0: सके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको हो।
1: न्याय परिषदबाटै कानूनको व्यवस्था हिमालय टाइम्समा खबर छ। सर्वोच्च अदालतमा तीनजना न्यायाधीशको पद रिक्त हुँदा मुद्दाको चाङ बढ़ेको छ। 21 जनाको दरबन्दी रहेको सर्वोच्चमा तीनजना न्यायाधीशको पद रिक्त हुँदा सर्वोच्चमा मुद्दाको चाङ बढ़दै गएको हो। चैत्र 18 गतेदेखि निवर्तमान प्रधान न्यायाधीश अवकाशमा गएपछि सर्वोच्चमा न्यायाधीशको संख्या 18 झरेको हो। त्यसअघि सर्वोच्चमा 19 जना न्यायाधीश कार्यरत थिए, तर त्यसअघि नै 2 जना न्यायाधीश खाली हुँदा समेत परिषदले सिफारिश नगर्दा न्याय परिषदले नै कानूनको व्यवस्था गरेको छ। न्याय परिषद ऐन 2073 दफा 4 उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा 1 महिना अगाडि नियुक्तिको लागि सिफारिश गरिने व्यवस्था छ, तर परिषदले ऐनको यो व्यवस्थालाई आजको मितिसम्म बेवास्ता गरेको छ।
0: जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ, गाउँघरमा छैन शीर्षकमा नागरिक दैनिकमा खबर छ। गाउँमा घर आँगनमा वृद्ध आमा बुवा र विद्यालय जाने उमेरका बालबालिका मात्र कमाउन सक्ने जति भारतको कुनै न कुनै शहरमा प्राय सबै ज्यालादारी काममा व्यस्त, कोही होटेलमा भाड़ा माझिरहेका, कोही निर्माण स्थलमा काम गरिरहेका त कोही सुरक्षा गार्ड यस्तै यस्तै। पश्चिम नेपालका गाउँघरको साझा दृश्य हो यो। सरकारी तथ्याङ्कमा उनीहरू नाम नेपालमै हुन्छन्, अर्थात जनगणनामा उनीहरू समेटिन्छन्, तर व्यवहारमा उनीहरूको श्रम, समय, ऊर्जा र जीवनको ठूलो हिस्सा भारतमा खर्च हुन्छ। यसले एउटा गम्भीर प्रश्न जन्माएको छ। नेपालको जनसंख्या नेपालमै छ कि बाहिर? सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका धेरै बस्तीमा अहिले बसाई सराईको स्वरूप बदलिएको छ। पहिले पहाड़बाट तराई झर्ने क्रम बढ़ी थियो, अहिले गाउँबाट सीमा पार काम खोज्ने प्रवृत्ति बलियो बनेको छ। यो बसाई सराई औपचारिक वैदेशिक रोजगारी जस्तो व्यवस्थित छैन। अधिकांश मानिस खुला सीमाबाट भारत पुग्छन्, केही महिना वर्ष काम गर्छन्, फेरि घर फर्किन्छन्। यो क्रम निरन्तर चलिरहेको छ। उल्लेखित कारणले गर्दा उनीहरूको वास्तविक उपस्थिति र सरकारी अभिलेख बीच दूरी बढ़ेको छ। गरीबी, सीमित रोजगारी, कमजोर औद्योगिक आधार र कृषि पेशाबाट जीवन धान्न कठिन हुँदै जाँदा पश्चिम नेपालका धेरै परिवारले भारतलाई विकल्प होइन आवश्यकता बनाएका छन्। यही वास्तविकताले अहिले गाउँको संरचना नै फेरिएको छ। नेपालमा हाल 20.27% जनसंख्या गरीबीको रेखामुनि छ। ग्रामीण क्षेत्रमा गरीबी 24.66% पुगेको छ भने शहरी क्षेत्रमा 18.34% पुगेको छ। यो तथ्याङ्कले स्पष्ट संकेत गर्छ, ग्रामीण क्षेत्रले अवसरभन्दा अभाव धेरै भोगिरहेको छ। प्रदेशगत अवस्था हेर्दा सुदूरपश्चिम अझ बढ़ी दबावमा देखिन्छ। त्यहाँ गरीबी दर 34.16% पुगेको छ। यही गरीबी दर कर्णालीमा 26.69% छ भने लुम्बिनीमा 24.34% छ। देशका अन्य प्रदेशको तुलनामा यी क्षेत्रका नागरिकमा रोजगारीका लागि बाहिरिनुपर्ने दबाव ठूलो छ। जिल्लागत अवस्था झन गम्भीर रहेको छ। देशकै सबैभन्दा बढ़ी गरीबी दर रहेको अछाममा यो अनुपात 49.58% पुगेको छ।
1: डेढ़ दर्जन कम्पनीको 1 खर्ब भन्दा बढ़ी रेटिङ निगरानीमा अभियान दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरणका साथै धितोपत्र बीमा र ब्यांकिङ कसुरमा सरकारले दीपक भट्टसहित शंकर ग्रुप र अन्य विभिन्न व्यावसायिक समूहसँग आबद्ध करिब 150 जना विरूद्ध मुद्दा दायर गरेपछि 1.5 दर्जन कम्पनीको 1 खर्ब रूपैयाँ भन्दा बढ़ीको क्रेडिट रेटिङ पनि निगरानीमा परेको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आफूले रेटिङ गरेका कम्पनीका प्रमुख व्यक्ति तथा संचालकहरू विरूद्ध कानूनी कार्यवाही शुरू भएसँगै सम्भावित असरलाई मूल्यांकन गर्दै ती कम्पनीहरूको रेटिङलाई उच्च निगरानी अर्थात क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेशन्समा राखेको हो। इन्फोमेरिक्सले निगरानीमा राखेका कम्पनीहरूमध्ये 15 वटा रेटिङ क्रेडिट रेटिङका छनृ।

वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपछि वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाशप्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण भने प्राप्त नगरिएको बताइएको छ।
2: निजामती कर्मचारीको सेवाका शर्त र सुविधामा प्रतिकूल असर नपर्ने गरी संघीय निजामती सेवा विधेयकलाई अगाडि बढ़ाउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गृह कार्य तीव्र पारेको छ। अर्थ मन्त्रालयको सहमति पाई कानून मन्त्रालय पुगेको संघीय निजामतीको सेवाको गठन संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यतिबेला सो मन्त्रालयमा छलफलका क्रममा छ।
1: ट्राफिक जाम बढ़ी हुने साधो बाटो र एकान्त कुनामा आगामी आर्थिक वर्षमा अण्डरपास निर्माण थालिने भएको छ। यसका लागि 12,46,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यी दुवै ठाउँमा अण्डरपास निर्माणमै जाने गरी अध्ययनको काम पनि सकिसकिएको छ।
2: बहुप्रतीक्षित नागढुंगा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको 0.01% सहुलियत ऋण सहयोग निर्माण गरिएको नागढुंगा सिस्ने खोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा पुगेको हो।
1: बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पनि पर्न थालेको छ। बैंकमा मुद्दती निश्चय पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा गर्न थालेको जानकारीहरूले बताएका छन्। बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याजभन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढ़ेको उनीहरूको भनाई छ।
2: वर्षदेखि छाप्न बाँकी रहेका सवारी चालक अनुमति पत्र लाइसेन्स एकै पटक छापिएर आएपछि उपत्यकाका यातायात कार्यालयहरूमा सेवाग्राहीको भीड़ लागेको छ। छापिएको लाइसेन्स लिनेको चाप बढ़ेपछि कार्यालयले अतिरिक्त कर्मचारी र समय थप गरेर वितरण गरिरहेका छन्।
1: त्रिवेणी शिक्षण अस्पताल महाराजगंजमा असार 15 पुनः स्वास्थ्य बीमा कार्यक्रम संचालनमा आउने भएको छ। बीमा सेवा बापत अस्पताललाई तिर्नुपर्ने माग दावी भुक्तानी बापत केही रकम तिरेर पुनः संचालनमा ल्याउन बोर्डले निर्देशन दिएपछि स्वास्थ्य बीमा नियमित संचालन गरिने अस्पतालले जनाएको छ।
2: औषधि व्यवस्था विभागले व्यवसाय संचालनका लागि आवश्यक अनुमति तथा प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गरेको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
1: पोखराको पृथ्वी चौक स्थित प्रस्तावित बस पार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको वास्तोला कम्प्लेक्सका 320 सटर लगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ। पोखरा बस पार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वी चौक स्थित सेती नदीपट्टिको वास्तोला कम्प्लेक्स हटाएको हो।
2: गत वर्ष असोजमा आएको विनाशकारी बाढ़ीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग अन्तर्गत भकुण्डे बेसी नेपाल थोक खण्डमा असार 15 गते भित्रै मुख्य सड़क संरचनाबाट सवारी संचालन गर्ने तयारी तीव्र पारिएको छ। सड़क डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सन बारम्बार बगेर यातायात अवरूद्ध हुने समस्या हटाउँदै स्थायी संरचना मार्फत सड़क संचालन गर्ने लक्ष्य लिएको हो।
1: गरिमा विकास बैंक लिमिटेड कोअपरेट बिजनेस अवार्ड एण्ड समिट 2026 विकास बैंक समूहतर्फ डेभलपमेन्ट बैंक अफ द इयर 2026 सम्मानित भएको छ।
2: अब शेयर बजार गत साता नेप्से परिसूचक अघिल्लो साता भन्दा 0.80% घटेको छ। अंकका हिसाबमा 21.92 अंक नेप्से परिसूचक तल झरेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 2724.03 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2702.11 बिन्दुमा बन्द भएको हो।

0: एकमात्र डीटीएच सेवा दिस हो देशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। युद्ध अन्त्य गर्न 14 बुँदे सहमतिमा हस्ताक्षर गरे यता आइतबार पहिलो पटक इरान र अमेरिकाको प्रतिनिधि मण्डल वार्तामा जुटेको छ। स्विजरल्याण्डको जेनेभामा शुरू भएको वार्तामा कतारका प्रतिनिधिहरू पनि सहभागी छन्। पाकिस्तानको मध्यस्थतामा त्रिपक्षीय वार्ता शुरू भएको हो। वार्तामा लेबनानको युद्ध विराम र इरानको रोगका सम्पत्ति फुकुवाका विषयमा छलफल भएको इरानी संचार माध्यम आईआरआईबीले जनाएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत मियामी स्टेडियममा अहिले उरुग्वे र केप भडेबीचको खेल जारी छ। उरुग्वे र केप भडेबीचको खेल रोमाञ्चक बराबरीको स्थितिमा पुगेको छ। पहिलो हाफमा 2-1 पछि परेको केप भडेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेललाई 2-2 बराबरीमा ल्याएको छ। खेलको 61 मिनटमा केप भडेका मिडफिल्डर
3: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 130 डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
6: पाथीभरा डेन्टल खादबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
10: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.
2: तपाईलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असार 8 गते सोमबार, जुन 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको अष्टमी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: सम्पत्ति छानबिन आयोगमा 10,000ले बुझाए विवरण, 3,000को उजुरी, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै,
3: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राष्ट्रपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समाजन र डिजिटल सदस्य नवीकरणमा तीव्रता,
2: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन गरी सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिख प्रमाणीकरण अनिवार्य,
3: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इजरायलद्वारा लेबनानको उत्तरी क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने घोषणा,
2: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, भोलि 4 खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा, जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा रासोपा नेतृत्वको प्रतिबद्धताको प्रसंग।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रमा जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले दुई तिहाई जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै रासोपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्था गत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष समेत गरेका हुन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दलदलबाट फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई रासोपाले जोगाउने बताउनु भएको छ। सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजीनामा आएको र पुराना दलले अति गरेपछि जनताले रासोपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दावी समेत गर्नुभयो।
5: आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
3: त्यस्तै रासपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्रै रोकिने बताउनु भएको छ। सरकार भनेको त गाड़ी जस्तो हो, गाड़ीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो, गाड़ी सिधा गइरहँदा कहिले लेफ्ट लेफ्ट राइट लेफ्टबाट गाड़ी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछन्। उहाँले भन्नुभयो,
6: हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
3: प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। पार्टी कंग्रेसका पार्टी सभापति गगन थापाले लोकतन्त्र, कानूनी शासन, समावेशी सामाजिक न्याय, नेपाली समाजको डीएनएमा घोलिएको र विश्वास, उहाँले भन्नुभयो, म विश्वास गर्छु यो महाधिवेशनले समाजका ती आधारभूत मान्यतालाई अगाडि बढ़ाउन प्रण पनि गर्नेछ।
5: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
3: न्यायालय, राष्ट्रपति कार्यालय, संसद र आलोचनाको स्वर कमजोर भयो, अपारदर्शिता भनिए भयो भने जनमत नरहन सक्छ, बाचासँग मेल नखाने कतिपय घटना भएका छन्, लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस्, एमाले नेता प्रदीप ग्यावालीले भन्नुभयो।
7: एउटा अभिव्यक्ति, एउटा जेस्चर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले छेक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
3: नेकपा नेता वर्षमान पुलले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो भने बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ र लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली थायी हुने विश्वास व्यक्त गर्नुभयो।
2: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 को दफा 6 को व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मेलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनुपर्ने बाध्यकारी अवस्था हटाउन प्रस्ताव गरिएको हो। संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको मागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाएको प्रमाणित भएमा अदालतले अंश मागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद बढ़ाउन पनि प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको स्रोतहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम कार्यवाहीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो। महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने पनि बताउनुभयो। उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र 15 महाधिवेशनसम्ममा असमझदारी अन्त्य गरेर पार्टी अघि बढ़ने पनि दावी गर्नुभयो।
3: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्रै सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनैतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद एक महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर अकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 वैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्वकीय राख्न पाउनुपर्ने सांसदहरूको माग र भइरहेको अलमल।
9: नदिने किन नदिनु पर्यो त? हाउसमा त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहिन्छ, भूमिका प्रभावकारी बन्नु परेन।
3: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
12: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
13: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको गोर्खापत्रको भित्री पृष्ठमा साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य शीर्षकमा खबर प्रकाशित छ। साउदी अरबको नेपालस्थित दूतावासले साउदी अरब जाने नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने स्पष्ट पारेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसँगको भेटमा साउदी अरबका राजदूत फहद मोनाइकिरले यो साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने र आगामी जुलाई 1 देखि कार्यान्वयनमा आउने जानकारी समेत गराउनु भएको छ। त्यस्तै दूतावासले यो कार्यक्रम काठमाडौँसँगै लुम्बिनी, जनकपुर, नारायणगढ़ र महोत्तरीबाट पनि सञ्चालन गर्न तयारी गरिरहेको बताएको छ। यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विरोधका कारण काठमाडौँ धापा सीमा स्थापना गर्न लागेको सेन्टरलाई रोकिएको थियो। संघका अध्यक्ष दिक बहादुर खत्रीले व्यवसायको आपत्ति र सिन्डिकेटको आशंकाले गर्दाखेरि व्यवस्थापन गर्न नसकिने र गरीब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने, वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खड़ा गर्ने दावी समेत गर्नुभएको थियो। त्यस्तै भित्री पृष्ठमा नै सर्वोच्चको नयाँ भवन निर्माण अन्तिम चरणमा, पुरानो भवनमा न्यायिक संग्रहालय निर्माण गरिने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नवीकरण नगर्ने फार्मेसीको दर्ता खारेज शीर्षकमा पनि अर्को खबर छ। औषधि व्यवस्था विभागले व्यावसायिक सञ्चालनका लागि आवश्यक अनुमति तथा प्रमाणीकरण नवीकरण नगरेका, प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गर्ने भएको छ। विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो।
17: नयाँ पत्रिका दैनिकमा राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै शीर्षकमा खबर छ। विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ। यसमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी तानिने भएका छन्। सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ। आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ। 20 भन्दा धेरैको बयान भइसकेको छ। 30 भन्दा धेरैको बयान कागज गरिएको छ। आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ। सोमबार या मंगलबार भित्र मुद्दा दायरको गृह कार्य भइरहेको पनि जानकारी दिइएको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 जनालाई थुनामा राखेर अनुसन्धान पनि गरिरहेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 4 कदमाहाका करिब 42 वर्षीय मृगेन्द्र कुमार मण्डल 6 महिनादेखि साउदी अरबमा अलपत्र अवस्थामा हुनुहुन्छ। 4 वर्षीय रोजगार सम्झौता अवधि पुगेपछि उहाँ घर फर्किन 6 महिना अघि रियाद एयरपोर्टमा पुग्नु भएको थियो, तर सड़क दुर्घटना सम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उहाँलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्। 1,32,00,000 ब्लड मनी बुझाउन नसक्दा सप्तरीका मण्डल 6 महिनादेखि साउदीमै अलपत्र पर्नु भएको छ। भित्रीपन्नामा पीपीए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी बारेको खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका सौर्य तथा जलविद्युत परियोजनालाई 7 कार्य दिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। पीपीए गरेर निर्माणमा नगएका परियोजनाको लाइसेन्स रद्द गर्ने नीति सरकारले ल्याएको बेलामा प्राधिकरणले शनिबार एउटा सूचना जारी गरी 7 कार्य दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको हो। मौद्रिक नीतिमा करको अपेक्षा कर्जा नोक्सानी व्यवस्थामा लचकता, चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत संशोधन गर्ने घोषणा भएको कर्जा वर्गीकरण फेरबदल गर्न संघको ध्यानकर्षण शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। जन्मजात बोल्न र सुन्न नसक्ने उहाँको मेहनत र संघर्ष पोखरामा धेरैका लागि उदाहरणीय बनेको छ। अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसकेको हुनुहुन्छ। नयाँ बजार, न्यू रोड, सिप्लेढुङ्गा, पृथ्वी चोक, सृजना चोक, लेकसाइड, रत्न चोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्टमा उहाँको दैनिक रूट रहेको उल्लेख गरिएको छ। रासोपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर पनि छ। रासोपा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको कार्यक्रममा पनि गरिसक्नु भएको छ। नयाँ पत्रिकाको भित्री पन्नामा नेकपा पनि महाधिवेशनमा केन्द्रित, संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। डिजिटल सदस्यता नवीकरण अभियान चलाइएको छ। महाधिवेशनलाई लक्षित गर्दै नेकपाले पार्टी सदस्यता व्यवस्थापनलाई आधुनिक नागरिक व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्य सहित डिजिटल सदस्यता नवीकरण अभियान औपचारिक रूपमा संचालनमा ल्याएको हो। लागू पदार्थ सेवनकर्ताको आक्रमणबाट दुई प्रहरी सहित तीन घाइते शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छापिएको छ। अनि अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा रहेको छ। सम्पत्ति छानबिन आयोगमा 10,000 भन्दा बढ़ीले विवरण बुझाइसकेका छन् भने कोत पर्वमा कति व्यक्ति मारिएका थिए शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर छ। नेपाली इतिहासकै रक्तपातपूर्ण र रहस्यमय घटनाका रूपमा हेरिने कोत पर्वमा वास्तवमा कति मानिस मारिएका थिए, जनश्रुतिमा हजारौं मारिएको चर्चा हुन्छ। इतिहासकारहरू भने यसलाई स्वीकार्दैनन्। राणा प्रधानमन्त्री जंगबहादुर राणाको 109 जन्म जयन्तीका अवसरमा काठमाण्डुमा आयोजित विशेष प्रवचन कार्यक्रममा यो ऐतिहासिक विषयले विशेष चर्चा पायो। श्रुति जंग संस्था नेपाल तथा समारोह समितिको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा आयोजित नेपाली राष्ट्रियता र श्रुति महाराज जंगबहादुर राणा विषय कार्यक्रममा विशिष्ट इतिहासकार बुद्धिजीवी तथा संचारकर्मीहरूले जंगबहादुरको ऐतिहासिक योगदान भ्रम र कूटनीतिक चातुर्यताबारे नयाँ तथ्यहरू पनि अगाडि सारेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा छापिएको खबर छ, जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ गाउँघरमा छैन शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ, 19 वर्षीय आदित्य सुवेदी जसले अमेरिकामा झण्डै 4 अर्ब लगानी जुटाए शीर्षकमा संजीव घिमिरेले लेख्नु भएको यो खबर छापिएको छ। भनिन्छ सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ। 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ।
18: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घाली बाफ बीच आरोप प्रत्यारोप भएको छ। राष्ट्रपति ट्रम्पले लेबनानमा इजरायली सेनासँग संघर्षरत हिजबुल्लालाई नियन्त्रणमा नराखेपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने चेतावनी समेत दिनुभयो। त्यसको जवाफमा घाली बाफले इरानी सशस्त्र बल कुनै पनि सम्भावित भिडन्तका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। गत साता अमेरिका र इरान बीच भएको प्रारम्भिक सहमति अनुसार 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सबै मोर्चामा युद्ध विराम कायम गर्ने तथा हर्मुज जल मार्ग पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि भएको थियो। इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लासँगको कमजोर युद्ध विरामका बीचमा उत्तर सीमा क्षेत्रमा लगाइएका द्वन्द्व सम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ। इजरायली सेनाका अनुसार आज बिहान द्वन्द्व क्षेत्रमा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने बताइएको छ। इजरायल र हिजबुल्ला बीच युद्ध विराम भए पनि शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौं मानिसको मृत्यु भएको थियो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डको सर्वोच्च राष्ट्रिय सम्मान फिर्ता गर्नुभएको छ। पोल्याण्डले उक्त सम्मान खोसेको बताएपछि उहाँले फिर्ता गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत उक्त सम्मान पोल्याण्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी गराउनु भएको हो। सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिएको विश्वास उहाँले व्यक्त गर्नुभएको छ। यो घटनाले आन्तरिक विवाद चुलिने बताइएको छ।
17: साझा खबरमा अब खेल खबर। खेल खबर अन्तर्गत फिफा विश्वकप 2026 बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा 70% बल पोजिशन राखे पनि बेल्जियमले गोल गर्न सकेन। पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिए। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजील्याण्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए। दुईपटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो। केप भर्डेले यस अघि स्पेनसँग पनि बराबरी खेलेको थियो। दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे। केप भर्डेले उरुग्वे विरूद्ध शुरूआती अग्रता लिएको थियो। पूर्व विजेता स्पेनले आइतबार राति 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एचमा साउदी अरेबियामाथि 4-0 शानदार जित निकालेको छ। साउदी अरेबियामाथि स्पेनको शानदार जित रहेको हो। जापानको पनि उत्कृष्ट लय विश्वकपमा देखिएको छ। विश्वकप अन्तर्गत भोलि फ्रान्स र इराक, नर्वे सेनेगल, जोर्डन अल्जेरिया र पोर्चुगल र उज्बेकिस्तानको बीचमा खेल हुनेछ।
18: सांसदका लागि शोकी राख्ने वा नराख्ने भन्ने बारेको बहस र औचित्य कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
18: साझा खबरमा अब सांसदलाई स्वकीय सुविधाको बहस। सांसदका लागि स्वकीयको आवश्यकता र भइरहेका आलोचनाका बारेमा हामीले सांसद राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
9: संघको जुन छ नि त इन्डिया म्यानेज संघको हेर्नु त कति प्रभावकारी छ। एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ। हाम्रो देशमा केही छैन। काम धेरै छ, भारी बोकाएको छ। कानुन पनि बनाउनु पर्ने, विकास निर्माण गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नु पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ
18: भनेको सचिवालय
9: त्यो भएको हुँदाखेरि मलाई के लाग्छ स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
18: कतिजना चाहियो सांसदलाई
9: सुन्न, किनभने उसले कानुन बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न। डकुमेन्टहरू चाहिन्छ नि चाहिन्छ नि। सकेसम्म मलाई त किन दुई तिनजना दिनुपर्छ भनेर उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि। दुनियाँले हेर्दाखेरि त्यस्तो लायक त सबै कुराबाट देखिन्न हुनु पर्यो नि त।
18: स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
9: यो कामको बाँडफाँट हो कि जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ होइन त्यो नभएको अन्त कसरी हो?
18: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि।
9: विज्ञ केलाई भन्ने?
18: अलि कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो?
9: जनता त भन्नु जनताले चुनेर आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि त्यो कानुन पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होला होइन। विज्ञको बारेमा चाहिँ म एकदमै उच्छु क्या।
18: तर फेरि स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त।
9: दायरा छ नि त्यसको, विधि छ नि त। बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भनिन्छ नि त। त्यो त बाहिर हल्ला भयो क्या, मिडियामा जस्तै हल्ला हुन्छ नि त। श्रीमती राख राख भन्छ त्यसै आमा। अनि के भनेदेखि नपढेको मान्छे नपढेको मान्छे बेसी निस्किहाल्छ नि, बिए पास अनिवार्य भनेछ। यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न। तर आवश्यक छ एउटा संसदको क्षमता वृद्धि गर्ने, एउटा शक्तिशाली बनाउनु त सहयोगहरू चाहियो नि चाहियो नि त।
18: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
9: होइन त सरकार पहिला थियो उसले काट्यो, किन निवेदन पर्यो त? उहाँहरूलाई पनि आवश्यक छ। आज उहाँहरूलाई भाइ उहाँहरूको एमपी बढी छ नि त उनीहरूको
18: भने चाहिँ स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ?
9: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विश्वास हुन्छ थाहा भयो नि, उकुस मुकुस छ
18: भने चाहिँ सरकारले स्वकीय दिन्छ भन्नेमा तपाईँहरू ढुक्कै।
9: नदिने किन नदिनु पर्यो त? हाउसलाई त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहियो नि त, भूमिका प्रभावकारी बन्नु परेन।
18: स्वकीय यदि दिने हो भने सरकारले र स्वयं सांसदले पनि सचेत रहनुपर्ने कुरा के हो? कसरी त्यो स्वकीय नियुक्ति गर्दाखेरि के कुरामा हामी अझ सचेत रहनुपर्छ, जिम्मेवार बन्नुपर्छ?
9: त्यसको विधि छ, विधिलाई पक्रेर कामहरू गर्ने नि, त्यसमा के सचेतै रहनुपर्ने किन जरुरी छ? उसले के गरेछ र त्यस्तो गरेको आशा छैन किन? यस बारेमा सचेत रहनुपर्ने कुरै छ।
17: सांसद राजेन्द्र राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
18: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै
17: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राष्ट्रपा नेतृत्वको प्रतिबद्धता, भू सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समायोजन र डिजिटल सदस्यता नवीकरणमा तीव्रता,
18: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन सहित सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य,
17: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू।
20: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: This is Radio Songkhuasabha 95.5 MHz.
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आश्वासन गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

मिल्ने भन्दै विवरण नबुझाउने पूर्व न्यायाधीश फोरमको घोषणा। इरान मामिलामा ट्रम्पको निर्णयप्रति अधिकांश अमेरिकी असन्तुष्ट भएको सर्वेक्षण सार्वजनिक, सम्झौताप्रति 65% आपत्ति। र विश्वकप फुटबलमा कोभर्डे र उरुग्वे बीच बराबरी, स्पेनद्वारा साउदी अरेबिया पराजित।

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क।

आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड.

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी
1: नमस्कार गान्धीपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा
2: रासोपामा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 1999 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका छन् हिजो महाधिवेशनको उद्घाटन सत्रमा लामिछाने र शाहले पार्टीभित्र गुटबन्दी गरेर नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने काम भए पुराना दलहरूकै हविगत हुने चेतावनी दिएका छन् त्यो प्रवृत्ति स्वीकार्य नहुने भनी तल्लो तहका नेताहरूलाई सचेत गराएका छन् रासोपामा 3 उपसभापति एक खुला एक महिला र एक मनोनित हुनेछन् खुला उपसभापतिमा स्वर्णिम वागले प्रबल दावेदार रहेको रासोपाका नेताहरू बताउँछन् अर्थमन्त्री र पार्टीमा तेस्रो वरियतामा रहेका उनी विरूद्ध कसैले उम्मेद्वारी नदिने सम्भावना देखिएको नेताहरूको अनुमान छ तिमा रवि लामिछाने वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित देखिन्छ खुला उपसभापतिमा स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धा गर्ने हालसम्म कोही पनि देखिएका छैनन् उहाँ पनि सर्वसम्मत हुने सम्भावना प्रबल छ पार्टीका एक नेताले भने यस्तो अवस्थामा पदाधिकारी मध्ये महिला उपसभापति महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भावना छ पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाहले पदाधिकारी सर्वसम्मत चयन गर्ने गृह कार्य थालिसकेका छन् महिला उपसभापति महामन्त्री र सहमहामन्त्री पदमा सहमतिको प्रयास भइरहेको छ छलफलमा सहभागी एक नेताले भने सहमति जुट्ने र निर्वाचन हुने दुवै सम्भावना बराबरी छ महिला उपसभापतिमा चुनाव भए कानून मन्त्री सोभिता गौतम कोषाध्यक्ष लीमा अधिकारी सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सम्भावित उम्मेद्वार रहेको नेताहरू बताउँछन् उपसभापति वा महामन्त्री मध्ये एक पदमा डाक्टर तोसीमा कार्की सम्भावित उम्मेद्वार रहेको बताइएको छ
1: राष्ट्रिय सरोकारका मुद्दा र सरकारका काम कारवाहीबारे जवाफदेहिता नदेखाएको भन्दै आलोचित प्रधानमन्त्री बालेन्द्र शाहले पार्टीको महाधिवेशनको मौका पारेर विभिन्न विषयमा आफ्नो धारणा राखेका छन् प्रधानमन्त्री शाहले सरकारको काम सीमा विवादबारे आफ्नो पूर्ववत अभिव्यक्तिदेखि पार्टीको आन्तरिक विषयबारे खुलेर धारणा राखेका थिए
3: गत जेठ 17 गते संसदको तल्लो सदन प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै नेपाल र भारतबीचको सीमा विवादका विषयमा

0: दिएको अभिव्यक्तिका कारण विवादमा परेका प्रधानमन्त्री शाहले त्यसबारे प्रस्तीकरण दिएका छन्। विपक्षी दल र पूर्व प्रधानमन्त्री समेत सहभागी रहेको सार्वजनिक मञ्चबाट आफ्नो धारणा उनले राखेका हुन्। सीमा विवाद समाधानका लागि नेपालसँग पर्याप्त प्रमाण रहेको प्रधानमन्त्री शाहको दावी छ। उनले भने,
1: सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियता प्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
0: सीमा विवादको विषयलाई लिएर हरेक जसो प्रतिनिधि सभा बैठक प्रभावित हुँदै आए पनि बोल्न चासो नदेखाएका शाहले पार्टीको कार्यक्रममा जवाफ दिएका हुन्। सीमाबारे अभिव्यक्ति सच्याउन भन्दै विपक्षी दलहरूले चुनौती दिइरहेका बेला शाहले विवाद समाधानका लागि बेलायतलाई मध्यस्थकर्ताका रूपमा नभई त्यहाँ रहेका प्रमाणका लागि सहयोग माग्न लागि बताए। यस्तै प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वको सरकारको काम कार्यवाहीलाई लिएर भइरहेको आलोचनाको पनि बचाव गरेका छन्। ठूलो संख्यामा रहेका नेता कार्यकर्ताका अघि उनले सरकार विधि अनुसार नै चलिरहेको बताएका हुन्। अख्तियारका अधिकारीलाई गैर कानूनी रूपमा भइरहेको सोधपूछको विषयबारे जवाब दिँदै शाहले आवश्यक परे अझ धेरै समय सोधपूछ गरिने बताए।
1: विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरूरी हुन्छ, त्यहाँ न्यू खोज्छ। र त्यो न्यू खोज्दै गर्दाखेरि अख्तियारलाई 5 घण्टा सोधपूछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्रै होइन 5 वर्ष गर्छ। त्यसमा चिन्ता लिइराख्नु पर्दैन, हामीले नियम कानून मिच्दैनौ, नियममा बसेरै काम गर्छौ, नियम भन्दा बाहिर जाँदैनौ। हाउभाउ हेर्दाखेरि यस्तो सोसियल मिडियाहरू हाउभाउ हेर्दाखेरि अलिकति अनियन्त्रित देखिएला, त्यो देखिएको मात्रै हो, सबै चिज नियन्त्रणमा छ, कुनै चिज आउट अफ कन्ट्रोल गएको छैन। हाम्रो पार्टीको चिन्तन कस्तो हो, लेफ्ट हो, राइट हो, सेन्टर हो, धेरै चिन्ता लिइराख्नु पर्दैन। हाम्रो पार्टी विकासवादी पार्टी हो, विकास गर्ने काम गर्ने पार्टी हो, हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, हामी प्रतिशोध साध्ने पुरानो कुरा लिएर न्यू खोज्दै बस्ने होइन।
0: स्थायी सरकारका लागि जनमत पाएको रासोपामाथि चिन्ता व्यक्त भइरहेको विषयमा आफू सजग रहेको प्रधानमन्त्री शाहको भनाइ छ। केही नेताहरूले रासोपालाई दिएको सल्लाह, सुझाव, आग्रहबारे जानकार रहेको उनले बताए। यद्यपि आफूहरू काम गर्नका लागि नेतृत्वमा पुगेको जनाउँदै प्रधानमन्त्री शाहले कामको रफ्तार नरोकिने दावी गरे। उनले भने,
1: सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनु पर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ, तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो, जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको, खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नुहोला, हामीलाई मार्गदर्शन दिइराख्नुहोला। त्यो स्पटलाइटमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ, द्वितीय आएको छ, यो मेन्टेन गर्न गाह्रो हुन्छ।
0: सार्वजनिक रूपमा बोल्न खासै रुचि नदेखाउने प्रधानमन्त्री शाहले चितवनमा आयोजित महाधिवेशनमा जनताले दिएको जिम्मेवारी अनुसार कामको गति निरन्तर अघि बढ़ाइने दावी गर्दै आलोचना र सुझावलाई सकारात्मक रूपमा लिने बताएका छन्। विपक्षी दल तथा विभिन्न पक्षबाट उठाइएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकार आफ्नो कार्यदिशाबाट विचलित नहुने दोहोर्याएका छन्। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशनमा सहभागी भएका दलका नेताले जनमतको कदर गर्दै अघि बढ़न सो पार्टीलाई आग्रह गरेका छन्। रासोपाको नेतृत्वले भने लोकतान्त्रिक भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। एक सामग्री।
3: अन्य दल जस्तै रासपाले पनि आफ्नो केन्द्रीय महाधिवेशनमा प्रतिस्पर्धी दलका नेताहरूलाई बोलाएर राजनीतिक संस्कारको उदाहरण देखाएको थियो। रासपाको निम्तोमा उद्घाटन समारोहमा पुगेका दलका नेताहरूले अन्य दलको जस्तै गल्ती नगर्न र लोकतान्त्रिक मान्यता अनुसार अघि बढ्न आग्रह गरेका थिए। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टीभित्र गलत विषयमा नेतृत्वबारे बोल्न सुझाव दिँदै भने,
1: हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं, तपाईँले नगर्नु होला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गर्यौं त्यसैले सजाय पनि पायौं। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौं। हामीले ढिलो गर्यौं, त्यसबाट पनि सिक्नुहोला। तपाईँहरू प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ भन्ने ठान्दछु।
3: विपक्षी दल नेपाली कंग्रेसका सभापति थापाले सरकारको गलत कामको विरोध गरे पनि राम्रा कामको समर्थन गर्ने बताए। सरकारका मन्त्रीहरूको अभिव्यक्ति प्रति इंगित गर्दै उनले भने,
1: सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रूखमा बाँध्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भने पनि औँला उठाउँछौ, तर कानूनको डोरीले सरकारले कुनै पनि समयमा गरेको अपराधको गल्तीको दण्ड दिनुपर्छ भन्दै गर्दा कांग्रेसको जतिसुकै ठूलो नेता होस्, नेताको बा होस्, सरकार पक्षमा उभिन्छौ, दोहोरोसँग थपडी बजाउँछौ। उसको सिमाना मिच्यो भनेर देशले सिमाना मिच्यो भन्दै गर्दा औँला उठायौं, तर राष्ट्रिय स्वतन्त्र पार्टीले यो नेपाल देशले कुनै पनि देशको सिमाना मिचेको छैन, मिच्न पनि दिन्न, हामी कसैको मिच्दा पनि मिच्दैनौ भनेर बोलेको दिन जोरदारसँगले राष्ट्रपा भन्दा पनि ठूलो स्वरले हामी थपडी बजाउँछौ, हामी प्रतिपक्ष हौ, हामी प्रतिद्वन्दी होइनौ।
3: एमाले नेता प्रदीप गेवालीले वैचारिक रूपमा प्रष्ट बन्न राष्ट्रपालाई आग्रह गरेका थिए। गेवालीले भने,
4: राष्ट्रिय राजनीतिमा रासोपा कहाँनिर उभिनेछ, यो प्रश्न सबैका सामु छ, किनभने एउटा राजनीतिक पार्टी निर्माणका लागि उसले लिने सिद्धान्त, उसले लिने कार्यदिशा, उसको पोलिटिकल फिलोसफीको साह्रै ठूलो महत्व हुन्छ। तपाईँहरू एउटा टर्निङ पोइन्टमा हुनुहुन्छ, आन्दोलनलाई संगठनमा रूपान्तरित गर्ने राजले रवि लामिछानेज्यू र बालेन्द्र शाहको प्रशंसकको रूपमा रहेको यो समूहलाई एउटा वैचारिक रूपमा प्रष्ट संगठित शक्तिको रूपमा रूपान्तरित गर्ने यो महाधिवेशनको दायित्व छ भन्ने म ठान्दछु।
3: नेकपाका नेता वर्षमान पुनले संविधान र लोकतन्त्रको सन्दर्भमा रासोपा प्रति उत्पन्न प्रश्नको जवाफ दिनुपर्ने बताए।
4: यो ऐतिहासिक महाधिवेशनले तपाईँहरूमाथिका संविधान, लोकतन्त्र, स्थापित प्रणाली जस्ता विषयमा रहेका प्रश्न, आरोप र आशंकाहरूलाई मेटाउन सफल हुनेछ। यो पहिलो महाधिवेशनले तपाईँहरूलाई वैचारिक तथा संरचनात्मक दिशा निर्देश एवं स्पष्टता प्रदान गर्नेछ भन्ने शुभेच्छा प्रकट गर्दछु। दलहरू लोकतान्त्रिक प्रणालीका खम्बा हुन्, दलहरू सुदृढ भए मात्र लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्रमा शक्ति जनताले दिन्छन्, आवश्यक परे फिर्ता पनि लिन्छन्। हिजो संख्या हामीसँग थियो, बीचमा अरूसँग भयो, आज यहाँहरूसँग छ। त्यसैले राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्छ र अल्पमतले धैर्यता, यो विगतको हाम्रो अनुभव हो।
3: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेलले जनमतबाट प्राप्त अवसरलाई सदुपयोग गर्न राष्ट्रपालाई आग्रह गरेका थिए।
5: एउटा तपाईँहरूलाई यस्तो अवसर दिएको छ कि एउटा पार्टीको हिसाबले कुरा गर्ने हो भने एउटा पार्टी जीवनमा, व्यक्तिको हिसाबले कुरा गर्ने हो भने एउटा व्यक्तिको जीवनमा, यस्तो अवसर कहिले आउँदैन। र यो अवसर चुक्यो भने, यो अवसर चुकाउनु भयो भने धोका तपाईँको पार्टीलाई र तपाईँ नेतृत्वलाई मात्र होइन सिङ्गो देशलाई हुन्छ। त्यसकारण मेरो आग्रह छ यो मौका पारेर कि यो जिम्मेवारी सफलतापूर्वक तपाईँहरू पूरा गर्न सक्नुहोस्।
3: जसपाका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको जिम्मेवारी समेत रासोपाको काँधमा आएको बताए। उनले भने,
6: राज्यको आवश्यकता संविधानलाई संशोधन गरी, संविधानलाई परिमार्जन गरी, संविधानमा रहेका विकृति र विसङ्गतिलाई हटाएर यसका संशोधन गर्नुपर्ने, महत्वपूर्ण ऐतिहासिक जिम्मेवारी पनि यहाँहरूमाथि आइपरेको छ। पिछडिएको अर्थतन्त्र, गरिबी, बेरोजगारी, अशिक्षाले चाहिँ के छ भन्दाखेरि भरिएको यो मुलुकमा रोजगारका लागि लाखौं लाख युवाहरू विदेशी बाध्य भएको अवस्थालाई अन्त्य गर्नका लागि आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढ्नु परेको छ।
3: जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गर्दै जनताको विश्वास अनुसार अघि बढ्न आग्रह गरेका थिए।
7: जुन समानताका लागि आन्दोलन गर्दैथ्यौं, जुन पौने 300 वर्षमा नेपालमा कहिले पनि भएको थिएन, एउटा मधेसीको छोराले प्रधानमन्त्री बनाएर यहाँ त्यो सपना पूरा गर्नुभएको छ, त्यसको लागि धन्यवाद दिनको लागि पनि म यहाँ उपस्थित भएको छु। प्रोब्लम भन्दा धेरै माथि पुगेर समस्याको समाधान कसरी गर्ने त्यो सोच्नुहुन्छ, त्यो भएर म उहाँलाई पनि शुभकामना दिन चाहन्छु र उहाँलाई अझ के भन्न चाहन्छु भन्दाखेरि, तपाईँलाई जति जनताले अगाध माया गरेका छन्, हिमाल पहाड़ मधेस सबैतिरको जनताले अगाध माया गरेका छन् जस्तो इतिहासमा कहिले देखिएको थिएन, र त्यही भएर तपाईँले पनि म नेपाली जनता हाँसेको हेर्न चाहन्छु भन्न सक्नु पर्यो।
3: त्यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सुशासन र समृद्धिको बाटोमा अघि बढ्न सुझाव दिए। उनले भने,
8: एउटा पुस्ताले एउटा बिन्दुसम्म पुर्याउँछ, अर्को पुस्ताले त्यो अगाडि पुर्याउँछ र अर्को पुस्ताले झन अगाडि पुर्याउँछ। त्यस अर्थमा लोकतान्त्रिक आन्दोलनको इतिहासमा पहिलो पुस्ता टंगप्रसाद दिपी पुष्पलालहरूले जुन शुरूआत गर्नुभयो र हाम्रो पुस्ता दोस्रो पुस्ताले गणतन्त्र र संविधान सभासम्म पुर्यायो र अब तपाईँहरूको यो नयाँ पुस्ताले हाम्रो रविजी र बालेन्द्रीहरूको पुस्ताले नेपालको यो जुन हाम्रो सुन्दर स्वाधीन देश छ यसलाई सुशासन र समृद्धिको एउटा चुच्चो रूपमा पुर्याओस्, विश्वको नमूना बनाओस्।
3: उद्घाटन सत्रको अन्तिममा बोलेका रासोपा सभापति रवि लामिछानेले प्रतिशोध लिएर रासोपाले काम नगर्ने बताए। उनले भने,
1: आज रासोपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ र म आज मञ्चमा उपस्थित तमाम नेपाली राजनीतिका शीर्ष महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु कि निर्धक्क हुनुहोला, देश रासोपाको हातमा छ, देश सुरक्षित छ।
3: विपक्षी दलले लोकतान्त्रिक संविधान अनुसार अघि बढ्न दिएको सुझावलाई लामिछानेले सम्बोधन गर्ने प्रयास गरेका थिए। उनले भने,
1: लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका सिद्धान्तहरू, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौ।
3: सभापति लामिछानेले महाधिवेशनले पार्टीलाई संस्थागत गर्ने र नयाँ राजनैतिक संस्कृतिलाई बलियो बनाउने बताएका छन्। रेडियो कान्तिपुरका लागि दीपशिखा रेग्मी।
9: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

ब्राइट यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

0: वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग।
1: गान्धीको डायरीमा अब बाँकी प्रसंग। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्र सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनीतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद एक महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताए। सरकारले भण्डारी को नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेको आयोग गत 2 वैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिएको छ। अपेक्षा गरिएको संख्याको आधा भन्दा कमले विवरण बुझाएपछि असार मसान्तसम्म विवरण बुझाउने गरी म्याद थपिएको छ। यता पूर्व न्यायाधीश फोरमले भने सम्पत्ति विवरण नबुझाउने घोषणा नै गरेको छ, तर दुई पूर्व प्रधान न्यायाधीश सहित केही पूर्व न्यायाधीशले सम्पत्ति विवरण बुझाएको आयोगका प्रवक्ता गणेश केसीले जानकारी दिए। यता लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश कुमार मैनाली, पूर्व मन्त्रीहरू माधव प्रसाद पौडेल, सीपी मैनाली, रघुजी पन्त, भीम रावल तथा रामेश्वर खनालले पनि सम्पत्ति विवरण बुझाएको छानबिन आयोगले जनाएको छ। त्यस्तै निर्वाचन आयोग, राष्ट्रिय मानवाधिकार आयोग तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका केही पूर्व पदाधिकारीले पनि विवरण बुझाएको आयोगका प्रवक्ता केसीले जानकारी दिए। डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल एआई भोइस फेक भिडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुठो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: Red Bull, Babbal Energy.
2: दैनिकको 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
1: ट्राफिक जाम बढ़ी हुने सातो बाटो र एकान्त कुनामा आगामी आर्थिक वर्षमा अण्डरपास निर्माण थालिने भएको छ। यसका लागि 12,46,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यी दुवै ठाउँमा अण्डरपास निर्माणमै जाने गरी अध्ययनको काम पनि सकिसकेको छ। अध्ययन अनुसार सातो बाटोमा बन्ने अण्डरपासको दूरी 540.78 मिटर हुनेछ। अहिले अध्ययनमा कलंकीको जस्तै अण्डरपास बनाउने र लागत 72 करोड़ रूपियाँ लाग्ने उल्लेख छ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: गान्धीपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरान मामिलामा राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको कदमप्रति अधिकांश अमेरिकीहरूले असन्तुष्टि व्यक्त गरेको नयाँ सर्वेक्षणले देखाएको छ। एसोसिएट प्रेसले सेन्टर फर पब्लिक अफेयर्स रिसर्चसँग मिलेर गरेको सर्वेक्षणमा सहभागी 65% वयस्क अमेरिकीहरूले इरान मामिलामा ट्रम्पले चालेको कदमप्रति असहमति प्रकट गरे। असन्तुष्ट हुनेमध्ये ठूलो संख्या डेमोक्रेटिक पार्टीका छन्। ट्रम्पको रिपब्लिक पार्टीका 28% पनि इरानमा उनको कदमले असन्तुष्ट बनाएको बताएका छन्।
3: कान्तिपुर डायरीमा अब खेल समाचार।
4: खेलकुद समाचारको साथमा
5: हेल्दी लाइफ्स गुड।
3: विश्वकप फुटबलको पछिल्लो खेलमा उरुग्वे र केप भार्डे बीच 2-2 को बराबरी भएको छ। बराबरीमा रोकेपछि दुवै टोलीले अंक बाँडेका छन्। यसअघि

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 घाट लाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423188049।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 98433-47-262
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646
3: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ मिति 2083 साल असार 15 गते सोमबार समय बिहान 10 बजे स्थान लेब्राङ सामुदायिक वनको भवन थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-53-29-50 कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935 लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका 1 लेब्राङ सङ्खुवा सभा
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ
1: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने
2: दाँत खोल्ने दाँत सफा गर्ने
1: एक्सरे गर्ने
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने
1: झिक्न मिल्ने आरपीडी लगाइने
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने
1: बाङ्गोटिङ्गो दाँत मिलाइने
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि
2: सम्पर्क नम्बर 029-5906-67 र 98-4-20-22-667
4: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
5: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
5: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ
4: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
5: ए ल ल सँगै जाउँ न भाइ
1: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
2: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
1: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75
6: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ भाराहरू सेनिटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी एक सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संख सभा 95.5 MHz
1: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
2: किन र काका
3: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
3: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
2: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
2: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा

0: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खाँचबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
0: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
0: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
0: र 0295901155।
2: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्न
3: एक्सरे गर्ने,
4: झिप्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिप्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752667, मोबाइल 97438640084।
6: नमस्कार वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्नु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको। हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295506779 र मोबाइल नम्बर 9842286776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी एक बुद्ध चोक बाटो दूरसञ्चार जाने बाटो।
13: हेर्नु विष्णु।

0: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा,

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, संखुवा सभा।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029-562-320 र 98-420-50-541।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
9: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: गोविंदाय गोविंदाय नमो नमः।
1: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पण को प्रतीक्षा में रहने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यस्त रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बारुड आशीर्षफल हामी तपाईँलाई जानकारी गराउँछौ। नेपालमा यतिखेर नेपालभरबाट विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम एकै साथमा तपाईँ सुन्दै हुनुहुन्छ। हामीलाई हरेक दिन 8 बजेबाट 9 बजेसम्म सुन्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने तपाईँ लिन सक्नुहुनेछ। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी उपस्थित हुने गर्छौं। आज पनि यसै अन्तर्गत कार्यक्रमको शुरूआत चरणमा छौं। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल, आज असार 8 गते, आज सोमबार। तदनुसार ईस्वी सन् 2026 जून 22 तारीक नेपाल सम्मत 1146 तथलाथ रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु। आज परम पवित्र पावन दिन छ शुद्ध ज्येष्ठ शुक्ल पक्ष। आजको दिनलाई विशेष गरी हेर्दा यहाँबाट हेर्दाखेरि के देखिन्छ भने अष्टमी तिथि छ। सूर्य उदयमा 36:30-19:47 उत्तर फाल्गुन नक्षत्र 14:30 दिनको 2:59 बेघत योग 25:33 भद्राकरण 6:52 आज आनन्दादि युगमा भने श्री वत्स युग रहेको छ। आजको दिनमानको समय 34:36 बिहान सूर्य उदय 5:11 जाँदा भयो। साँझ सूर्यास्त ठिक 7:01 रहनेछ। आज अष्टमी व्रत, आज वायु अष्टमी हो, भूमि रज पनि हो। अबको दिनमा तपाईँलाई जानकारी गराउँ अबको क्रममा राशिफल सँगसँगै ग्रह गोचर। सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर कन्या राशिमा छन्। मंगल यतिखेर विशेषत मेष राशिमा रहेका छन् र बुध मिथुन राशिमा रहेका छन्। बृहस्पति कर्क राशिमा छन्, शुक्र कर्क राशिमा छन्, शनि मीन राशिमा छन्, राहु कुम्भ राशिमा र केतु भने आजको दिनमा सिंह राशिमा ग्रहबाट संकेत देख्न सकियो। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु तपाईँका मेषवादि बारुड राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि, उनीहरूको लागि आज छैटौं घरको चन्द्रमाले अलिकति शत्रु वृद्धि रहन्छन्, तथापि काममा भने सकारात्मक हुनेछ, स्वास्थ्यमा सामान्य गडबडी भने रहनेछ। उन्नति राम्रो छ, तपाईँको लागि काममा सकारात्मक ऊर्जा प्राप्त हुने योग रहेको छ। आजको दिनमा पाँचौं घरको चन्द्रमाले गर्दा आजको दिनमा पठन पाठन विद्यार्थीहरूको लागि सहज हुने योग देख्न सकिन्छ। तपाईँले सोचेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुने योग छ, तथापि आजको दिनमा काममा पनि अलिकति असहज वातावरणको लागि राशिमा संकेत देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि हुन्छ, नभनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावनाको लागि राशि कर्कटबाट संकेत देखिएको छ भने आमदामीका स्रोत भने घट्ने युग देखिन्छ। तेस्रो चन्द्रमाले पराक्रम भन्ने वृद्धि रहनेछ। सिंह राशि हुनेको लागि लामो दूरको यात्राहरूमा सहज हुन्छ, काममा सहज हुनको लागि आजको दिनमा गर्दै आएका कामबाट पनि सकारात्मक ऊर्जा प्राप्त रहनेछ, मन परेका व्यक्तिहरूसँग पनि भेटघाट आजको राशिबाट संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ भने मान सम्मानमा वृद्धि हुनेछ, आर्थिक ताकेका कामबाट सकारात्मक हुन्छ, सफल आजको राशिबाट कन्या राशि बन्न सक्नेछ। कारण हो लग्नमा चन्द्रमा पनि छन्, तथापि ग्रहहरूले पनि सकारात्मक ऊर्जा गर्ने योग देखिन्छ। उन्नति र प्रगतिको लागि वातावरण धेरै राम्रो देख्न सकिएको छ। इष्टमित्रहरूले साथ दिनेछन्। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ भने काममा सकारात्मक ऊर्जा राशिबाट संकेत आजको तुला राशिमा संकेत देखिन्छ।
2: वृश्चिक
1: राशि हुनेको लागि आजको दिनमा मन परेका व्यक्तिहरूसँग भेटघाट हुनेछ। काम सफलतापूर्ण रहनेछ भने गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत वृश्चिक राशिको ग्रहमा देख्न सकिन्छ।
2: धनुराशि
1: हुनेको लागि मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। लामो दीर्घ यात्राहरूमा सहज हुने काम र सम्भावना राम्रो हुँदाहुँदै पनि आजको दिनबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ। मन प्रसन्न रहनेछ। काममा भने विवाद आउन सक्ने योग रहेको छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट पनि रहन सक्ने योग र सम्भावना धेरै राम्रो। आजको दिनमा मकरको लागि सातौं बृहस्पति उच्च भएकाले पठन पाठन र यात्रा पनि सहज हुने सकारात्मक ऊर्जा मिल्ने दिन बन्न सक्ने योग छ। आजको दिनमा मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथमा नयाँ यात्राहरू पनि शुभारम्भ रहन सक्छ। तर मन अलिकति कता कता व्यथित हुन सक्छ। खर्च भने अचानक वृद्धि रहनेछ। साथीभाइसँग रमाइलो क्षणमा दिन व्यतीत गर्न सक्ने योग छ। नयाँ प्रेम सम्बन्धीका प्रस्ताव आउन सक्ने योग र सम्भावना धेरै भएकाले आजको दिनमा खुसियाली सार्दै अगाडि बढ्नु राम्रो हुने योग राशिमा संकेत छ।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तुम आफ्ना गया दिनकी र आफ्नो दिनकी बारेमा जान्न चाहन्छौ? तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबठी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्नले जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेराउन सकन्छौ आज संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

श्री परमात्मने नमः। हामी कार्यक्रम ज्योतिष तर्पणको बसाईमा समादरणीय सज्जन कार्यक्रम तपाईँ नेपालका पूर्व मैत्री पाश्चर्य पश्चिम महाकाली दार्चुला रिफ्लेक्स समयकै साथमा कार्यक्रम सुनिरहनु भएको छ। विभेद जानकारीहरू हामी तपाईँलाई दिइरहेका छौं। तपाईँलाई कुनै पनि ज्योतिष वास्तु संस्कार र संस्कृतिको बारेमा जानकारी चाहिएको छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। तपाईँलाई थाहा छ हाम्रो स्टुडियोको नम्बर दुईटा हुन्, तर आज हामी तपाईँसँग कुराकानी त गर्दैनौ, र पनि दिउँसोको समयमा यिनै नम्बरहरूमा फोन गरेर तपाईँले हामीलाई विभिन्न कुराहरूको जानकारी लिन सक्नुहुनेछ। दुईटा नम्बर रहेका छन्, 98453 97658 र 98142673601 तपाईँ सिधा रूपमा सम्पर्कमा आउन सक्नुहुन्छ र आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी र विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान लिन सक्नुहुन्छ। आदरणीय सज्जन, कार्यक्रममा हामी आज तपाईँलाई एउटा मुहूर्त बारेमा केही चर्चा गर्ने एउटा प्रयास गरिरहेका छौं। वास्तवमा हामीले मुहूर्त हेरेकै हुँदैनौं के, हामीले मुहूर्त गर्भधानदेखि लिएर हामी मृत्यु पर्यन्तसम्मका 16 संस्कारहरू हामीले भनिएका छन्। अब यो के छ भने, यो सबै संस्कारहरू हामी गरेर धेरै हामीलाई टाइम लाग्छ। हामी गृहस्थी धर्ममा रहेका छौं, होइन? हामी सबै कुराहरूको कर्म, सबै कुराहरूको धर्म, सबै कुराहरूको विधि र सबै कुराहरूको विधान हामीलाई पुर्याउन गाह्रो छ। म आज तपाईँलाई केही कुराहरूको चर्चा गर्छु। आज मलाई अलिकति अचम्म लागेको कुराहरू, हामीले जुन पढ्दै जाने क्रममा हामीले मुहूर्त चिन्तामणि भन्ने एउटा ग्रन्थ पढ्नुपर्छ, जो कि ज्योतिषकै सबैभन्दा अमूल्य ग्रन्थ हो मुहूर्त चिन्तामणि भन्ने ग्रन्थ। यो हामीले 9-10 कक्षादेखि नै पढ्दै आएको र यो वास्तवमा सधैँभरि पढ्नुपर्ने एकदमै कठिनाईको विषय रहेको, पूरा संस्कारहरूको बारेमा, पूरा नियमहरूको बारेमा, पूरा मुहूर्तहरूको बारेमा एकदमै महत्वपूर्ण ग्रन्थ मानिन्छ। ज्योतिषको अभिन्न अङ्ग हो मुहूर्त चिन्तामणि। त्यस कारणले गर्दा हामी त्यही मुहूर्त चिन्तामणिमा आज विशेष एउटा तपाईँहरूलाई रोचक पनि लाग्न सक्छ, वास्तवमा लेखिएको कुरा पनि के छ त भन्दा, नारायण गर्दाखेरि अथवा तपाईँका बालकहरू जन्मिए, छोराछोरी जन्मिए भने त्यो नारायण गर्दाखेरि कति दिनमा गर्ने, कस्तो कस्तो तिथिमा गर्दा र कुन कुन नक्षत्रमा गर्दा त्यो श्राद्ध तपाईँलाई फलिफाप हुन्छ भन्ने कुरामा हामी यहाँबाट तपाईँसँग जोडिने एउटा प्रयास गरेका छौं। मात्रै हाम्रो प्रयास हो कि हामी मुहूर्त चिन्तामणिको हामी संस्कार प्रकरणको हामी यतिखेर 11 श्लोकमा तपाईँसँग अडिग हुन चाहन्छौ। म तपाईँलाई यो श्लोक वाचन पनि गर्न सुनाउन चाहन्छु। तज्जात कर्मादिशो विधेयम् पर्वाख्यरिक्तो नथितो सुभेन्ने एकादशे द्वादशे द्वादशकेऽपि गस्रेहे मृदु ध्रुवाक्षी प्रचरोड सुस्यात्। मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको हामी 11 श्लोक आज केही तपाईँलाई चर्चा गर्ने एउटा प्रयास गरिरहेका छौं। यहाँ लेखिएको छ, विशेष गरेर नरन गर्ने बेलामा अष्टमी चतुर्दशी र औंसी तिथिलाई छोड्नु, त्यस्तै गरेर चतुर्थी नवमी र चतुर्दशी तिथिलाई पनि छोडेर हामी विशेष अरू अरू तिथिहरूमा चाहिँ हामीले नामकरण संस्कारहरू गर्नुपर्छ भनेर हामीलाई यहाँ उद्धृत गर्न खोजिएको जस्तो लाग्छ मलाई। हामी त यो कुनै पनि हेर्दैनौ, बालक जन्मियो हामी 5 दिनमा, 7 दिनमा र 11 दिनमा हामी नरन गरिरहेका हुन्छौ नि, होइन? तर वास्तवमा के छ भने, 5 दिनमा र 7 दिनमा छैन नियम। हजुर, मुहूर्त चिन्तामणिमा लेखेको छ एकादशे द्वादशके पिही, 11 दिनमा अथवा 12 दिनमा पनि गर्न सकिन्छ, है? सकभर 11 र 12 दिनभन्दा अरू दिनमा नामकरण यानि कि नारायण गर्न हामीले हुँदैन, है? हजुर, त्यस कारणले गर्दा यो श्लोकको तपाईँलाई आज वाचन गर्ने एउटा, यो कसैले पनि यस्ता कुराहरूलाई ख्याल गर्नु हुँदैन हामी, है? वास्तवमा यहाँ फेरि के छ भने, मृगशिर नक्षत्र, रेवती नक्षत्र, चित्रा नक्षत्र र अनुराधा नक्षत्र, अनि उत्तर सारा नक्षत्र, उत्तर भाद्रपद र उत्तराषाढा नक्षत्र, तीनटा उत्तरा नक्षत्र, अनि रोहिणी नक्षत्र, हस्ता नक्षत्र र अश्विनी नक्षत्र, त्यस्तै गरेर
तिष्य नक्षत्र, स्वाति नक्षत्र अनि पुनर्वासु नक्षत्र, श्रवण नक्षत्र, धनिष्ठ नक्षत्र अनि सप्तभिष्ठ नक्षत्रमा बालकको नामकरण यानि कि कान फुक्ने काम हुन्छ नि, त्यो गर्नु अशुभ निकै नै शुभ मानिन्छ। अरू अरू तिथि र अरू अरू नक्षत्र भन्दा त्यो तिथि पर्यो भने असाध्य राम्रो हुन्छ। यो चाहिँ एघारौं र बाह्रौं दिनको दिन गर्नुपर्ने नियमहरू रहेको छ है। त्यस्तै गरेर अरू सकभर हाम्रो शास्त्रले के भन्छ भने रिक्त तिथि छोड्दै भन्छ क्या सधैँभरि। वास्तवमा रिक्त भनेको रिक्तै हो हजुर। जस्तै चतुर्थी नवमी र चतुर्दशी तिथिमा केही कुराहरू लेनदेन गर्नुहुन्न, अब भन्न नरन गर्न पनि अशुभ मान्दो रहेछ शास्त्रले। हेर्नुहोस् त्यस्ता तिथिहरू छन् जो पर्व भन्ने गरिन्छ, अष्टमी होइन, अनि चाहिँ अमावस्या भनेको चाहिँ औंसी, यस्ता तिथिहरूमा, अनि चतुर्दशीहरूलाई चाहिँ यो के भन्छ अलिकति पर्व भन्ने गरेकाले यो पर्व मात्र सकभर नगर्नु भनेर शास्त्रमा उल्लेख गरिएको छ। अब हामी यति धेरै ठूला कुरा नगरौं, हामीलाई नरन गर्ने तिथि र मुहूर्तहरू पनि हामीले ख्याल गर्दा रहेनछौ नि त। हामी कति संस्कार भन्दा तल छौं, बुझ्नुहोस् है। हामी नरान गर्ने बेला पनि तपाईँ हामी कसैले पनि मुहूर्त हेर्ने काम गर्दैनौ है। अनि हामी जब बालक आमाको गर्भाशयबाट बाहिर निस्किसके पछाडि लु हामीलाई सुतक स्वरूप हो भन्छौ, होइन। वास्तवमा बालक जन्मिसके पछाडि त्यहाँ ग्रह शान्ति गर्नुपर्ने विधानहरू, त्यहाँ चाहिँ दानहरू गर्नुपर्ने विधानहरू हामीले भागवतमा सुनेका छौँ नि। नन्द बाबाले चाहिँ श्रीकृष्ण जन्मिसके पछाडि गाईहरू दान गर्नु हो होइन, ब्राह्मण ल्याएर चाहिँ स्वस्थ शान्ति गर्नुभयो, किन हजुर यो उहाँलाई सुतक लागेन र भन्ने हामीलाई मनमा खोल्दुले हुन सक्छ। सुतक लाग्छ कहिले? सुतक लाग्छ यावन्नो छिद्यते नालम तावत नाप्नोति सुतकम, छिन्ने नाल तत पश्चात सुतकम तु विधीयते। यावन न उछिन्द्यन्ते, जुन बेलासम्म नाल छेदन गरिँदैन त्यो बेलासम्म सुतक लाग्दैन है। यो सुतक लाग्नु भन्दा पहिले र बालक जन्मिसके पछाडि गर्ने कर्म हुन्छ नि हजुर, त्यो कर्म जात कर्म विधीयते, असाध्यै ठूलो कर्म हो हजुर, असाध्यै ठूलो कर्म। त्यो बेला गरेको दान, त्यो बेला गरेको गुरु दर्शन, त्यो बेला गरेको ब्राह्मण दर्शन, आहा आहा के कुरा गर्नु, के व्याख्या गर्नु यसको। हामीले भागवत सुन्छौं, हामीले घरमा पुराण लगाउँछौ, तर त्यो पुराण लगाइसके पछाडि हामीलाई दिन खोजेको संस्कारहरू हामीले कहिल्यै पनि बुझेनौ हजुर, किन थाहा छ? कहिल्यै पनि बुझेनौ हामी। हामीलाई यस्ता कुरा भागवतमा गरिदियो भने रिस उठ्छ तपाईँहरूलाई, अलि राम्रा राम्रा कुरा गरेर चाहिँ जानु नि, किन यो ए बाह्र थरी कुरा गरे त तपाईँलाई यस्तो लाग्न सक्छ होइन। त्यस कारणले गर्दा यो अलिकति हामी विधानमा टेकेर अगाडि बढ्यौं भने हामी पक्की पनि सफल हुन्छौ है भन्ने जेडो यहाँ कुरा गरेको छ। यावन नो छिद्यते नालम तावन नाप्नोति सुतकम, छिन्ने नाले तत्पश्चात सुतकम तु विधीयते। जुन दिन नाल छेदन गरियो अथवा नाभि काटियो भने अनि बल्ल हामीलाई सुतक स्वरूप हो। नाल काट्नुभन्दा अगाडि गर्ने र बच्चा जन्मिसके पछाडि गर्ने कर्म, दान दक्षिणाहरू यति महत्वपूर्ण हुन्छन्। यो तपाईँले त्यस्ता कर्महरू गर्नुभएको छैन अथवा सकिन्छ त्यस्तो अवस्था छ भने दान गर्नुपर्छ, अथवा बालक जन्मिने बित्तिकै नाभि काट्नुभन्दा अगाडि कसैलाई कुनै कन्यालाई भए पनि यसो टिको लगाएर पाँच रुपियाँ दस रुपियाँ कति सकिन्छ त्यो दिनुभयो भने त्यो पनि शुभ मानिन्छ भन्न खोजे अब है है। नरन गर्दाखेरि पनि सुत साइत हेर्नु पर्दो रहेछ, थाहा पाउनु भयो। तर हामी एघारौं र बाह्रौं दिन गर्दाखेरि अर्को एउटा कुरा के छ भने यो एउटा मात्र शास्त्र हेर हुँदैन, निर्णय सुन्दरले लेखेको कुरा एघारौं दिनमा चाहिँ शुद्ध हो पनि भनेर लेखेको छ है। त्यस कारणले गर्दा हामी एघारौं दिनलाई हामी तपाईँलाई एघारौं दिनमा नरन गर्नु भनेर जानकारी पनि गराइरहेका छौं। अब यो किन गरिन्छ अथवा होइन यो जातक कर्म, यो बच्चा जन्मिसके पछाडि गर्ने कर्महरू, ग्रहका विधिहरू, ग्रह शान्तिहरू हामी किन गरिन्छ त भन्दा जातक कर्म क्रिया कुरिया पुत्रायु श्री विधीयते ग्रह दोष बिना साय सुतिका सुविक्षे। भृगुले भन्नुहुन्छ जातक कर्म यानि कि बालक जन्मिसके पछाडि नाल काट्नुभन्दा पहिले गर्ने कर्म गरियो भने वृद्धि हुन्छ, आयु वृद्धि हुन्छ, परिपूर्ण कामना हुन्छ। हाम्रा भागवतका श्रीकृष्ण भगवानको पनि के गरिएको थियो,
यो जात कर्म विधानले गरिएको थियो, कति लाख गाई दान गरे भन्ने हामीलाई सुन्छौ होइन, 9 लाख गाईहरू दान गर्नुभयो भन्ने कुराहरू सुन्छौ। त्यो कर्म गरिसके पछाडि भगवानमा 6 भगहरू उत्पन्न भए, त्यही 6 भगलाई नि भगवान भन्ने गरिन्छ। भनेपछि तपाईँका छोरा र हाम्रा छोरालाई पनि हामीले ठूलो मान्छे बनाउन कर्म गर्नु पर्दो रहेछ। कर्म छोडियो भने हामी पछि पर्छौ हजुर, धेरै कुरामा तपाईँहरूलाई फल मिल्छ। कुनै पनि कर्म गर्दा हामी कर्मभन्दा बाहिरका कर्महरू गरियो भने हामीलाई धेरै ठूला दोषहरू लाग्छन्। हामी कर जानेका मतलब ब्राह्मणको छोरो अथवा त्यसमा पनि म त ब्राह्मण पुरोहित भागवत पनि वाचन गर्छु, म त पुरोहित काम पनि गर्छु भन्दा हामी नाक फुलाउँदै हिँड्ने ब्राह्मणहरूले पनि अलिकति सोच्नुपर्ने बेला आएको छ। हामीले कर्म गरेका छैनौ। एकजनालाई पनि हामीले फोन गरेर जानकारी गराउनुहोस् त, तपाईँहरूले बच्चा जन्मिसके पछाडि र नाल काट्नुभन्दा पहिले कसैलाई दान गर्ने ग्रहका पूजा गर्ने विधि गर्नुभएको छ? छैन, किनभने हाम्रो संस्कारमै त अहिलेसम्म तपाईँलाई थाहै छैन हजुर। तर लेख्न त लेखेको छ शास्त्रमा, किन कमजोरी भयो भन्दा गुरुहरूले त्यसलाई त्यो कुराको ज्ञानको प्रकाश पार्न पनि छोड्नुभयो अथवा सक्नु भएन भनौँ होइन। हामी त्यो बेला ग्रह शान्ति गर्ने कर्म गर्ने ठुल्ठुला एकी गर्न सक्दैनौ, तथापि हामी मैले अघि पनि तपाईँलाई भनिसके जातक जन्मिसके पछाडि केही कुराहरूको दान गर्नुहोस् क्या हजुर। केही भएन भने एउटा सानो कन्या छोरी मान्छेलाई टिको लगाएर दान गर्नुहोस्, अथवा ब्राह्मण गुरुहरूलाई घरमा गुरुजी एकछिन आइदिनु पर्यो भन्दा गुरुहरूलाई बोलाएर केही दान गरिदिनुहोस्। त्यो गरियो भने छोराको श्री आयु वृद्धि र पराक्रम विद्या सबै कुराले तेजिलो हुन्छ भन्छ है। यो कुराको जानकारी गराए। अब यो नारायण समितिका केही कुरा गर्दै तपाईँलाई 10 मिनट बितिहाल्यो। अब हामी जान्छौ तपाईँका विषय, हामीलाई धेरैले फोन गरेर यस्ता कुराहरू गरिदिनु पर्यो भने हामीलाई धेरैले जानकारी गराउनु भएको थियो। हामीले यो प्रसंग आएर जोडेका हौ। आदरणीय सज्जन, कार्यक्रम ज्योतिष तर्फ हो, नारायणको बारेमा केही चर्चा गरे, यस्तै यस्तै कुराहरू सुन्नको लागि हामीसँग दैनिक रूपमा जोडिनु पर्ने हुन्छ है। हामी संस्कारसँग जोडिरहेका छौ, बालक जन्मिसके पछाडि दाँत आउँछ, दाँत आउँदाखेरि के फल मिल्छ त है। हामीले तपाईँलाई पहिले पनि यो कुराको जानकारी त गराइसकेका छौँ, तथापि आज पनि तपाईँलाई दोहोऱ्याउँछौ। तपाईँ हामी गृहस्थीमा झुलेका छौँ हजुर, आफ्ना छोरा भन्यो, छोरी भन्यो, श्रीमान भन्यो, श्रीमती भन्यो, आमा बाबा अनि माता पिता भन्दै हामी आफ्ना मामा माइजू फुपू सानीमा काकीहरू भन्दा भन्दै हामी चाहिँ सांसारिक मोहमा डुबिरहेका छौँ। हामीलाई यादै हुँदैन हजुर संस्कार र संस्कृतिको बारेमा। कतिचोटि जानकारी गराउनु, कतिचोटि तपाईँलाई जानकारी गराइसकेको छु मैले र पनि तपाईँलाई सम्झिन गाह्रो छ, हामी म दोहोऱ्याइरहने एउटा प्रयास गर्छु। हामी मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको हामी 13 श्लोकको तपाईँलाई जानकारी गराउँछु। मासे चित प्रथमे भवेत सदसनो बालो मिनसे स्वयं

बालकको दाँत पलाउनु असत्य राम्रो कुरा हो, तर कति महिनामा दाँत पलाउनु त? सबैभन्दा पहिलो महिनामा दाँत पलायो भने मासे चेत प्रथमे भवत सदसनो बालो विनश्य स्वयं। ओहो, पहिलो जन्ममा बालोको दाँत पलायो भने अथवा आफैमा धेरै ठूलो कष्ट मिल्छ अरे। दोस्रो महिनामा बालकको दाँत पलायो भने आफ्नो भाइहरू अथवा चाहिँ असर गर्छ अरे। तीनौ महिनामा, तेस्रो महिनामा आफ्नो दिदी बहिनीहरूलाई असर गर्छ। चौथो महिनामा दाजुहरूलाई पनि असर गर्छ अरे। पाँचौ महिनामा होइन आफूभन्दा ठूलो भाइहरूलाई, चारौं महिनामा चाहिँ माता भनेर देखेको छ है। चारौं महिनामा पलायो भने आमालाई धेरै ठूलो कष्ट हुन्छ। पाँचौं महिनामा आफूभन्दा ठूलो भाइहरूलाई अलिकति अशुभ हुन्छ। छैटौं महिनामा उत्पन्न भयो भने सुखी हुन्छ अरे। सातौं महिनामा आठौं महिनामा स्वास्थ्य सुधार हुन्छ अरे। नवौं महिनामा धनहरू प्राप्त हुन्छ अरे। दसौं महिनामा सुख हुन्छ अरे। त्यसरी हामी यो बालकको जन्ममा तपाईँहरूलाई भन्ने गर्छ। हामी कतिसम्म मामाहरूलाई पेर्ने पनि कुराहरू प्रसङ्ग सुनिन्छ होइन। त्यो पनि एउटा कुराहरू छन्। यो के छ भने तपाईँलाई एउटा कुरा के बुझ्नु भने शास्त्र अनेक छन्। यो शास्त्रहरूमा तपाईँहरूसँग रहेर हामी कुराकानी गर्दा गर्दा कुनै कुनै शास्त्रहरूको द्वन्द परिरहेको हुन्छ, त्यसलाई निराकरण पनि हामी त्यसै अनुसारले गरिरहेका हुन्छौँ है। यो दाँतको बारेमा पनि तपाईँलाई मैले छोटो जानकारी गराएँ। मलाई योभन्दा पनि एकदम खुसी लागेको थियो आज नारायण गर्ने विधिहरूको बारेमा र दान गर्ने विधि तपाईँलाई जानकारी गराएँ।

चाहिँ हामीले खुवाउन लागिरहेका छौं, हुन्छ कि हुँदैन, लगायतका धेरै कुराहरू हामीलाई प्रश्न गर्ने गर्नुहुन्छ। त्यसको निराकरण हामी तपाईँलाई रेडियोको माध्यमद्वारा एकैसाथमा नेपालभरमा एकैसाथमा भइरहेका कुराहरूलाई यहाँ घटित गर्ने एउटा प्रयास गरेका छौं। अन्नप्राशनका मुहूर्तहरूले के भन्छन् त, मुहूर्तहरूमा कस्ता छन् त, रिक्तानन्दाष्ट दर्शम हरि दिवसमथो सौरी भौमार्क बारान लग्नम जन्मक्ष लग्नाष्टम गृह लवगम मीनमेषा दिकम च हित्वा।

मुहूर्तहरूले लेखेका छन्। सबैभन्दा पहिले मैले अहिले पनि भनिसकेको छु, ज्योतिष शास्त्रमा रिक्त तिथि छोड्नु है। अब तर अन्न प्राशन गर्दा रिक्त तिथि पनि छोड्नु, नन्दा तिथि पनि छोड्नु भनेको, रिक्त तिथिमा चार, नौ र चौध तिथि पर्छन्, जस्तै चतुर्थी, नवमी र चतुर्दशी तिथि। नन्दा भनेको चाहिँ प्रतिपदा षष्ठी र एकादशी तिथि है। त्यस्तै गरेर अष्टमी तिथि, औंसी तिथिहरू अनि द्वादशी तिथिहरू छोडेर शनिबार, मंगलबार र रविबार छोडेर अथवा आइतबार छोडेर के भनेको छ भने मंगलबार र शनिबारलाई अनि रोगीबार पनि मान्ने गर्छ। त्यस्तै गरेर लग्न, जन्मको लग्न छोड्ने, जन्मको नक्षत्र पनि छोड्ने, जन्मको लग्नबाट आठौं भावमा एकदमै स्थिर ग्रहहरू, शुभ ग्रहहरू पारेर अनि पञ्चाङ्गहरू शुद्धि गरेर है, विशेष गरेर छोरी मान्छेको चाहिँ पाँचौं महिनामा र छोरा मान्छेको चाहिँ छैटौं महिनामा यो अन्न प्राशनका मुहूर्तहरू गर्नुपर्छ। त्यसमा पनि के सुन्दर राम्रो भन्दा उत्तर फाल्गुनी नक्षत्र, उत्तर साढा नक्षत्र, उत्तर भाद्रपद नक्षत्र, रोहिणी नक्षत्र, मृगशिरा, रेवती, चित्रा र अनुराधा नक्षत्र, अश्विनी र तिष्य नक्षत्र अनि अभिजित नक्षत्रहरू एकदमै राम्रो पारेर स्वाति नक्षत्र, पुनर्वसु नक्षत्र, श्रवण धनिष्ठा अनि सप्तभिष नक्षत्रमा चाहिँ जातकको अन्न प्राशन गर्नु भनेर शास्त्रमा लेखेको छ। अन्न प्राशन गर्दा बार बेला पनि हेर्नुपर्छ। फेरि बार बेलामा चाहिँ अमृत बेला पारियो भने धेरै कुरामा सुख हुन्छ। खानेकुरामा सधैँभरि भोको नरहने, सुखी र समृद्धि रहने खालको हुन्छन् यो अन्न प्राशन गर्नेका विधिहरू है। अब यो यसमा के छ भने यति मात्रै नभएर कुन बेला खुवाइएको छ त्यो बेलाको ग्रहको लग्नहरू पनि हेरिन्छ, त्रिकोणहरू पनि हेरिन्छ, केन्द्रहरू पनि हेरिन्छ। यसमा धेरै कुराहरूको विधानहरू छन्। यसमा चाहिँ मैले तपाईँलाई किन यो जोडिरहेको छु भने कुनै पनि पर्वमा जस्तै कसै कसैले भन्ने गर्नुहुन्छ नि अब यो चतुर्मास सुरु हो होइन यस्तो बेला गरिहाल्नुहुन्छ, अह हुँदैन नि हजुर, विशेष बार्नु पर्ने बेलाहरू रहेको छ। यो बेला बार्नु भयो भने चाहिँ तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। सबै कुरा चतुर्मास भन्ने बित्तिकै तपाईँलाई सबै कुराहरू पर्दैन, त्यस कारणले गर्दा यो तपाईँहरूले बुझ्नै पर्ने कुराहरू छन्। यो बुझ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। यो तपाईँलाई मैले आज नरण गर्ने जानकारी गराएँ र अन्न प्राशनको पनि विधिहरू तपाईँलाई जानकारी गराइसकेको छु। आदरणीय सज्जन, कार्यक्रम हामी ज्योतिष दर्पण सुन्दैछौं नेपालभरबाट। कतिले चाहिँ हाम्रो आवाजलाई रेकर्ड गरेर राख्नु पनि राख्छु पनि भन्नुहुन्छ, धेरैले हामीलाई यो रेकर्डहरू पछि पनि कतिचोटि भेटेको र हामीलाई सुनाउनु भएको छ होइन। अनि हामी अन्न प्राशन तपाईँलाई नारायण गर्ने विधिहरू भनिसकेका छौं। त्यस्तै गरेर अब हामी तपाईँलाई अर्को एउटा कुरा जानकारी गराउँछु। अघि मैले जोडिसकेका छु कि चतुर्मास हुने बित्तिकै सबै ग्रहहरू शुद्ध हुँदैन। के लेखेको छ भन्दा कान छेर्दाखेरि चाहिँ सद्भर अर्को कुरा छ भने फेरि एकदम महत्वपूर्ण कुरा छ है। हामी यही बेला छौँ, अब यो बेला हाम्रो चतुर्मास व्रत सुरु भइरहेको अवस्थाहरू छन्। अब यो 26 गतेबाट कार्तिक महिनासम्म चाहिँ यो चतुर्मासको बेला परिरहेको छ नि त। यो बेला हामीले त्यसलाई विशेष ध्यान दिनुपर्छ। त्यस कारणले गर्दा यो कर्णभेद यानि कि कानलाई छेदन गर्ने, कान छेर्ने मुहूर्तमा

0: चाहिँ विशेष गरेर चाहिँ के लेखा छ भने यसलाई चाहिँ बार्नु है फेरि भनेको छ है. यो के बार्नु भनेको छ त म तपाईँलाई जानकारी गराउँछु, उनी तपाईँले ध्यान दिएर सुन्नुहोला है.
1: हेत्वैतांस्तैत्र पोषा वह हरि सैनम जन्म मासम चरिताम युग्मादम जन्म तारा मृतु

दुबारेन थोदे विष्णु युग्मा दितिमा मृदुलगुबे कर्ण भेद प्रशस्त मुहूर्त चिन्तामणिको संस्कार प्रकरणको विशेष गरेर 24 श्लोकको यो तपाईँलाई वाचन गरे मैले. यसमा के लेखिएको छ त भन्दा कान छेर्दाखेरि कर्णभेद मुहूर्तको बेलामा चैत्र महिना नपार्नु, पुष महिना नपार्नु, तिथि क्षयहरू नपार्नु, तिथिहरू क्षण भएको बेला नपार्नु. हरिशयन काले हे हरिशयनम जन्म मासे तरिक्त हरिशयन भनेको हरि शयनीदेखि हरिबोधनीसम्म भनेको यो असार महिनाको 26 गतेबाट यानि कि यो सालको चाहिँ त्यो परेको छ. यो चतुर्मास भनौँ तपाईँले बुझ्ने भाषामा चतुर्मासभित्र पनि कान छेर्न हुँदो रहेनछ है. अनि विशेष गरेर रिक्त तिथि त मैले बारम्बार तपाईँलाई भनिरहेको छु, चतुर्थी नवमी र चतुर्दशीमा त शुद्ध कर्म गर्नै हुँदैन. अनि सम वर्षमा 2 वर्षमा 4 वर्षमा गर्न हुँदैन. त्यसै गरेर 6, 7 र 8 महिना र 12 अनि 16 दिन बुध गुरु र शुक्रलाई एकदमै राम्रो पारेर सोमबार होइन अनि श्रवण धनिष्ठा पुनर्वसु मृगशिरा रेवती चित्रा अनुराधा हस्ता अश्विनी पुष्य अभिजित यस्ता यस्ता दिनहरूमा चाहिँ कान छेर्न असाध्य शुभ हुन्छ. विशेष गरेर म तपाईँलाई किन जोडिदिएको छु भने हामी धेरै कुराहरू के हजुर लु हजुर मेरो त घरमा सप्ताह छ, सप्ताहको अन्तिममा व्रतबन्ध गर्नुहुन्छ अरे, लु गरिहाल्ने है गरिहाल्ने, जुराउनु पर्दैन अरे, केही पनि मुहूर्त पनि चाहिँदैन अरे ए मेरो भगवान. खाने मुहूर्तमा सुत्ने मुहूर्त हुन्छ कहिले हुँदैन हजुर, आफूलाई मन लागेको भन्दीमा हुँदैन नि हजुर. यो एउटा संस्कार हो. तपाईँलाई कतिको याद गर्नुभएको छ, तपाईँका छोरा नातिहरूले भतिजहरूले आजभोलि बिहान उठेर गायत्री मन्त्र जप गर्न छोडिसक्नु भएको छ हो कि होइन. यो किन छोड्नुभयो त भन्दा तपाईँले गर्दा छोड्नु भएको, उहाँले किन यसो बता फेरि भन्दा यो भएको कारण के हो त भने तपाईँले बिना मुहूर्तमा तपाईँले बिना साहित्यमा व्रतबन्ध कर्म गरिदिनुहुन्छ. अन्त व्रतबन्ध कर्म बिना मुहूर्त र बिना साहित्यमा गरेपछि अनि तपाईँको छोराले कहीँ जप गर्नुहुन्छ त आफैमा हामी नि तपाईँहरूसँग तपाईँले नि गर्दा हामी बिग्रेका हौ, तपाईँले नि गर्दा हाम्रा छोराहरू बिग्रेका हौ कि हजुर. त्यही भएर मुहूर्त हेर्नुपर्छ है. मुहूर्त हेरिएन भने कुराहरू धेरै कुरामा समस्याहरू पार्छन्. यहाँ वास्तवमा यो श्लोकले के भन्न खोजेको त हामी त्यो पनि छोड्नु पर्यो, चतुर्मास पनि छोड्नु पर्यो होइन, अनि पर्वहरू पनि छोड्नु पर्यो, रिक्त तिथिहरू पनि छोड्नु पर्यो. त्यस कारणले गर्दा यो के हुन्छ भने यसमा पनि कसै कसैको भेदहरू पाइन्छ क्या हजुर. किन छोड्ने होला, के हुन्छ त यो जन्म महिनामा कपाल काट्यो भने, जन्म महिनामा चाहिँ कान छेड्यो भने होइन. यो जन्म मासे छुर कर्म यात्रा कर्णस्य भेदम कुरुते हि मोहात. मोहस ऊ एकदम घमण्डसँग चाहिँ उसले आफ्नो नियमहरू छोड्छ भने के हुन्छ, मूढस्य रोगी हि धन पुत्र नाशम प्राप्नोति मूढम निधनम तदाशुः. मूढ जो मूर्ख छ रोगी हुन्छ धन पुत्र नाशम, जो आफू पिताजी बनेर माताजी बनेर कर्म छोड्छ भने ऊ रोगी हुन्छ. उसले आफ्नो छोराहरूलाई गुमाउन पनि पर्ने हुन्छ. गुणम निधनम तदास प्राप्नु त्यही कति डेन्जर छ कुराहरू नि त. संस्कार हो यो हजुर. अनि हामी भन्ने गर्छौँ यता कपाल काट्ने अनि भोलि पर्सि पर्छ भन, उदाहरणको लागि है हजुर, यो यता कपाल काटिसके पछाडि केही दिन पछाडि हाम्रो कुनै न कुनै कारणवश कसैको डेथ भयो, मृत्यु भयो भने यो कपाल काटेर होइन, यो उता गाडीबाट पल्टेर लडेको अनि मरेको, त्यस्तो खालको मान्छेको चाहिँ के हुन्छ विचार हुन्छ. मृत्यु प्रकरणमा यस्ता कुराहरूमा धेरै कुरामा ख्याल गर्नुहोला. यो चाहिँ हामीले कान्छेन मुहूर्तमा हामीले यसमा पनि फेरि के छ भने जन्मको लग्नहरूबाट शुद्धि गरेर त्यो दिनको पनि मुहूर्तहरू चाहिन्छ, त्यो दिनको पनि मुहूर्तहरू बनाएर चाहिँ तपाईँले के गर्नुपर्छ यी कर्महरू गर्नुपर्छ. यी कर्महरू गरियो भने हामी प्रशस्तै तपाईँहरूलाई
उन्नति र प्रगतिमा लाने खालका वातावरणहरू हामी यहाँ सृजना गर्न सक्छौँ आदरणीय सज्जन। यो एउटा कर्म हो, हामी कर्मबाट च्युत हुन हुँदैन, कर्मभन्दा हामी बाहिर कहिल्यै पनि काम गर्न हुँदैन है। त्यस्तै गरेर हामी धेरैभन्दा धेरै कर्महरूको हामी कर्महरू पनि यसै गरी हामी नजुराइकन गर्यो भने कान पनि छन्न हुँदैन होइन। कुन बेला चाहिँ हामी केस खोर्न हुँदैन त, आज म तपाईँलाई यो कुराको पनि एउटा जानकारी गराइरहेको हुन्छु। ऋतुमस्या सुतिकाया सुनश्चौला दिनाचरेत ज्येष्ठा पत्यस्य न ज्येष्ठे कैश्चिन मार्गे निश्यते। ऋतुमत्या सुतिकाया सुनश्चौला दिनाचरेत ज्येष्ठा पत्यस्य न ज्येष्ठे कैश्चिन मार्गे निश्यते। त्यो रजस्वला भएको बेलाका छोराहरूलाई गर्नुहुन्न है हजुर, बुझ्नुभयो। अनि अर्को कुरा के छ भने धेरै कुरामा ध्यान चाहिँ के दिनुपर्छ भने जन्मिन लागेको छ नि हजुर, अथवा तपाईँको माताजी गर्भिणी भइसक्नु भएको छ महिना कटेको छ भने पनि मनोनिर्णय गर्न हुँदैन, वर्तमान कर्महरू गर्न हुँदैन है। अलि के छ भने महिनामा मुन्नन गर्न हुन्न भनेर पनि शास्त्रमा लेखिएको छ। यो चाहिँ अर्को एउटा कुरा आचार्यले के भन्नुभएको छ भने जेठो छोराको पनि फेरि मङ्सिर महिनामा पनि मुन्डन गर्न हुँदैन भनेर पनि लेखेको छ मुहूर्त चिन्तामणिहरूमा है। यस्या माङ्गलिकम कृत्या तस्य माता रजस्वलः तदा सा मृग पाप्नोति पञ्चमम दिवसम विना। आहा, कति डेन्जर गरेर लेख्दै हुन्छ, पञ्चमम दिवसम विना, पाँचौं दिन भन्दा पहिले गरिएको कर्म छ भने त के हुन्छ, रजस्वला भएको पाँचौं दिनभन्दा पहिले गरे कर्म छ भने ठूलो कुरामा चाहिँ दोष लाग्छ है हजुर। यो दोषबाट हामी पनि बच्नुपर्छ, अरूलाई पनि बचाउनुपर्छ, सबैलाई जानकारी गराउनु होला है। के छ भने ज्ञान भन्ने कुरा नि हजुर, तपाईँले अरूलाई पनि दिनु पर्ने खालको ज्ञानहरू छ यहाँ। अब हामी जेठ महिना पनि छोड्ने भन्यौं, मङ्सिर महिना पनि छोड्ने भन्यौं, आमाको रजस्वला भएको पाँचौं दिनसम्म पनि छोड्ने भन्यौं होइन, छ महिना कटिसकेको गर्भाशयमा आफ्नो भाइ बहिनीहरू छन् भने पनि छोड्ने भन्यौं, तर यी सबै कर्महरू कुन बेला चाहिँ लागू हुँदैन, फेरि तपाईँ थाहा पाउनु पर्यो नि हजुर, कुन बेला चाहिँ लागू हुँदैन त भन्दा विशेष गरेर चाहिँ कुनै पनि आफूले घरमा यज्ञ गर्नु परेको छ, भागवत लगाउनु पर्यो, अब नान्दीमुखी श्राद्ध गर्नुभन्दा पूर्व हामीले मुन्डन गर्नुपर्छ भागवत लगाउँदा। कतिको ख्याल गर्नु भएको छ, अब आजभोलि त भागवत लगाउँदा पनि केश मुन्डन गर्न छोडिहाल्यो, बाबाको श्राद्ध गर्ने बेला पनि मुन्डन गर्न छोडिहाल्यो होइन। अब यस्ता कर्महरू कति छन् गर्दै, ए गुरु के को कपाल खौरिने, आफ्नै कपाल त हो, मैले मिलाएर आएको छु गरिदिनुहोस्, त्यस्तो कर्महरू नगर्नु है गुरुहरू। जसले चाहिँ कपाल नखौरिकन श्राद्ध गर्न थाल्छन् भने त्यो श्राद्ध गरेको अर्थै छैन हजुर, किनभने विधि पुगेन नि हजुर। खाना खाने बेला भोजा चाहियो अथवा भनौँ न भात दाल सब्जी भने कति मिठो हुन्छ, भातमा चाहिँ खाएर पुग्छ हजुर। त्यस कारणले गर्दा यी कर्महरू हामीले अवश्य मेरो तपाईँहरूले जुराएर कर्महरू गर्नुपर्छ, बल्ला बल्ला गरेको कर्महरू हुन्छ, त्यो कर्म पनि हामीले छोडियो भने हामी धेरै पछि पर्छौँ क्या हजुर। त्यस कारणले गर्दा त्यो कर्महरू नछोड्नु होला भन्न चाहे, विशेष गरेर विवाहको दिनमा

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 654, र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ सङ्खुवा सभा।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: रेडियो सङ्खुवा सभा समय सूचक, अहिले बिहानको 9 बज्यो।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: सही भन्दैछु।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशनको दोस्रो दिन बन्द सत्र शुरू हुँदैछ। बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन र प्रस्ताव पेश गर्ने कार्यपालिका छ। त्यस्तै अन्य नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेश गर्नेछन्। रासपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज बिहान 8:30 बजेदेखि शुरू हुने बन्द सत्रको शुरूआतमै अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने कार्यपालिका छ। पार्टी अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुति तथा छलफलका लागि पेश गर्ने कार्यक्रम छ। त्यसपछि पार्टी कोषाध्यक्ष लीमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गरी छलफल गरिने बताइएको छ। यस्तै पार्टी महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन बन्द सत्रमा प्रस्तुत गर्नेछन्। रासपाले विधान संशोधनका लागि सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा समिति गठन गरेको थियो। रासपाको केन्द्रीय निर्वाचन आयोगले दिउँसो 1 बजेदेखि पहिलो चरणमा निर्वाचन हुने पदहरू सभापति र 900 केन्द्रीय सदस्यका लागि उम्मेद्वारी मनोनयन फारम वितरण शुरू गर्ने बताइएको छ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार दिउँसो 2 बजेदेखि 4 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता प्रक्रिया चल्नेछ। त्यस्तै साँझ 6 बजे पार्टीको वेबसाइट र निर्वाचन आयोगको सम्पर्क सचिवालयमा उम्मेद्वारहरूको नामावली प्रकाशित गरिनेछ। उम्मेद्वारको दावी विरोधका लागि साँझ 6 बजेदेखि 7 बजेसम्मको समय सीमा तोकिएको छ भने त्यसपछिको 2 घण्टाभित्र दावी विरोधमाथि जाँचबुझ गरिनेछ। उम्मेद्वारहरूलाई नाम फिर्ताका लागि राति 9 बजेदेखि 9:15 बजेसम्मको समय छुट्याइएको छ। सभापति र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली राति 11 बजे प्रकाशन गर्ने कार्यपालिका रहेको छ। सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा 1 वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधायन सम्बन्धी ऐन 2081 दफा 6 को व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहिता सँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको हो। लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 को बजेटमाथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची छ।
1: नेपालले पहिलका बेर ग्याल्बलुम प्रविधि से बनल आल्मोनियम कोटेज सादा और रंगीन जस्ता पार्दा गुलास जुरा कलर और से 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक आ टिकाऊ होय छे। 3 गुणा बेसी टिके जाय हुलास छै त अरु कति नै खोज्बै।
2: ओहो जेठा, बजार हिँड कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्? पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
3: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
5: उल्लास भए अरू किन खोज्ने?

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क।

0: टेक्नोलोजी एआई टीवीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: रङ्गी चङ्गी जस्ता पाता पर्पदो छ मनमोहक टिकाउ पनि
2: त्यसै

आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank सर्भे वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिगबिगी बढेको हुनाले यसका ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिङ्क कोटिङ भएकोले चिया नलाग्ने फुलासको गुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: चितवन भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोकिँदा 2 जनाको मृत्यु भएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकमा सोही दिशातर्फ गइरहेको स्कूटर पछाडिबाट ठोकिँदा सो दुर्घटना भएको। दुर्घटनामा भरतपुर महानगरपालिका 26 दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर हाल भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 98-433-47-262,
4: 98-10-55-55-85
1: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गर्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295-90-6667 र 98-420-22-667।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमले तिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
4: र 9819327375। होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल।
10: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9816655553 र 9843180049।
11: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861553950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: NTSA कम्प्युटर सेन्टर खादबारी एक संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ

0: तपाईहरुकै सेवामा तत्पर आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
1: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 0 84।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-6
2: होइन। यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल।
4: सम्पर्क नम्बर 98163-55553
2: र 98423-18-049।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमले तिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?

0: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
0: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860946000
2: र 9819326375।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9952061580 र 9942081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनोकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 029-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
6: साथै 98-520-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता? हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 98-433-47-262,
2: 98-10-55-55-85
11: र व्हाट्सएप नम्बर 98-520-28-6 46।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

रासपाको महाधिवेशनको दोस्रो दिन बन्द सत्र शुरू हुँदै सभापति लामिछाने सहित नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेश गर्ने कार्यक्रम। कतारको रास लफान ग्यास प्लान्टमा विस्फोट हुँदा 18 जना श्रमिक बेपत्ता, 54 घाइते। र विश्वकप फुटबलमा इजिप्टद्वारा न्यूजील्याण्ड पराजित, अर्को खेलमा केप भर्डे र उरुग्वे बीच बराबरी।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

AI TV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा। समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशनको दोस्रो दिन बन्द सत्र शुरू हुँदैछ। बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन र प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ। त्यस्तै अन्य नेताहरूले पनि विभिन्न प्रतिवेदन र प्रस्ताव पेश गर्नेछन्। आज बिहान 8:30 बजेदेखि शुरू हुने भने तापनि यो समाचार तयार पार्दासम्म बन्द सत्र शुरू हुन सकेको छैन। रासपाका प्रवक्ता मनिष झाले व्यवस्थापकीय प्रक्रिया मिलाउँदा समय लागेको बताएका छन्। अहिले परिचय पत्र वितरण कार्य भइरहेकाले त्यसपछि बन्द सत्र शुरू हुने बताइएको हाम्रा सहकर्मीले जनाएका छन्। बन्द सत्रको शुरूआतमै अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। पार्टी अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुति तथा छलफलका लागि पेश गर्ने कार्यक्रम रहेको छ। त्यसपछि पार्टी कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको वित्तीय प्रतिवेदन प्रस्तुत गरी छलफल गरिने बताइएको छ। यस्तै पार्टी महामन्त्री कविन्द्र बुढाकोटीले संगठनात्मक प्रतिवेदन बन्द सत्रमा प्रस्तुत गर्नेछन्। राष्ट्रपतिले विधान संशोधनका लागि सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा समिति गठन गरेको थियो। सो समितिको प्रतिवेदन पनि आचार्यले बन्द सत्रमा प्रस्तुत गर्नेछन्। राष्ट्रपतिको बन्द सत्रमा पार्टीको अर्थ राजनीतिक प्रस्तावना पनि पेश हुँदैछ। अर्थमन्त्री समेत रहेका पार्टी उपसभापति स्वर्णिम वाग्लेले सो प्रस्ताव बन्द सत्रमा राख्नेछन्। उपसभापति रवि लामिछानेले अन्तिममा राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। उनले समसामयिक राजनीतिक अवस्थाको समीक्षा तथा विश्लेषण र पार्टीको आगामी कार्यदिशा समितिको प्रतिवेदन बन्द सत्रमा पेश गर्नेछन्। त्यसपछि अन्तरिम व्यवस्थापन समिति गठन हुने र आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई सुम्पिने कार्यक्रम छ। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा कायमै राखेको छ। विश्वव्यापी रूपमा सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको अवस्थाबारे आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गर्दै एफएटीएफले नेपाललाई सोही सूचीमा निरन्तरता दिएको हो। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि जारी गरिएको प्रतिवेदन अनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात ग्रे लिस्टमै कायम रहेको जनाइएको छ।
2: अदालतमा मुद्दा दायर भए मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले संहितासँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। यस्तै मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ। जस अनुसार मुद्दा दर्ता भई मिलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन प्रस्ताव गरिएको हो। मस्यौदा अनुसार अदालतबाट म्याच जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाइएको प्रमाणित भएमा अदालतले अंश भागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हद म्याद बढ़ाउन प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको छ।
1: यात्रुलाई दुःख दिएर हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले 10 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँहरूबाट 10 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनुषाका 40 वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका 32 वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका 55 वर्षीय हरिभजन थापा, दोलखाकै 38 वर्षीय डिली प्रसाद लामिछाने, सिन्धुपाल्चोकका 28 वर्षीय सुरेश तामाङ, सिन्धुलीका 27 वर्षीय तिलक कुमार थापा, दोलखाका 26 वर्षीय खड्गबहादुर तामाङ, सिन्धुलीका डोर कुमार श्रेष्ठ, ओखलढुङ्गाका 45 वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोकका 36 वर्षीय राजेश सापकोटा रहेका छन्। उनीहरूले उपत्यका बाहिर जाने यात्रुहरूलाई अनावश्यक रूपमा दुःख दिएर हैरानी दिएको ट्राफिक प्रहरीको आरोप छ। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
2: चितवन भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोकिँदा दुईजनाको मृत्यु भएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकमा सोही दिशातर्फ गइरहेको स्कूटर पछाडिबाट ठोकिँदा सो दुर्घटना भएको हो। दुर्घटनामा भरतपुर महानगरपालिका 26 दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ गम्भीर घाइते भएका थिए। उनीहरूको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक मकवानपुर राक्सीराङ गाउँपालिका 3 बस्ने 27 वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

AITV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ्स गुड

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क। It's always fun when you hit the road.

0: आजकल एआई भोइस फेक भिडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। कतारको रास लफान औद्योगिक क्षेत्रस्थित बारजन ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 18 जना बेपत्ता भएको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ। सो घटनामा 54 जना घाइते भएका छन्। रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आइरहेका छन्। कतारको आन्तरिक मन्त्रालयले आज बिहान 4 बजे सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै बेपत्ता 18 जनाको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएको जनाएको छ। आन्तरिक सुरक्षा बलको अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोलीले खोजी कार्यलाई तीव्रता दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। कतारले बेपत्ता र घाइते भएका श्रमिकको पहिचान सार्वजनिक भने गरिसकेको छैन।
2: अमेरिकी र इरानी उच्च पदस्थ अधिकारीहरू बीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता आज सम्पन्न भएको छ। वार्तापछि मध्यस्थता गर्ने देश कतार र पाकिस्तानले संयुक्त वक्तव्य जारी गर्दै अमेरिका र इरानले 60 दिनभित्र अन्तिम सम्झौताका लागि रोडम्यापमा सहमति गरेको जनाएका छन्। विज्ञप्ति अनुसार कतार स्थित स्विस माउन्टेन रिसोर्ट बुर्जेन्सकटमा सम्झौता सम्बन्धी प्राविधिक विषयको वार्ता साताभरि जारी रहनेछ। यस्तै दुवै पक्षले लेबनानमा लड़ाई अन्त्य गर्ने संयन्त्रको लागि सहमति जनाएका छन्। विवादित हर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूका लागि सुरक्षित

0: लौकै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा आयो।
1: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98 4 33 47 262,
4: 98 10 55 55 85
5: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेकुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541। सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 420 59 801, जनक पौडेली 98 520 58 344 र 029 560 248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768, 98 525 55 768।
7: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuwa Sabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
2: NCSA कम्प्युटर सेन्टर खादबारी 1 शङ्ख सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ।

0: Live on 95.5 megahertz, on air, online.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
0: You are listening to Radio for the Century, broadcasting live on 95.5 megahertz, on air, online.

Wait.

0: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
3: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029-5-62-320 र 98-4-20-50-541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, संकुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-4-20-59-8-1, जनक पौडेली 98-5-20-58-344 र 029-5-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, संकुवा सभा।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
7: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल,
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, सङ्खुवा सभा।
4: This is Radio Sankhuasabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, शङ्खुवा सभा।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले,
12: सम्पर्क 98433-47262,
11: 98-10-55-55-85
12: र वाट्सएप नम्बर 98-520-28-6 46।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: आयो सबको घर घरमा आयो।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
9: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँचबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0 29 5 60 5 80, 99 5 20 61 5 80 र 99 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँचबारी 1, सङ्खुवा सभा।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता? हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 98433-47-262,
12: 98-10-55-55-85
10: र व्हाट्सएप नम्बर 98-5-20-28-646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।

0: Globe.
1: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: पहिलो महाधिवेशनको बन्द सत्र अझै शुरू भएको छैन। बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र अझै पनि शुरू हुन नसकेको हो। शुरूमा प्राविधिक समस्याका कारण केही ढिलाइ भएको बताइए पनि राष्ट्रपतिका नेताहरूले अहिले महाधिवेशन प्रतिनिधिको तय भएको नामावली सच्याउनु पर्ने भएकाले केही ढिलाइ भइरहेको बताएका छन्। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष झाले मधेस प्रदेशका प्रतिनिधिहरू केही छुटेकालाई समावेश गर्ने गरी गृह कार्य भइरहेको बताउनुभयो। उहाँका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या केही बढ़िसकेको छ। आज बिहानसम्म झण्डै 4,300 प्रतिनिधि पुगेका र अब मधेसका केही थपिने क्रममा रहेका उहाँले बताउनुभयो। उहाँले अब राष्ट्रपाको महाधिवेशन एक दिन लम्बिन सक्ने पनि बताउनुभयो। विविध कारणले ढिलाउन सक्ने बारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको भन्दै उहाँले एक दिन लम्बिनुलाई स्वाभाविक रूपमा लिएको बताउनुभयो। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसून नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसून आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसून फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपालभित्रको मनसून नेपालमा फैलने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसून नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसूनमा देशभरि सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने अनुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसून ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्दछ। मनसूनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहँदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसूनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसून नेपालको जनजीविका तथा अर्थतन्त्रसँग प्रत्यक्ष जोड़िएको छ। अमेरिका, मेक्सिको र क्यानाडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समयअनुसार धेरैसो खेलहरू मध्यरातीदेखि बिहान अबेरसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ्दा चिटचिटापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबडी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेल अघि केही समय निदाउने, राति कफी र जाँड रक्सीको सट्टा पानी पिउने र विदाको दिन थप आराम गर्न उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा दुईजनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरूङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त।

0: मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493 4953555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बागलुङको बडीगाड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 ओडा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधिले तोकेका 34 सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डक गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगाड गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्न बालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्। अब विदेशको खबर, मध्यपूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोड म्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैन्य गतिविधि को अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्। अब खेल खबर, फिफा विश्वकप फुटबलमा आज राति समूह जी अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालास रंगशालामा राति 11:15 शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रेलियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यो दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबर रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान 2:45 फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको छ भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान 6:45 न्यूयोर्क न्यू जर्सीमा नर्वे र सेनेगल तथा 9:45 सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेलाउनेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बिहान 8:30 शुरू हुने भनेको राष्ट्रपाको बन्द सत्र अझै शुरू भएन, प्रतिनिधि संख्या थपियो, महाधिवेशन 1 दिन लम्बिन सक्ने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। विश्वकप हेर्न मध्यराती जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी, खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव। इरान अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, 60 दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति। र फिफा विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
6: मणि चूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। सड़क पेटीमा आश्रित दृष्टिबीनहरूले आफूहरूलाई बलपूर्वक हटाउने र जबरजस्ती धरपकड गरेको भन्दै सरकार विरूद्ध प्रदर्शन शुरू गरेका छन्। काठमाडौँको माइतीघर मण्डलामा आज उनीहरूले सरकार विरूद्ध प्रदर्शन गरेका हुन्। वर्तमान सरकारले सड़क पेटी, मठ मन्दिर, चोक लगायतका क्षेत्रमा बसेर गरी खान समेत नदिने, उल्टै नगर प्रहरीले आएर धरपकड गर्ने, जबरजस्ती गर्ने गरेपछि आफूहरूले त्यसको विरूद्धमा धरना लगायतका आन्दोलन कार्यक्रम शुरू गर्न बाध्य हुनु परेको सड़क पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताउनुभयो। सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म दैनिक बिहान 9 बजेदेखि 12 बजेसम्म आन्दोलन गर्ने उनीहरूले बताएका छन्। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 30 198 जना वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। उहाँहरूले आफ्नो उर्वर समयमा समाजका लागि दिनुभएको योगदानको कदर स्वरूप वडाले सम्मान गरेको हो। समाजमा ज्येष्ठ नागरिकहरू एक्लो हुन थालेका र उहाँहरूलाई तपाईँहरू एक्लो हुनुहुन्न भन्ने अनुभूति दिन सम्मान गरेको वडाध्यक्ष दलबहादुर कार्कीले बताउनुभयो। वडा सचिव देवराज जोशीका अनुसार सम्मानित हुने मध्ये सबैभन्दा पाको उमेरका 94 वर्षीय लक्ष्मी कपाली हुनुहुन्थ्यो। काठमाडौँ महानगरपालिका वडा नम्बर 11 भोटे बहाल सड़कमा गैराती गाड़ीको ठक्करबाट एकजनाको ज्यान गएको छ। मृतकको पहिचान खुलेको छैन। गम्भीर घाइते भएकी महिलाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार क्रममा ज्यान गएको हो। यस्तै ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 3 नयाँ बाटा सड़कमा गैराती मोटरसाइकलको ठक्करबाट पैदल यात्री बालिकाको ज्यान गएको छ। नम्बर नखुलेको मोटरसाइकल ठक्करबाट पैदल यात्री गोदावरी 3 शान्तिवन घर भएकी 9 वर्षकी पालतिन तामाङको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते तामाङको पाटन अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 4 धुम्बाराहीबाट स्रोत नखुलेको नगद 11 लाख रूपियाँ सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको ककरणी गाउँपालिका 5 घर भई काठमाडौँको तारकेश्वर बस्ने 39 वर्षका समीर लामा रहेका छन्। प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले उनलाई स्कूटरमा सवार रहेको अवस्थामा नगद सहित पक्राउ गरेको हो। र काठमाडौँ महानगरपालिकाले काठमाडौँ जिल्ला ब्याडमिन्टन संघसँगको सहकार्यमा काठमाडौँ महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिता आउँदो शुक्रबारदेखि आइतबारसम्म काठमाडौँ महानगरपालिका वडा नम्बर 15 डल्लोमा रहेको एनओसी भूकम्प स्मृति कवर हलमा सञ्चालन हुनेछ। यो प्रतियोगितालाई काठमाडौँमा को अहिलेसम्मकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन प्रतियोगिताको रूपमा परिकल्पना गरिएको छ। प्रतियोगितामा काठमाडौँका 32 वडा बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको कुल बजेट 36 लाख रूपियाँ रहेको छ। यसमा 30 लाख महानगरपालिका र 6 लाख काठमाडौँ जिल्ला ब्याडमिन्टन संघले बिहोर्नेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो, केही दिनमै देशभर फैलने अनुमान। सरकार विरूद्ध दृष्टिविहीनहरूको आन्दोलन, सड़कमा धरपकड र जबरजस्ती गरेकोमा आक्रोशित। र काठमाडौँ र ललितपुरमा गाडीले ठक्कर दिँदा 2 पैदल यात्रीको ज्यान गयो। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: लवै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्रे।
5: सम्पर्क 98-433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-520-28-646।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
4: र 98-19-32-76-75।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
11: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, गणप पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
10: नमस्कार वडाध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्नु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
8: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
13: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल, सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827676।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर निशान खादरी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
16: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
16: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
16: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
16: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
16: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
16: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
16: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
17: प्रोप्राइटर सुनु एन भीमका दाइली।
16: सम्पर्क 0294400084 र 9840458827।
18: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।

नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा मनसुनजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको

0: पदोन्नति हुनुभएका रथीवृन्दलाई असार तीन गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले सहायक रथी श्री भुवनपूर्ण सत्याललाई उपरथी दर्जा र सहायक रथी श्री रोशन शमशेर राणालाई मानार्थ उपरथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। यस्तै उहाँले महासेनानी श्री उमेश कार्कीलाई मानार्थ सहायक रथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभयो। उहाँहरू नेपाल सरकार मन्त्री परिषदको जेठ 29 गतेको निर्णय अनुसार पदोन्नति हुनुभएको हो। राष्ट्रिय सेवा दल अन्तर्गत सिसम 52 जुनियर डिभिजन तालिम असार 1 गतेबाट शुरू भएको छ। राष्ट्रिय सेवा दलले युवाहरूलाई अनुशासित, इमान्दार, वफादार, नेतृत्व गर्ने क्षमता, विपदको समयमा परिचालन गर्न सक्ने राष्ट्र सेवक तथा राष्ट्रप्रति समर्पित नागरिक बनाउने उद्देश्यले 79 दिनको संस्थागत तालिम सञ्चालन गर्दै आएको छ। तालिममा देशभरका 221 विद्यालयमा अध्ययनरत 6630 विद्यार्थी सहभागी छन्। जंगी अड्डामा सिसम 9 ब्रिगेड कमाण्डर्स अभिमुखीकरण कार्यक्रम असार 5 गते सम्पन्न भएको छ। जेठ 28 गतेबाट सञ्चालन भएको उक्त कार्यक्रमको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरती श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। उक्त कार्यक्रममा 8 भौतिक र 8 भिडियो टेलिकन्फरेन्स मार्फत गरी 16 सहभागी हुनुहुन्थ्यो। एनसीसी अलुम्नाई एसोसिएशन नेपालको संयोजकत्वमा काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका 2 ढुङ्घरका स्थित कृष्ण गोपाल माध्यमिक विद्यालयमा जेठ 29 र 30 गते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। उक्त स्वास्थ्य शिविरमा 844 स्थानीयको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। मध्यपूर्वी प्रितना हेडक्वार्टरको आयोजना तथा विभिन्न सरकारवाला निकायको समन्वयमा जेठ 30 गते चियाबारी सिन्धुलीगढ़ी पदयात्रा सञ्चालन गरिएको छ। उक्त पदयात्रा सिन्धुली जिल्ला कमलामाई नगरपालिका 2 चियाबारीबाट शुरू भई सोही नगरपालिका 3 सिन्धुलीगढ़ीमा पुगेर सम्पन्न भएको थियो। ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धन एवं आन्तरिक तथा बाह्य पर्यटनको विस्तार गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको हो। भवानी बक्स गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला कमलामाई नगरपालिका 3 सिन्धुलीगढ़ीमा फल्चा र प्यारापेट निर्माण गरेको छ। सोही क्रममा गणले सिन्धुलीगढ़ीमा रहेको स्टेजको स्तरोन्नति समेत गरेको छ। उत्तर पश्चिम पृतनामा जेठ 20 गतेबाट सञ्चालन भएको पृतनापति ट्रफी 2083 जेठ 29 गते सम्पन्न भएको छ। पृतनापति उपरथी श्री दिपेशङ शाहले प्रतियोगिताको समापन गर्नुभएको हो। यस्तै पूर्वी पृतना हेडक्वार्टरमा जेठ 13 गतेदेखि सञ्चालन भएको पृतनापति ट्रफी 2083 जेठ 31 गते सम्पन्न भएको छ। पृतनापति उपरथी श्री गौरव कुमार केसीले उक्त प्रतियोगिताको समापन गर्नुभएको हो। यस्तै मध्य पूर्वी पृतनामा जेठ 25 गतेदेखि सञ्चालन भएको पृतनापति ट्रफी 2083 असार 5 गते का पृतनापति उपरथी श्री भुवन खत्रीले समापन गर्नुभएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबको पुरूष बास्केटबल टीम जेठ 24 गतेदेखि 30 गतेसम्म सञ्चालन भएको 5 राष्ट्रिय खुल्ला पुरूष तथा महिला बास्केटबल प्रतियोगिता 2083 प्रथम भएको छ। नेपाल बास्केटबल संघको समन्वय तथा नखिपोट युथ क्लब ललितपुरको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा रूर भैरवगणका सिपाही रविन खत्रीले मोस्ट भ्यालुएबल प्लेयर घोषित हुनुभई नगद रू 20,000 र अरिदमनगणका सिपाही सयुन राईले सर्वोत्कृष्ट खेलाड़ी भई नगद रू 10,000 प्राप्त गर्नुभयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई रु 2,00,000,
3: द्वितीय हुनेलाई रु 1,50,000,
2: तृतीय हुनेलाई रु 1,00,000
3: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुन्छ।

0: हुनेछ। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ मनसुनजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी सम्बन्धी रेडियो सामग्री।
1: हरेक वर्ष भारी वर्षा, बाढ़ी पहिरो, चट्याङ, तातो हावाको लहर, शीतलहर, आगलागी, सड़क दुर्घटना, वातावरणीय प्रदूषण र महामारी जस्ता प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपबाट नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ। वार्षिक वर्षाको करिब 80% पानी मनसूनको अवधिमा पर्ने हुँदा बाढ़ी, पहिरो, डुबान, जमीन कटान जस्ता जल उत्पन्न प्रकोपको श्रृंखला मनसूनको आगमनसँगै शुरू हुने गर्दछ। त्यसैले त मनसूनको आगमनसँगै यसले निम्ताउने जोखिमलाई मध्यनजर गर्दै सचेत र सतर्क रहनुका साथै सम्भावित क्षतिको न्यूनीकरणको पूर्व तयारी गर्नु नेपाली भूगोलको आवश्यकता बनेको छ।
2: सामान्यत मनसूनको समयमा कुनै न कुनै किसिमका विपदका घटना हुने गरेको पाइन्छ। त्यसैले मनसूनजन्य विपदलाई लक्षित गरी त्यसको व्यवस्थापन र क्षति न्यूनीकरणका लागि समयमै योजना, समन्वय र सतर्कतामा राज्यले ध्यान दिँदै आएको छ।
1: यसै क्रममा नेपाली सेनाले पनि संघ, प्रदेश तथा स्थानीय तह, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था र समुदायसँग सहकार्य गर्दै देशव्यापी रूपमा मनसूनजन्य विपद व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकारका लागि विभिन्न कार्यक्रम तथा अभ्यास गरिरहेको छ।
2: आजको कार्यक्रममा हामी मनसूनका दौरान हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी बारे केन्द्रित हुनेछौ। प्रस्तुतिमा छौं म प्राविधिक उपसेनानी मन्दिरा बानिया
1: र म प्राविधिक सुबेदार मुकुन्द बस्नेत।

0: विपदको वार्षिक आँकड़ा अनुसार नेपालमा सबैभन्दा बढ़ी विपदका घटना र क्षति तथा नोक्सानी मनसूनको चार महिनाको अवधिमा हुने गरेको छ। यो समयमा बाढ़ी, पहिरो, डुबान र भूक्षयका घटनाले बढ़ी क्षति पुर्याउने गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पनि मनसून सामान्य भन्दा फरक स्वरूपमा देखिन सक्ने सम्भावना छ। प्रारम्भिक चरणमा औसत भन्दा कम वर्षा भए पनि मनसूनको उत्तरार्धमा छोटो अवधिमै अत्याधिक वर्षा हुन सक्ने मौसमविदले बताएका छन्। यस वर्षको मनसूनको अवस्थाबारे जानकारी दिनुहुँदै मौसमविद श्री डेभिड ढकाल,
1: मनसून भित्र नै सर्भर अवधि भनेको जुन 13 हो, तर यस वर्ष चाहिँ हालसम्म पनि मनसून आगमन भइसकेको छैन। हामीले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वाङ्कनको विश्लेषणको आधारमा पनि नेपालमा मनसून आगमन अझ केही दिन ढिला हुने जस्तो देखिएको छ। विशेष गरी अहिले प्रशान्त महासागरमा चाहिँ एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममै रहेको देखिन्छ, जसले गर्दा चाहिँ नेपालको मनसून आगमनमा समेत प्रभाव पार्ने सर्भर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ। त्यो भनेको लामो समयसम्म खडेरी हुन्छ भन्ने किसिमको सार्वजनिक चाहिँ होइन, त्यो हुन पनि सक्ने भयो या चाहिँ थोरै थोरै पानी परेर सर्दर भन्दा कम वर्षा हुन सक्ने सम्भावना रह्यो। यो दुवै किसिमको सम्भावना रहन्छ। कतिपय समयमा चाहिँ लामो समयसम्म पानी नपर्ने अनि त्यसपछि गर्दा कुनै समय चाहिँ कुनै छोटो समयमा चाहिँ ठुलो पानी पर्ने सम्भावना पनि त्यही रहन्छ, जसको लागि चाहिँ हामीले 3 दिन नै 7 दिन नै मौसम पूर्वानुमानहरूलाई नै पर्खिनु पर्ने देखिन्छ।
2: मौसमविद डेभिड ढकालको यो पूर्वानुमानले यस वर्षको मनसून फरक प्रकृतिको हुने जोखिम समेत उत्तिकै बढ़ाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष मनसून जन्य विपदबाट सबैभन्दा बढ़ी प्रभावित हुन सक्नेमा कोशी प्रदेशका 4 जिल्ला, बागमती प्रदेशको 6 जिल्ला र गण्डकी प्रदेशको 9 जिल्ला रहेका छन्।
0: त्यस्तै लुम्बिनी प्रदेशका 10 जिल्ला, सुदूरपश्चिम प्रदेशका 5 जिल्ला रहेका छन्। यसै गरी यस वर्ष मनसून जन्य विपदबाट 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने प्रारम्भिक आकलन गरिएको छ। यिनै आकलनका बीच नेपाली सेना लगायत राज्यका सबै सरकारवाला निकायहरूलाई सहभागी गराई मौसम कमाण्ड पोस्ट अवधारणा अघि सारिएको जानकारी दिनुहुँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव श्री शान्ति महत भन्नुहुन्छ,
3: यो वर्षको मनसून तयारीको लागि मनसून कमाण्ड पोस्ट पनि स्थापना गरेर यसले चाहिँ मनसून शुरू हुने बित्तिकै अन्त्य नभएसम्म त्यो 4 महिनामा चाहिँ 24 घण्टा 7 दिन खट्ने गरी सेट गरेका छौँ, जसले चाहिँ रियल टाइम डेटाहरू हेर्ने, समन्वय सबै निकायहरूसँग समन्वय गर्ने, त्यसले आशिक पर्यो भने भारी वर्षा भएको र अलिकति विपत्ति सम्भावना भएको अवस्थामा चाहिँ यात्राहरूसम्म रोकेर अलिकति इन्टरभेन्सन गर्नुपर्ने छ भने त्यो पनि गर्ने लगायतका कामहरू पनि गरेको छ भने, यो सँगसँगै हामीले प्रचार प्रसारका कार्यक्रमहरू मुख्य गरी यो मनसूनको सिजनमा चाहिँ डुबानबाट बाढी पहिरोबाट के कसरी बस्न सकिन्छ भन्ने विषयका कुराहरू चाहिँ आम मिडियाहरू मार्फत र सामाजिक सञ्जाल र हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू छन् त्यो मार्फत हामीले सचेतना जगाइरहेका छौँ भने तिनै तहले सिमुलेसन एक्सर्साइजहरू पनि उहाँहरूलाई गराइरहेका छौँ, नमुना अभ्यासहरू सँगसँगै गरेका छौँ भने अर्को भनेको बेलामा खोज राहत उद्धारका लागि चाहिने सामग्रीहरू चाहिँ यथास्थानमा जान चाहिने हो, त्यहाँ चाहिँ अलिकति बढी प्रभावित क्षेत्रमा बढी त्यसरी चाहिँ गोदाम घरहरू चाहिँ अध्यावधिक गरेर सामग्रीहरूको पनि अपडेट गरेर तयारी व्यवस्था राखेका छौँ।
2: विपद प्रतिकारे कुनै एक व्यक्ति वा संस्थाको एक्लो प्रयासले मात्रै हुँदैन, यसको सफल व्यवस्थापनका लागि बहुपक्षीय सहकार्य, स्रोत साधनको साझा परिचालन र निरन्तर समन्वयको अपरिहार्य हुन्छ। यसर्थ सरकारवाला सबै पक्षलाई समेट्ने उद्देश्यका साथ नेपाली सेनाले 2075 सालदेखि अभ्यास हातेमालो सञ्चालन गर्दै आएको छ। यसै क्रममा यस वर्ष समेत वैशाख 21 गतेदेखि 23 गतेसम्म जंगी अड्डामा अभ्यास हातेमालोको 8 संस्करण सञ्चालन गरिएको थियो।
0: केन्द्रदेखि स्थानीय तहसम्म सबै सरकारवाला निकायलाई एकत्रित गरी सम्भावित विपदको प्रतिकार क्षमता अभिवृद्धि गर्न अभ्यास हातेमालो सञ्चालन गरिएको हो। सो दौरान बलाधिकृत रथी श्री प्रदीप जंकेशीले समेत आपसी समन्वय, सहकार्य र सामूहिकता नै विपद न्यूनीकरणको मुख्य लक्ष्य र आधार भएको उल्लेख गर्नुभयो।
4: सम्भावित विपद जोखिम र विपदको दौरान हुने खोज, उद्धार र पुनर्लाभ कार्यमा एकीकृत रूपमा अगाडि बढ्न सके मात्र हामी विपद उद्धार कार्यमा हाम्रो लक्ष्यमा पुग्न सक्दछौ। हामी बीच स्रोत र साधनको सीमितता रहे तापनि सामूहिक र समन्वयात्मक प्रतिकार्य लक्षित एकबद्धतापूर्ण गतिविधि र अभ्यासले विपद व्यवस्थापन कार्यमा सहजता ल्याउनेछ। साथै यस प्रकारको अभ्यासले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोग, समन्वय र सहकार्यको परम्परालाई स्थापित गर्न थप मद्दत पुग्नेछ भन्ने आशा लिएको छु।
2: मनसुनजन्य विपदको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले देशैभर पूर्व तयारी र खोज उद्धार अभ्यास सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। यस्तो तयारीको कति महत्व छ भन्ने कुरा गत वर्ष रसुवाको विनाशकारी बाढ़ी र असोजको अविरल वर्षाका बेला नेपाली सेनालाई देखाएको तत्परता र सफल उद्धारको उदाहरणले पुष्टि गर्दछ।
0: यस वर्ष पनि विपदमा तत्काल प्रतिक्रियाका लागि नेपाली सेनाका 7,000 भन्दा बढ़ी फौज, हेलिकप्टर, डुंगा र विशेष टोलीका साथ पहिले रेस्पोन्स अनि रिपोर्टको स्थायी आदेशका साथ पूर्व तयारी अर्थात अलर्टमा छन्। विपद प्रतिकारका

0: सामना गर्न सक्षम बनाउने प्रयास गरिएको मध्य पूर्वी पृथरापति उपरथी श्री भुवन खत्रीको भनाइ छ।
1: मनसुन शुरूको अहिले हामी पूर्वार्धमा छौँ। बस्यामा हुने बाढी, त्यस्तै गरेर डुबान, पहिरो पनि यो सूर्य क्षेत्रमा हुन्छ। नदी कटान, यी विभिन्न जोखिमहरूको कारणले गर्दा ठूलो मात्रामा धनजनको क्षति हुन्छ। विभिन्न विपद सम्बन्धी जोखिमहरूलाई सामना गर्ने उद्देश्यका साथ नेपाली सेना, अन्य सुरक्षा निकायहरू, राष्ट्रिय सेवा दल, स्थानीय र रेड क्रस, अन्य सरकारहरू सबैको एकीकृत भूमिका हुन्छ। त्यो भूमिकामा सहजता आओस् र त्यो त्यस्ता किसिमका जोखिमहरूले गर्दा हुने विपदको पूर्व तयारीको हिसाबले चाहिँ हामीले हरेक वर्ष यो अभ्यास हातेमालो गर्दै आएका छौं र त्यसैको यसपालिको यो आठौं संस्करण हालचालै सम्पन्न भएको छ।
2: विपदको समयमा हरेक सेकेण्डको महत्व हुने हुँदा स्थानीयको भूमिका विशेष हुने गर्दछ। यसै तथ्यलाई मनन गर्दै विपदका समयमा तत्काल परिचालन गराउन समुदाय स्तरमा क्षमता विकासको लागि नेपाली सेनाले विभिन्न तालिम, अभ्यास र सचेतनामूलक कक्षाहरू सञ्चालन गर्दै आएको छ। यस्ता तालिमले विपद प्रतिकार्यलाई प्रभावकारी बनाउने स्थानीयहरूको समेत विश्वास छ।
3: म रामसिंह ढकाल देवपुरबाट, सेनाले रूपको माध्यमबाट भीरमा अड्केको मान्छेलाई बाढी पहिरोमा पुरिएर घाइते भएको मान्छेहरूलाई कसरी उद्धार गर्ने भन्ने कुराहरू प्रशस्त रूपमा सिक्न पाइएको थियो। स्थानीय साधनबाट स्टेजहरू बनाउने तरिकाहरू सिकाउनु भएको थियो। केही विपद पर्यो भने नेपाली सेनालाई समन्वय गर्नु पर्यो अरे भने नम्बरहरू पनि छोडेर जानु भएको थियो सरहरूले। जहाँ विपद त्यहाँ नेपाली सेना भन्ने कुरा पत्रहरू देखेर सिक्न पाइयो।
4: म मेलम्ती नगरपालिकाको उपप्रमुख उमा प्रधान। हामीलाई यो अभ्यासबाट के चाहिँ सहज भएको छ भने हाम्रा धेरै स्वयंसेवकहरू पनि हामीले तालिम दिएका छौँ होइन, उहाँहरूलाई त्यो कार्यक्रम हुँदाखेरि हामीले पनि यसरी रेस्क्यु गर्न सक्दो रहेछौँ। यस्ता साधनहरू जो जो त्यहाँ युज गरेका थियो हामीले फालिराखेका, त्यो काम नलाग्ने भनेर हामीले सोचिरहेका सामानहरू पनि हामीले सदुपयोग गर्न सक्ने रहेछ।
5: मेरो नाम चाहिँ रामचन्द्र विष्ट हो, म यहीँको मालडुङ्गा बासिन्दा हुँ कि। प्रकोप पर्दाखेरि कस्तो अवस्था आइपर्दो रहेछ, त्यस्तो अवस्थामा चाहिँ नआसिकन कसरी के गर्नुपर्ने रहेछ भन्ने कुराहरू पनि हामीले बुझ्ने र जान्ने मौका पाएका थियौँ। नेपाली सेना विपदको बेलामा कस्तो ठाउँमा आएर परिस्थिति अनुसार चाहिँ सहयोग गर्नुहुँदो रहेछ भन्ने कुरा पनि हामीले बुझ्ने र हेर्ने मौका पाएको थियौँ।
0: विपद प्रतिकारका लागि सरकारवाला सबै पक्षहरूसँग नेपाली सेनाले आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ, जसका कारण सम्बद्ध सबै पक्षहरूलाई पूर्व तयारी, क्षमता अभिवृद्धि र जनशक्ति व्यवस्थापनलाई समेत योजनाबद्ध र प्रभावकारी बनाउन सहज भएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अभिनारायण काफले,
6: तत्काल परिचालन हुने गरी विपद विशिष्टीकृत कार्यालयहरू नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीमा दुई प्लाटुन र प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मामा एक एक प्लाटुन उद्धार टोली 24 घण्टा उपकरण सहित तैनात गरिएको छ। प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाइहरूमा विपद प्रति कार्यका लागि 10,085 जना प्रहरी कर्मचारी स्ट्यान्डबाई राखिएको छ। मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी मनसुन जन्य उद्धार अभ्यासहरू गरिएको छ। सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय लेभलमा, जिल्ला स्तरमा, प्रदेश स्तरमा र केन्द्र स्तरमा सबै सुरक्षा निकाय र यो विपदसँग सम्बन्धित सबै निकायहरू बीचको समन्वयलाई नेपाल प्रहरी संगठनले विपद व्यवस्थापन, खोज तथा उद्धार कार्यलाई जनस्तरमा थप द्रुत र प्रभावकारी बनाउन समन्वय गर्ने कामहरू पनि भइरहेछ।
2: सबै जिल्लामा तैनात हुनु, 24 घण्टा तयारीमा रहनु, तालिम प्राप्त जनशक्ति हुनु तथा आवश्यक साधन स्रोतको व्यवस्थापन हुनु आदि जस्ता कारणले विपद प्रतिकारमा सुरक्षा फौजको परिचालन प्रभावकारी हुने गरेको छ। त्यसैले नेपाली सेना लगायत सम्बद्ध सबै पक्षले विपद प्रतिकारमा हातेमालो गर्ने गरेको हो। यस वर्ष पनि संयुक्त सहकार्य गर्ने गरी तयारी गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री नेत्रबहादुर कार्कीको भनाई छ।
7: वास्तवमा विपद व्यवस्थापन भनेको बहुआयामिक विषय हो, यसमा कुनै पनि निकायको एकल प्रयासले सम्भव नहुने विषय हो। यो यसलाई अलिकति विपद सुशासनको हिसाबले, अलिकति ब्रोडर हिसाबले नहेरिकन हामीले यसको जरासम्म पुगेर समाधान गर्ने विषय गाह्रो हुन्छ। त्यही भएर हरेक निकाय जो चाहिँ प्रत्यक्ष या अप्रत्यक्ष सम्बन्धित जुनसुकै निकायहरू, सुरक्षा निकाय, मन्त्रालय, लाइन मिनिस्ट्रीहरू हुनुहुन्छ, त्यसै गरी एनडीआरएफ

0: एमएमाथि समन्वयको लागि छ लगायत सबै निकायहरू र तिनै तहको सरकारका सम्बन्धित निकायहरूले यो समन्वय गर्नु अत्यन्तै जरुरी छ।
1: मनसुनजन्य विपद व्यवस्थापनमा सुरक्षा निकायहरू घटनास्थलमा खटिए पनि उनीहरूलाई एउटै कमाण्डमा डोर्याउने र नीतिगत निर्णय लिने सबैभन्दा महत्वपूर्ण निकाय गृह मन्त्रालय नै हो। यस मन्त्रालयले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना बनाएको छ। सोही योजना अनुसार नेपाली सेना तथा अन्य सरकारवाला निकायहरू मनसुनजन्य विपद प्रतिकारका लागि खटिनेछन्। मन्त्रालयका विपद अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाका प्रमुख उपसचिव श्री विश्व
2: यस वर्षको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेका छौं। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले यो मनसुन अवधिभर न्यूनतम रूपमा खोज उद्धार प्रक्रियामा परिचालन हुने जनशक्तिको पूर्वानुमान गरेको छ। यस अतिरिक्त कुनै ठूलो विपदजन्य घटना घट्यो भने अरू जनशक्ति पनि तत्काल परिचालन गर्न सकिने चाहिँ व्यवस्थापन त्यो कार्ययोजनामा मिलाएको छ। विपदजन्य घटना घट्ने बित्तिकै त्यसको रेस्पोन्सको मेकानिजम स्थानीय स्तरमा हुने भएकोले जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिलाई चाहिँ हामीले गृह मन्त्रालयबाट निर्देशनहरू चाहिँ पठाएका छौँ। उहाँहरूलाई अब यो विपदको समयमा आवश्यक पर्ने पूर्व तयारी र प्रतिकार्यको जिल्ला स्तरको योजना बनाउने, त्यो अनुसारको सुरक्षा निकाय परिचालन गर्नेदेखि लिएर स्वयंसेवक परिचालन गर्नेदेखि लिएर अरू विषयगत साझेदार निकायहरूलाई चाहिँ परिचालन गर्ने कार्ययोजना बनाउन हामीले निर्देशन दिएका छौँ। त्यो अनुसार उहाँहरू काम गरिराख्नु भएको स्थिति छ।
3: उक्त कार्ययोजना अनुसार नेपाली सेनाले विपद प्रतिकार्यका लागि देशका सबै स्थानमा अभ्यास हातेमालो सञ्चालन गरी पूर्व तयारी गरिरहेको छ। यस्ता अभ्यासले विपद प्रतिकार्यमा सबैलाई एकै ठाउँमा ल्याएको युनिट पतिहरूको बुझाइ छ।
4: प्रमुख सेनानी अतीत श्रेष्ठ, म इन्द्रध्वज गणको गणपति हो। अभ्यास मनसुन पनि सञ्चालन गर्यौं। अभ्यास मनसुनमा स्थानीय निकायका पदाधिकारी, त्यहाँको हस्पिटलका स्वास्थ्य जनशक्तिहरू अनि त्यस बाहेक स्थानीयहरू समेत सहभागिता भएको थियो। यस किसिमको कार्यक्रमले चाहिँ स्थानीयहरूलाई विपद सम्बन्धी साधारण विपदमा साधारण उद्धार गर्नको लागि मेडिकल फर्स्ट रेस्पोन्डरको अभ्यास दिलाएको थियो। फर्स्ट रेस्पोन्डर नै समुदाय हुने र उनीहरूले उद्धार गर्दाखेरि कसरी गर्ने भन्ने कुराको अभ्यास एनसीसीका विद्यार्थीहरूबाट देखाइँदाखेरि उनीहरू निकै उत्साहित भएका थिए र उनीहरूले यो धेरै फलदायी भयो भनेर हामीलाई प्रतिक्रिया दिएका थिए।
5: सेनानी चिरञ्जीवी सुवेदी, गुल्मपति श्री नयाँ रणबिम गुल्म पर्वत। हामीले योपालि अभ्यास हातेमालोमा चाहिँ विशेषतः यो पहिरोको कारणले गर्दा भीरपाखाहरूमा अड्किएको व्यक्तिहरूलाई हामीले विभिन्न रोप एक्सर्साइजहरूद्वारा चाहिँ उद्धार गर्ने कार्यहरू सिकाएका थियौँ। त्यसरी इम्प्रोभाइज स्ट्रेचरहरू बनाउने तरिकाहरूको बारेमा पनि जानकारी गराएका थियौँ, अभ्यास पनि सञ्चालन गरेका थियौँ। त्यसै गरी राहत वितरण गर्ने र घाइते बिरामीलाई मेडिब्याग गर्ने सम्बन्धी पनि हामीले चाहिँ यसमा अभ्यास गरेका थियौँ। विपदको जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानसम्म चाहिँ

0: प्रयत्न गरेका छौं।
1: मनसून जन्य विपदको जोखिम कम गर्न नेपाली सेना तथा सरकारवाला पक्षहरूबाट भएका प्रयासका अतिरिक्त व्यक्ति स्वयं पनि सतर्क हुनुपर्दछ। यस्तो सतर्कताका लागि जल तथा मौसम विज्ञान विभागले के गरिरहेको छ त? बाढ़ी पूर्वानुमान शाखाका वरिष्ठ बाढ़ीविद श्री विनोद पराजुली,
2: हामीले देशभरि 273 बाढ़ीग्रस्त क्षेत्रहरू पहिचान गरेका छौं र ती प्रमुख नदी नालाहरूको छेउछाउमा बस्ने आम सर्वसाधारणलाई समेटेर ती क्षेत्रहरूको घेरा तयार पारिएको छ, जसमा बाढ़ीको सूचना एसएमएस मार्फत पठाउँछौ। ठूला नदीहरूमा 6-8 घण्टा अगाडि सूचना पठाइन्छ भने साना नदीहरूमा चाहिँ अवलोकनमा आधारित भएर पठाउँदाखेरि 1 घण्टा अगाडि जान सक्छ गाडी कहीँ। त्यो बाहेक पनि हामीले जुन टोल फ्री 1155 त्यस्तै सामाजिक सञ्जाल नेपाल बाढी सूचना भनेर फेसबुक एक्स र टिकटकमा समेत सूचना राख्ने गर्छौं। अब यी विभिन्न माध्यमहरूको प्रयोग भइराख्दाखेरि यो धेरै नै प्रभावकारी चाहिँ हुँदै गएको छ।
3: विपद जोखिम न्यूनीकरणका लागि नेपाली सेनाले गैर सरकारी संस्थाहरूसँग समेत सहकार्य गर्दै आएको छ। नेपाल रेड क्रस सोसाइटीका विपद तथा संकट व्यवस्थापन विभागका उपनिर्देशक श्री शिवराम गौतम,
4: जब विपद पर्छ र हामीलाई सम्झने निकायमा हामी पर्छौं, अब कोअर्डिनेसन कोलाबरेसनको हिसाबले हेर्दा हामी कतिपय जिल्लाहरूमा अहिले पनि डीपीआरपीको एलडीसीआरएफहरूमा चाहिँ लिड एजेन्सीहरू छौं। सेना अथवा विभिन्न सरकारी निकायहरूले जिल्ला तहमा गर्ने सिमुलेसन एक्सर्साइज पनि यही हो, हातेमालै सिमुलेसनमा थिए। अब धेरै हिसाबले चाहिँ हामी सँगसँगै हुन्छौ र रेस्पोन्स गर्ने सन्दर्भमा चाहिँ हामीले फर्स्ट एड सर्भिस दिने, एम्बुलेन्सका कुराहरू गर्ने, कम्युनिटीलाई एसेसमेन्ट अवेरनेस गर्ने कुराहरू त्यो हाम्रो भइहाल्यो। रिसेन्ट इस्युजहरूमा बस्ती व्यवस्थापन सम्बन्धी सरकारको प्रयासहरूमा पनि होल्डिङ सेन्टरहरूमा हामीले साइको सोसल सपोर्टहरूको लागि चाहिँ भोलिन्टियरहरू मोबिलाइज गर्ने कुराहरू अस्ति भर्खर इन टु इन नेसनल सिमुलेसन टौदमा गऱ्यौं होइन, यो चाहिँ अर्ली वार्निङको मेसेजहरूलाई लिएर चाहिँ हामीले त्यसको टेक्निकल एस्पेक्टहरूको बारेमा कुरा गऱ्यौं, टिटिएक्स गऱ्यौं, एचएसएमा फिल्डमा चाहिँ फंक्सनल खालको पनि ज्वाइन्टली गरेको सेक्युरिटी फोर्स अनि सरकार एनडीआरएम भएर हामीले यसरी पनि गरेको अवस्थाहरूमा यहाँहरू सबै हुनुहुन्छ।
1: मनसून जन्य विपद प्रतिकारे र सचेतनाको सन्दर्भमा कुरा गर्दा प्रशान्त महासागरमा विकसित हुँदै गरेको एल निनो प्रणालीका कारण यस वर्षको मनसूनलाई मौसमविदहरूले विशेष चासोका साथ हेरिरहेका छन्। यसै सन्दर्भमा राज्यले हाल गरिरहेको पूर्व तयारी पर्याप्त रहेको भए पनि अब जलवायु परिवर्तन, विश्व तापमान वृद्धि जस्ता संवेदनशील विषयमा समेत राज्य र सरकारवालाको ध्यान पुग्नुपर्ने सुझाव दिनुहुन्छ जलवायु तथा विपद विज्ञ डाक्टर श्री धरमराज उप्रेती।
5: वर्षमा 51 अरब रुपियाँ बराबरको चाहिँ खेती, बाढी पहिरो हिमताल विस्फोट हिम पहिरोदेखि लिएर असिना तट्याङ र आग लागिबाट भएको चाहिँ देखिन्छ। आग लागिलाई माइनस गर्दाखेरि पनि 49 अरब बराबरको क्षति 10 वर्षमा हुन्छ भनेपछि त नियरली चाहिँ 4.9 अरब बराबरको क्षति त प्रत्येक वर्ष हुँदो रहेछ। त्यो चाहिँ हाम्रो लागि चाहिँ ठूलो दुर्भाग्य हो। त्यही हुनाले चाहिँ हामीले जलवायु परिवर्तनमा अनुकूलनका उपायहरू खोज्ने, न्यूनीकरणका उपायहरू खोज्ने, प्रत्येक वर्षको लगानी भन्दा पनि अबको 50 वर्षमा जलवायु परिवर्तनको अवस्था कस्तो हुँदैछ र 50 वर्षमा आउने ठूलो परिस्थिति छ त्यसलाई चाहिँ आजदेखि कसरी सम्बोधन गर्दै जाने, हाम्रा सडक पूर्वाधारहरू कस्तो बनाउने, पहिरो रोकथामको लागि चाहिँ कस्ता खालका उपायहरू गर्नेदेखि लिएर चाहिँ अब पुल बनाउँदाखेरि, बस्ती विकास गर्दाखेरि या चाहिँ हामीले अन्य पूर्वाधारहरू जस्तो जल विद्युतका पूर्वाधारहरू चाहिँ बनाउँदाखेरि वार्षिक जसरी हाम्रो क्षति भइरहेको छ त्यो क्षति न्यूनीकरण गर्नको लागि चाहिँ दीर्घकालीन सोच र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्छ।
3: विज्ञहरूको यी र यस्ता सुझावहरू राज्यका लागि मननीय छन्। यद्यपि अहिलेको तत्कालीन चासो भनेको सन्निकट मनसून र यसबाट हुन सक्ने छ।
6: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 MHz।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सप्रेस सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
7: ध्यान दिनै पर्ने कुरा।
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक हाटलाग्ने टुडी खेल।

0: सेउ शङ्खुवा सभा फोन नम्बर 0295 62 320 र 98 420 50 541।
1: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 98520160580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, शङ्खुवा सभा।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98420226667।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98520-28-646।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 98520-55-768, 98520-55-768।
9: साथै 98520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
11: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको छ बज्यो।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा 10 अर्ब 13 करोड़ रूपियाँ बिगो माग दावी।
5: प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजका लागि स्थगित, प्रतिनिधि थपिने र महाधिवेशन स्रोत एक दिन लम्बिने।
6: शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसून गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसूनजन्य विपदबाट वर्षेनी धेरै जनधनको क्षति, पूर्व सूचनाबारे चनाखो बन्न विज्ञको सुझाव।
7: आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने दोस्रो चाहिँ दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, संचार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र सो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नुपर्छ।
5: बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा, स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने।
6: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। राजधानी विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। राजधानी छपाई ठेक्का प्रकरणमा अनियमित

0: करोड़ रूपियाँ पुगेको छ। यसैबीच चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कीर्तिमान बनेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21.72 अर्ब रूपियाँ अर्थात इतिहासकै उच्च पुगेको छ। यसअघि सयभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 2078-79 वार्षिक 21.20 अर्ब रूपियाँ थियो, यसपालि भने 11 महिनामै त्योभन्दा बढ़ी भएको हो। यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै 2.70 अर्ब रूपियाँको वस्तु निर्यात भएकोमा यो वर्षको 11 महिनामै 2.77 अर्ब रूपियाँ बराबरको वस्तु निर्यात भएको छ।
1: अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदल एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेख्य काम गर्न बाँकी रहेको जनाएको छ। गएको शुक्रबार सार्वजनिक विवरण अनुसार रणनीतिक कमजोरीहरू समाधान गर्न नेपालले 6 क्षेत्रमा थप सुधार गर्नुपर्छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषणसँग सम्बन्धित प्रमुख जोखिमको बुझाई सुदृढ़ गर्नुपर्ने र वाणिज्य बैंक उच्च जोखिमयुक्त सहकारी क्यासिनो बहुमूल्य धातु तथा घर जग्गा क्षेत्रमाथि जोखिममा आधारित सुपरिवेक्षण प्रभावकारी बनाउनु पर्ने एफएटीएफले जनाएको छ। अवैध हुण्डी तथा अनधिकृत मुद्रा हस्तान्तरण सेवा प्रदायक विरूद्ध प्रभावकारी कार्यवाही अनुसन्धान निकायहरूको क्षमता विस्तार र अन्तर्निकाय समन्वयमा सुधार तथा अपराधजन्य सम्पत्ति पहिचान रोक्का र जफतको काम थप प्रभावकारी बनाउनु पर्ने पनि सुझाव दिइएको छ। नेपाललाई एफएटीएफले 2081 फागुनदेखि 2 लागि ग्रे लिस्टमा राखेको हो। ग्रे लिस्टमा रहेकाले कार्ययोजना अन्तर्गतका बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने दवाब नेपाललाई छ।
0: भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानहरू प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। उद्योगी व्यापारीहरूले उच्च स्तरीय कूटनीतिक पहल, दुई देशबीच स्थायी द्विपक्षीय संयन्त्र स्थापना, प्रयोगशाला रिपोर्टको पारस्परिक मान्यता र चिया उद्योगको संरक्षणका लागि विशेष नीतिगत सहयोग माग गरेका छन्। भारतले हरेक खेपको अनिवार्य प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि झण्डै 3 लाख किलो चिया कोलकातामा र थप 10 लाख किलो चिया नेपालका गोदामहरूमा थन्किएको छ। निर्यातमा समस्या भएपछि इलामका चिया उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द छन्।
1: अमेरिका, मेक्सिको र क्यानेडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समय अनुसार धेरैजसो खेलहरू मध्यरातीदेखि बिहान सबेरीसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पंगेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ़दा चिड़चिड़ापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गड़बड़ी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु रोग र मधुमेहको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेलअघि केही समय निदाउने, राति कफी वा जाड रक्सीको सट्टा पानी पिउने र बिदाको दिन थप आराम गर्ने उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्।
0: चितवनमा ट्रकको पछाडि स्कूटर ठोकिँदा 2 ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ गुडिरहेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कूटर ठोकिएको जिल्ला प्रहरीकारले चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 भएको दुर्घटनामा स्कूटर चालक भरतपुर महानगरपालिका 26 22 वर्षका अशोक भण्डारी र स्कूटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरूङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा मनसूनजन्य विपदबाट बस्न पूर्व चेतावनी प्रणालीको तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अरियाल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड़ रूपियाँ बिगो मागदावी, प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रपतिको बन्द सत्र आजको लागि स्थगित, नेपालको वैदेशिक व्यापार र निर्यात दुवैमा नयाँ कृतिमान, विश्वकप हेर्न मध्य रातसम्म जागा बस्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी, खेल शुरू हुनु अघि केही बेर निदाउन र प्रशस्त पानी पिउन सुझाव लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसून नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसून आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसून फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रिएको मनसून नेपालमा फैलिने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसून नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसून देशभरि सरदर भन्दा कम वर्षा र बढ़ी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसून ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाड़ीको बाटो हुँदै प्रवेश गर्छ। मनसूनी वायु समुद्रबाट जमीनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ, त्यसैले यो वायु बहदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसूनमा हुन्छ। दक्षिण एसियाको एउटा महत्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसून नेपालको जनजीवनका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ।
0: यस वर्ष मनसूनमा वर्षा कम हुने अनुमान रहे पनि बाढ़ी, पहिरो, डुबान लगायतका विपदको जोखिम भने कायमै रहेको जलवायु विपद विज्ञहरू बताउँछन्। पानी कम परे पनि कुनै ठाउँमा छोटो समयमा धेरै पानी पर्ने सम्भावनाका कारण विपदको जोखिम उस्तै हुन्छ। मनसून जन्य विपदबाट हुन सक्ने क्षति घटाउन पूर्व सूचनालाई महत्वपूर्ण मानिन्छ। पछिल्ला वर्षहरूमा विशेष गरी बाढ़ी र डुबानमा पूर्व सूचनाका कारण क्षति घटाउन सहज भएको छ। यस्तै अधिक वर्षाको सम्भावना बारे हुने पूर्व सूचनाले पहिरो लगायतबाट हुने क्षति पनि घटाउन सकिन्छ। यस वर्ष मनसूनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्नका लागि पूर्व सूचना पुर्याउन के तयारी भइरहेको छ भनेर साथी सम्झना महर्जनले बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुललाई सोध्नु भएको छ।
4: एउटा त 3 दिनको पूर्वानुमानलाई 5 दिनसम्म लम्ब्याउने भन्ने तयारी छ। अर्को चाहिँ हामी पूर्वानुमानलाई पूर्व सूचनाको मार्फत आम सरकारवालामा पुर्याउन विभिन्न माध्यमको प्रयोग गरिराखेका छौँ। त्यो मध्ये मास एसएमएस सर्भिस अलिक प्रभावकारी भएको हो, तर त्योलाई पनि अझ प्रभावकारी गर्न सकिन्छ कि भनेर हामी चाहिँ कल पठाउने, भोइस कल पठाउने गरी चाहिँ यसपटक तयारी गरेका छौँ।
5: यो फोन कल चाहिँ कस्तो व्यक्तिलाई जाने भयो त?
4: अहिले चाहिँ अब आम सर्वसाधारणको लागि फोन कल पठाउन चाहिँ प्राविधिक रूपमा सम्भव देखिएन, किनभने त्यसले गर्दाखेरि लाखौंको संख्यामा कहिलेकाहीँ प्रभावित समुदाय हुँदाखेरि कल ट्राफिक जाम हुने भन्ने एमटीसी र एनसीएलको सुझाव आयो। हामीले चाहिँ त्यस कारणले गर्दाखेरि अहिले के सरकारवालाहरूलाई चाहिँ टार्गेट गर्ने, त्यसमा कम्तीमा पनि अब जिल्लाको कुरा गर्दाखेरि जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुदक्ष निकायका प्रमुखहरू, सबै पालिकाका प्रमुखहरू, होइन वडा अध्यक्षहरू, त्यस्तै रेड क्रस लगायत अनि मीडिया जो जो त्यहाँ चाहिँ विपद व्यवस्थापनमा सक्रिय सरकारवाला हुनुहुन्छ उहाँहरूलाई चाहिँ पहिला कल पठाउने। यदि उहाँहरूलाई चाहिँ हामीले कल मार्फत सूचना पुर्याउन सक्यौं भने उहाँहरू मार्फत समुदायसम्म पुग्छ भन्ने हाम्रो विश्वास।
5: विगतको घटना सम्झिने हो भने नखुकै केस गरौं न, नखुको सूचना पनि पठाउनु भएको थियो, सूचना पाएको पनि थियो, यति हुँदा हुँदै पनि ठूलो क्षति चाहिँ बिहोर्नु पर्यो होइन, कहाँ चुकेको हो त त्यहाँनिर?
4: अब पहिलो कुरो चाहिँ हामीले दुईटा ठाउँमा चुकेको जस्तो मलाई लाग्छ। पहिलो चाहिँ हाम्रो सूचनामा एक्सन लिने विषय चाहिँ इन्भल्भ भएन कि भन्ने सरकारवालाको गुनासो। जस्तै हामीले त्यति बेला के गरेको थियौँ भने काठमाडौँ जिल्ला र काठमाडौँ जिल्ला भएर बहने अझ त्योभन्दा पनि बागमती नदी जलाधारको समग्र क्षेत्रलाई हामीले रातो अलर्ट जारी गरेका छौँ, रेड अलर्ट भन्छौँ। र अब त्यसलाई चाहिँ आम सर्वसाधारणले बुझ्दाखेरि चाहिँ ठ्याक्कै कहाँनिर कुन क्षेत्रमा चाहिँ कसरी सतर्क रहने, सावधानी अपनाउनु पर्ने स्थान कहाँ हो भन्ने कुराको यकिन भएन कि भन्ने गुनासो पनि भयो। त्यसमा केही हदसम्म सत्यता पनि छ एकातर्फ पनि, अर्कोतर्फ हामीले नखुकै हकमा चाहिँ हामीले एसएमएस पठाएका थियौँ तर त्यो राति समय गएको थियो। हामीले 2 बजे आसपास रातिको एसएमएस पठाएका थियौँ, त्यति बेला सायद सबै सर्वसाधारण सुतिरहेको अवस्था हुनसक्छ र त्यसले बिउजाउन सकेन, त्यस कारणले त्यहाँनिर ग्याप भयो भन्ने पनि देखिन्छ। र त्यसैलाई चिर्नको लागि नै हामीले यसपटक चाहिँ भोइस कलमा पनि जाने प्लस माइकिङ साइरन बजाउनेदेखि अनेकन अन्य उपायहरूमा काम गर्दैछौँ।
5: बाढी आउँदैछ है भन्ने सूचना भन्दा पनि कति जति गम्भीर खालको बाढी हो अथवा कतिसम्म तहलाई चाहिँ असर गर्छ भन्ने त्यसको लागि तयारी के छ अथवा यसमा चाहिँ हामीलाई अझै धेरै समय लाग्छ?
4: देशव्यापी रूपमा त्यो काम गर्न त समय धेरै लाग्छ, तर हामीले केही पाइलटहरू कोसिस गर्दैछौँ। त्यसमा हामीले पश्चिम राप्ती नदी, बबई नदी जुन बर्दिया बाँके दाङ भएर बन्छ र त्यहाँ बाढीको ठूलो जोखिम पनि छ, त्यहाँबाट सुरु गर्दैछौँ। र त्यसको लागि चाहिँ हामीले जुन जोखिम नक्साङ्कनको काम हो त्यो चाहिँ सम्पन्न गरेका छौँ। अब हामी यसपटकको मनसुनमा त्यो कोसिस गर्छौँ, कतिको सफल हुन्छ त्यसलाई हेरेर हामी आगामी समयमा देशका अन्य भूभागहरूमा विस्तारको योजना बनाउँछौँ।
5: अब सतर्कताको हिसाबले भन्नुपर्दा यहाँले के सुझाव दिनुहुन्छ?
4: होइन, अब सतर्कता अपनाउनु पर्यो। हामी पूर्व सूचना प्रणालीको 4 पिल्लर भन्छौँ। पहिलो पिल्लर भनेको जोखिमको ज्ञान छ, आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने। दोस्रो चाहिँ वैज्ञानिक ज्ञान, वैज्ञानिक ज्ञानको लागि जल तथा मौसम विज्ञान विभागले 24 घण्टे सेवा अवधिभरको लागि चाहिँ जारी राखेको हुन्छ। त्यसबाट दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, सञ्चार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र त्यसो अनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नु पर्यो।
6: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुली। यसैबीच आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ। पछिल्लो 24 घण्टामा फाटफुट बाहेक वर्षा नभएको पश्चिम तराईमा केही दिनदेखि लगातार गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ़ने अनुमान गरेको छ। अत्याधिक गर्मी बढ़ेपछि कञ्चनपुरको देवकोट नगरपालिकाले 4 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मंगलबारदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेका सबै विद्यालयमा विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिनुभयो। यस्तै भीमदत्त नगरपालिकाले पनि अत्याधिक गर्मी बढ़दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन विदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार आजदेखि असार 19 गतेसम्म गर्मी तथा वर्षे विदा एकमुष्ट मिलाएर विद्यालयमा विदा दिने गर्ने निर्णय गरिएको हो। त्यस्तै कैलालीको धनगढ़ी उपमहानगरपालिकाले बढ़दो गर्मीका कारण नगर क्षेत्रभित्रका सबै विद्यालय 4 दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना निकालेर असार 9 गतेदेखि 12 गतेसम्मका लागि विद्यालयहरूमा विदा दिने जानकारी गराएको हो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
9: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
11: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.46 अंकले घटेर 2700.65 बिन्दुमा झरेको छ। आज फाइनान्स, माइक्रो फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.53 अर्ब करोड कारोबार भएकोमा आज 353 वटा कम्पनीको 81,38,000 कित्ता शेयर 4.44 अर्ब करोड रूपियाँमा किनबेच भएको छ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो असोज 7 गतेदेखि दुबईको सीधा उडान सेवा शुरू हुने भएको छ। फ्लाई दुबईले यो उडान सञ्चालनका लागि टिकट बुकिङ खुल्ला गरेको हो। 3 वर्ष सञ्चालनमा आइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानबाट वञ्चित रहेको पोखरा विमानस्थलका लागि यो महत्वपूर्ण उपलब्धि मानिएको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्स बीचको साझेदारी अन्तर्गत सञ्चालन हुने यो उडानले यात्रुहरूलाई एउटै टिकटबाट दुबई हुँदै युरोप, अमेरिका र अस्ट्रेलियासम्म पुग्न सहज बनाउनेछ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबईसँग सीधा हवाई सम्पर्क जोडिँदा 300 भन्दा बढ़ी शहरसँग पोखराको पहुँच पुग्नेछ, जसले गण्डकी प्रदेशको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा छ।
6: झापाका हात्ती प्रभावित क्षेत्रका कृषकहरूले सुपारी खेतीलाई भरपर्दो नगदे बालिका रूपमा लिएका छन्। बुद्ध शान्ति गाउँपालिका, अर्जुनधारा र मेचीनगर नगरपालिकाका वनसँग जोड़िएका बस्तीमा सुपारी खेती तीव्र रूपमा विस्तार भइरहेको छ। हात्तीले धान, मकै र तरकारीमा ठूलो क्षति पुर्याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन्। एकपटक बगान स्थापना गरेपछि सुपारीले 40-50 वर्षसम्म उत्पादन दिन सक्ने र श्रम लागत पनि कम पर्ने भएकाले यो बाली दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ। कृषकहरूले सुपारीसँगै अदुवा, बेसार, कफी र तरकारी अन्तरबालीका रूपमा उत्पादन गरी थप आमदानी गरिरहेका छन्। तर प्रशोधन प्रविधि र निर्यात सहजीकरणमा सरकारी सहयोग आवश्यक रहेको कृषकहरूको भनाइ छ।
0: बागलुङको बडी गार्ड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10 वटा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कार्यविधिले तोकेका 34 वटै सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि ओडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि सबै ओडा पोषण मैत्री घोषणा गरिसकेकाले यी दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडी गार्ड गाउँपालिकाले 3 वर्षदेखि करेसा बारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्नबालीको उपयोग र विद्यालयमा जंक फूड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाईयुक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्।
6: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतका प्रधानमन्त्री कियार स्टार्मरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दवाब आएपछि उहाँले पद छान्ने घोषणा गर्नुभएको हो। सन् 2024 लेबरल पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टार्मरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दवाब दिइरहेका थिए। स्टार्मरले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप उनीहरूले लगाउँदै आम चुनावमा निगेल फराजको पार्टीबाट चुनौती बढ़न सक्ने बताउँदै आएका थिए। लण्डनमा रहेको डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्नुभएका स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। उहाँले विगत 6 वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रीटका कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। स्टार्मरले पद त्याग घोषणा गरेसँगै अब लिबरल पार्टी पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा शुरू हुनेछ। मध्यावधिको चुनावमा विजयी भएका एनडी वन हमलाई पार्टीमा नयाँ नेतृत्वको रूपमा दावेदार मानिएको बीबीसीले जनाएको छ। संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टार्मर नै बेलायतको प्रधानमन्त्री रहनुहुनेछ।
0: मध्यपूर्वको द्वन्द अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिकाबीच स्विटरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा गतिविधिको अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष संचार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोगका सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढ़ाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालस रंगशालामा राति पाउने 11 बजे शुरू हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यी दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 दुवै टोली 1-1 बराबरी खेल्दै रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोजको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21 स्थानमा छन्। यसैबीच भोलि बिहान पाउने 3 बजे फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको हो भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। बिहान पाउने 6 बजे न्यूयोर्क न्यू जर्जीमा नर्वे र सेनेगल तथा पाउने 9 बजे सान फ्रान्सिस्कोमा समूह जीका जोर्डन र अल्जेरिया बीच खेल हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका
12: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
15: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa, 95.5 MHz.
17: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
18: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
17: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
18: हाम्रा सेवाहरू
17: दाँत नदुखाइ खोल्ने,
18: दाँत भर्ने, दाँतको आसुति गर्ने,
17: दाँतको एक्सरे सुविधा,
18: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
17: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
18: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
17: ध्यान दिनै पर्ने कुरा,
18: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने।

राज्यसभाको पहिलो महाधिवेशनको बन्द सत्र भोलिसम्मका लागि स्थगित, महाधिवेशनमा प्रतिनिधिको संख्या निर्धारण गरिँदै। भारतले नेपाली चिया निर्यातमा अवरोध गरेपछि पूर्वी नेपालका उद्योग र बगान बन्द हुँदा झण्डै 60,000 श्रमिक परिवार प्रत्यक्ष प्रभावित। बेलायतका प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा दिएको घोषणा। र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र अस्ट्रिया तथा फ्रान्स र इराक बीच प्रतिस्पर्धा हुँदैछ।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिकबिली बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा आदिप शिखर नवीन समाचार अब विस्तारमा।
2: चितवनमा जारी रासोपाको महाधिवेशनको 15-17 भोलि बिहानसम्मका लागि सरेको छ। आज बिहान 8:30 बजेका लागि तय गरिएको 15-17 प्रतिनिधिको नाम मा देखिएको विवाद नटुंगिएपछि 15-17 सरेको हो। निर्वाचन प्रमुख भुवन केसीका अनुसार 15-17 भोलि बिहानदेखि शुरू गर्ने तयारी भएको छ। महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय सदस्यहरूकै नाम छुटेपछि रासोपाको 15-17 सार्नु परेको नेताहरूले बताएका छन्। छुटेका सांसद केन्द्रीय प्रतिनिधि सहित जिल्लाका नेताहरूलाई समेट्ने गरी 15-17 सारिएको रासोपाका एक नेताले जानकारी दिए। ती नेताका अनुसार 10 जना भन्दा बढ़ी सांसद र केन्द्रीय नेताको नाम छुटेको फेला परेको छ। 15-17 अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका राखिएको छ। पार्टी अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुति तथा छलफलका लागि पेश गर्ने भएका हुन्। 15-17 पार्टी महामन्त्री गोविन्द्र बुढलाकोटीले संगठनात्मक प्रतिवेदन 15-17 प्रस्तुत गर्नेछन्।
1: हामीलाई भर्खरै प्राप्त जानकारी अनुसार एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो। सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गरिएको अनुसन्धान विभागको अनुरोधमा प्रहरीले पौडेललाई पक्राउ गरेको हो। पक्राउका सम्बन्धमा थप जानकारी आउन बाँकी छ।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। भारतले नेपाली चिया निर्यातमा अवरोध गरेपछि पूर्वी नेपालका 83 चिया उद्योग र बगान बन्द हुँदा करिब 60,000 श्रमिक परिवार प्रत्यक्ष प्रभावित भएका छन्। बगान बन्द भएपछि दैनिक ज्यालादारीमा आश्रित श्रमिक बेरोजगारी, आर्थिक संकट र खाद्यान्न अभावको समस्यामा परेका छन्। उनीहरूले तत्काल समस्या समाधान गरी बगान पुनः सञ्चालन र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सहकर्मी पर्वत पोर्टेलले
3: चिया टिप्ने याम शुरू भएसँगै झापाको गिरिबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहल पहल छ, न कामको रौनक, बरू चारैतिर सन्नाटा छ। भारतले नेपाली चिया निर्यातमा अवरोध खड़ा गरेको विरोधमा इलामका 50 भन्दा बढ़ी र झापाका 30 भन्दा बढ़ी चिया उद्योग तथा बगान बन्द भएपछि पूर्वका करिब 60,000 श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन्। उद्योग र बगान बन्द हुँदा यसको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारीमा आश्रित श्रमिक परिवारमा परेको छ। बगान बन्द भएपछि गिरिबन्धु चिया बगानका 58 वर्षीय अम्बर बहादुर तामाङको सिंगो परिवार समस्यामा परेको छ। तामाङ परिवार मात्र होइन, बगानमा कार्यरत 100 श्रमिक अहिले रोजीरोटीको संकटसँग जुधिरहेका छन्। चिया बगान बन्द भएपछि घर चलाउनै समस्या भएको छ। तामाङ भन्छन्, आमदानीको एउटै बाटो थियो, त्यो पनि बन्द भयो। उनका अनुसार दैनिक ज्याला मजदूरी गरेर जीवन धान्ने श्रमिकका लागि केही दिनको बेरोजगारी पनि ठूलो संकट हो। गिरिबन्धुकी अर्की श्रमिक खिनामाया बास्तोला भन्छिन्, दिनभर काम गरेपछि साँझ चुलो बल्थ्यो, अहिले काम छैन, चुलो कसरी बाल्ने भन्ने चिन्ता भइरहेको छ। झापाको टोकला चिया बगानका श्रमिक हरिबहादुर दर्जी पनि बगान बन्द भएसँगै आर्थिक संकटमा परेको बताउँछन्। दर्जी भन्छन्, भारतको अवरोध र त्यसपछि उद्योग बन्द हुँदा सबैभन्दा ठूलो पीड़ा श्रमिकले भोगिरहेका छन्। उद्योगी व्यापारी वा सरकारसँग समस्या समाधानका हल हुन सक्छन्, तर श्रमिकसँग रोजगारी बाहेक अर्को आधार छैन। उनका अनुसार धेरै श्रमिक परिवार अहिले ऋण गरेर दैनिकी चलाउन बाध्य छन्। कतिपय परिवारले स्थानीय पसलबाट उधारोमा खाद्यान्न ल्याइरहेका छन् भने कतिपय युवा रोजगारीको खोजीमा भारत वा शहरतिर जाने तयारीमा छन्। मेची नगर 15 स्थित कालिका चिया बगानमा कार्यरत 58 वर्षीय परमान मुर्मुका अनुसार बगान बन्द भएसँगै परिवारको आमदानीको स्रोत नै बन्द भएको छ। मुर्मु भन्छन्, साताभरि काम गर्दा केही पैसा हात पर्थ्यो, त्यसैले परिवारको गर्जो टर्थ्यो, अहिले त पैसा आउने बाटो नै बन्द भएको छ। उनकी श्रीमती पनि सोही बगानमा कार्यरत छिन्। दुवैजनाको ज्यालाले घर खर्च चल्दै आएको थियो, तर अहिले दुवैको काम बन्द भएपछि परिवारको रोजी रोटी नै संकटमा परेको छ। श्रमिकहरूका अनुसार चिया क्षेत्रको संकट उद्योगको मात्र समस्या होइन, हजारौं परिवारको जीवनसँग जोडिएको मानवीय संकट हो। चिया उद्योग बन्द हुँदा पत्ती टिप्ने श्रमिक, ढुवानी मजदूर, साना व्यवसायी, होटल संचालकदेखि स्थानीय अर्थतन्त्रसम्म प्रभावित भएको छ। कालिका चिया बगानका श्रमिक खरिबहादुर लिम्बु भन्छन्, संकटको बेला बगानले नसके पनि राज्यले श्रमिकलाई सहयोग गर्नुपर्छ। श्रमिकहरूले तत्काल समस्या समाधान गरी बगान र उद्योग पुनः संचालनमा ल्याउन माग गरेका छन्। भारतसँग कूटनीतिक पहल गरी नेपाली चियाको निर्यात सहज बनाउनुपर्ने उनीहरूको भनाई छ। साथै उद्योग संचालनमा नआउँदासम्म श्रमिक परिवारका लागि राहत तथा सामाजिक सुरक्षाको व्यवस्था गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्। मेचीनगर 15 वैभव चिया बगानकी श्रमिक शान्तिवती राजवंशी भन्छन्, बगानले बस्ने टहरो त दिएको छ, तर पेट पाल्न के खाने भन्ने समस्या अहिले सबैभन्दा ठूलो भएको छ। यति बेला चियाको पहिलो टिपाईको मुख्य समय हो। बगानका हरिया मुना लहलहाइरहेका छन्, तर टिप्ने श्रमिक नहुँदा ती मुना बिस्तारै ओइलाउन थालेका छन्। चियाका मुनासँगै श्रमिकको आशा र भविष्य पनि ओइलाउने चिन्ता बढेको छ। भारतीय अवरोध र त्यसको विरोधमा उद्योग तथा बगान बन्द हुँदा पूर्वका 60,000 भन्दा बढी श्रमिक परिवार बेरोजगारी र अनिश्चितताको चक्रमा फँसेका छन्। भारतीय पक्षले नेपाली चियाको निर्यातमा नयाँ अवरोध खड़ा गरेपछि अषाढ 1 इलामका र गत बिहिबारदेखि झापाका चिया उद्योग र बगान ठप्प भएका छन्। नेपाल चिया उत्पादक संघले जारी गरेको विज्ञप्ति अनुसार भारतीय सीमा नाकामा नेपाली तयारी चियाको गुणस्तर परीक्षणका नाममा रोक लगाइएपछि उद्योग सञ्चालन असम्भव बनेको हो। संघका अनुसार भारतको इण्डिया टी बोर्डले हालै लागू गरेको नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्योर एसओपी का कारण नेपाली चिया निर्यात प्रभावित भएको छ। यसअघि वर्षौंदेखि निर्यात हुँदै आएको चियालाई सीमामै रोकेर परीक्षण प्रक्रिया थप जटिल बनाइएपछि उद्योगीहरू समस्यामा परेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अनुसार नेपालमा करिब 10,000 हेक्टर क्षेत्रफलमा वार्षिक 2,74,00,000 केजी चिया उत्पादन हुने गरेको छ भने भारतमा मात्रै वार्षिक 2,56,00,000 केजी चिया निर्यात हुने गरेको छ। चिया उद्योगमा प्रत्यक्ष रूपमा 60,000 भन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन्। भारतीय अवरोधका कारण ठूलो परिमाणमा तयारी चिया सीमामा रोकिँदा उद्योगहरूमा मौज्यात बढेको छ, नगद प्रवाहमा समस्या आएको तथा हजारौं किसान श्रमिक र उद्यमी प्रत्यक्ष मारमा परेको महासंघले जनाएको छ। उद्योगहरू पछिल्ला केही दिनदेखि अनिश्चितकालीन बन्द हुन बाध्य भएको र यसले समग्र क्षेत्रीय अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।
1: काठमाडौँ उपत्यकाका भक्तपुर र ललितपुरमा एकैपटक धेरै स्थानमा बर्ड फ्लू फैलिएपछि नियन्त्रणमा समस्या देखिन थालेको छ। पशु सेवा विभागले पशु प्राविधिकहरूको 4 टोली परिचालन गरी बर्ड फ्लू पुष्टि भएका फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गरिएको जनाएको छ। अहिलेसम्म उपत्यकामा 50 भन्दा बढी स्थानमा बर्ड फ्लू फैलिसकेको विभागका एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम तथा रोग निगरानी कार्यक्रमका प्रमुख वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले जानकारी दिए। फागुनमा पूर्वी नेपालबाट शुरू भएको प्रकोप अहिले उपत्यकाको सदर चिडियाखाना लगायत तीनै जिल्लाका विभिन्न स्थानमा फैलिएको विभागले बताएको छ। संक्रमणबाट चिडियाखानामा रहेका दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायतका दर्जनौं पंक्षी मरिसकेका छन्।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी

आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेपछि नागरिक बीमातर्फ आकर्षित भएका छन्। बीमा शुल्क संकलन गत वर्षको तुलनामा 14.27% बढ़ेको छ, तर दीर्घकालमा अर्थतन्त्र सबल नहुँदासम्म बीमा कारोबारको वृद्धिले दिगो लाभ नदिने विज्ञहरूको भनाइ छ। कान्तिपुर कर्मी एके बन्जाडेले तयार पारेको एक सामग्री।
2: बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा क्षेत्रमा पर्न थालेको छ। बैंकमा मुद्दतीय निक्षेप पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा गर्न थालेको जानकार बताउँछन्। बीमा गर्दा जीवन तथा सम्पत्तिको सुरक्षा पनि हुने र ब्याजभन्दा धेरै प्रतिफल पनि पाइने भएकाले बीमामा आकर्षण बढेको उनीहरूको भनाइ छ। गत वैशाखसम्म बीमा कम्पनीहरूले 2,01,36 करोड़ रूपियाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। गत वर्षको तुलनामा यस वर्षको वैशाखसम्म कम्पनीहरूले बीमा शुल्क संकलन 14.27% वृद्धि गरेका हुन्। गत वर्षको वैशाखसम्म बीमा कम्पनीहरूले 1,76,21 करोड़ रूपियाँ बीमा शुल्क संकलन गरेका थिए। पछिल्लो 3 वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएको छ। ब्याजदर घटेर इतिहासले न्यून बिन्दुमा पुगेको छ। ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा कारोबारमा परेको जीवन बीमाका संघका अध्यक्ष प्रवीण राम पराजुलीले बताए। उनले भने पछिल्ला महिनामा बीमा कारोबार बढ़ेको छ। बैंकमा निक्षेप राख्दा कम ब्याज पाइने भएपछि नागरिक बीमा गर्न आकर्षित भएको देखिन्छ। यसका दुई कारण छन्। पहिलो, जीवन तथा सम्पत्तिको सुरक्षा हुन्छ र दोस्रो, बैंकको ब्याजभन्दा बढ़ी प्रतिफल पाइन्छ। तर बीमा कम्पनीले प्राय रकम मुद्दतीय निक्षेपमा राख्ने र बैंकको ब्याज कम हुँदा कम्पनीको प्रतिफल घट्ने पराजुलीको भनाइ छ। यो क्रम लामो समय चलिरह्यो भने कम्पनीले कि बीमा शुल्क बढ़ाउनुपर्छ अथवा प्रतिफल घटाउनु पर्ने अवस्था हुन सक्छ। पराजुलीले भने बीमा शुल्क बढ़ाउँदा एकातिर नागरिकको खरिद क्षमतामा कमी आउने भएकाले बीमामा पहुँच घट्ने जोखिम रहन्छ। अहिले ब्याज घट्दा अल्पकालमा बीमा कारोबार बढ़ेको देखिए पनि समग्र अर्थतन्त्र चलायमान नहुँदासम्म न कम्पनी न बीमित कसैलाई लाभ नपुग्ने पराजुलीले बताए। अघिल्लो वर्षको तुलनामा गत वैशाखसम्म जीवन बीमा कम्पनीको बीमा शुल्क 13.98 र निर्जीवन बीमा कम्पनीको शुल्क 15.42% बढ़ेको छ। चालू आर्थिक वर्ष निर्जीवन र जीवन बीमा नवीकरणको बीमा शुल्क संकलनमा वृद्धि भएकाले वित्तीय र बीमा क्षेत्रको वृद्धि दर 9.17% रहने प्रक्षेपण राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। बीमा प्राधिकरणकी प्रवक्ता पूजन ढुङ्गेल अधिकारीले पनि तत्कालका लागि बैंक ब्याजदर घटेको सकारात्मक प्रभाव बीमा कारोबारमा देखिएको जनाइन्। लागत लाभ विश्लेषण गर्दा बैंकमा पैसा राख्दा पाइने ब्याजभन्दा बीमाबाट प्राप्त हुने लाभ धेरै हुने उनको भनाइ छ। उनले भनिन् बैंकमा ब्याजदर कम हुँदा पनि कर्जा माग बढ़ेको छैन, तर ब्याज कम हुँदा तत्काल बीमा कारोबार बढ़ेको देखिन्छ। यसले दीर्घकालसम्म यो क्षेत्रलाई सबल बनाउँदैन। बीमा क्षेत्रलाई पनि बलियो बनाउन समग्र अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने उनको भनाइ छ। गत वैशाखसम्म नेपालमा बीमा पहुँच करिब 50% पुगेको छ। बीमा सेवाको विस्तार बढ़ेकाले समग्र बीमा पहुँचमा पनि वृद्धि भएको प्राधिकरणको मासिक तथ्याङ्क छ। गत वैशाखसम्म मुलुकको कुल जनसंख्याको 49.34% नागरिक बीमाको पहुँच बाहिर रहेको प्राधिकरणले बताएको छ। तथ्याङ्कमा म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाहरूले गरेको बीमा पनि समावेश छ। तर म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाले गरेको बीमा हटाउँदा गत वैशाखसम्म करिब 18.45% नागरिकमा मात्र बीमाको पहुँच पुगेको प्राधिकरणले जनाएको छ। सो तथ्याङ्कमा म्यादी र लघु म्यादी बीमा समावेश गर्दा करिब 42.97% र म्यादी, लघु म्यादी र वैदेशिक रोजगारीमा गएकाले गरेको पनि समावेश गर्दा बीमा पहुँच 50.66% रहेको प्राधिकरणको भनाइ छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता दोहोरिए जस्तै एकै व्यक्तिले पनि एक भन्दा बढी बीमा गरेको हुन सक्ने भएकाले नेपालको कुल जनसंख्याको करिब 50% नै बीमा पहुँच पुगेको भन्न अप्ठ्यारो हुने जानकार बताउँछन्। वैदेशिक रोजगारीमा गएका नेपालीले अनिवार्य रूपमा बीमा गर्नुपर्छ। बीमा पहुँचको तथ्याङ्क गणना गर्दा जीवन बीमा सेवा लिएको जनसंख्यालाई मात्र समावेश गरिन्छ। यो अन्तर्राष्ट्रिय प्रचलन हो। निर्जीवन बीमा निश्चित अवधिको म्यादी हुने भएकाले बीमा पहुँचमा समावेश नगरिएको हो। एक व्यक्तिले एक भन्दा बढी जीवन बीमा पनि गरेका हुन सक्छन्। यसकारण जारी बीमा लेखे आधारमा 33 निकै संख्यामा नागरिकसम्म सुविधा पुग्यो भन्ने हुँदैन। बीमा पहुँचको तथ्याङ्क गणना गर्दा यस्तो प्रकारको दोहोरोपन हटाउनुपर्छ। यसका लागि कुल जारी बीमा लेखबाट 5% घटाएर बचेको बीमा लेख सोही अवधिको कुल जनसंख्यासँग तुलना गरेर बीमा पहुँच गणना गर्ने विश्वव्यापी प्रचलन छ। गत वैशाखसम्म बीमा कम्पनीले 1,65,50,949 जीवन बीमा लेख र 28,30,652 निर्जीवन बीमा लेख बिक्री गरेको प्राधिकरणको तथ्याङ्क छ। हाल मुलुकभर 14 जीवन बीमा, 14 निर्जीवन बीमा र 2 पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। 7 लघु बीमा कम्पनीहरूलाई पनि बीमा प्राधिकरणले सञ्चालन अनुमति दिएको छ। गत वैशाखसम्म बीमा कम्पनीले 2,994 शाखा कार्यालय मार्फत मुलुकभर बीमा सेवा दिँदै आएका छन्। अघिल्लो वर्षको वैशाखसम्म यो संख्या 2,998 थियो। बागमती प्रदेश सरकारले साना तथा निर्वाहमुखी किसानलाई लक्षित गर्दै कृषि कर्जामा 6%सम्मको ब्याज अनुदान दिने कार्यक्रम ल्याएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषिमा 7 करोड़ र पशुपालनमा 8 करोड़ रूपियाँ विनियोजन गर्दै किसानलाई व्यावसायिकतातर्फ आकर्षित गर्ने अपेक्षा गरेको छ। हेटौडाबाट सहकर्मी प्रताप विष्टको रिपोर्ट।
1: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत साना तथा निर्वाहमुखी किसानलाई व्यावसायिकतातर्फ आकर्षित गर्न ब्याज अनुदान कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघि सारेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पहिलो चरणमा 10 लाख रूपियाँसम्म कृषि कर्जा लिएका किसानलाई बैंक मार्फत 6%सम्मको ब्याज प्रदेश सरकारले नै बेहोर्ने गरी कुल 15 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। यो कार्यक्रम अन्तर्गत साना किसान र पशुपालक दुवैलाई समेट्ने गरी कृषितर्फ 7 करोड़ र पशुपालन क्षेत्रतर्फ 8 करोड़ रूपियाँ विनियोजन गरिएको छ, जसले साना लगानीका किसानलाई राहत पुग्ने र उनीहरूलाई थप उत्साह पैदा गर्ने सरकारले अपेक्षा गरेको छ। केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौडामा आयोजित प्रदेश स्तरीय सरकारवाला संघको समन्वयात्मक बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेलले ब्याज अनुदान कार्यक्रम ले निर्वाहमुखी अवस्थामा रहेका ग्रामीण किसानलाई व्यावसायिक कृषितर्फ रूपान्तरण हुन ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। कृषि क्षेत्रमा हाल देखिएका गतिविधि समस्या समाधानका लागि सबै क्षेत्रबाट एकीकृत प्रयास हुनुपर्नेमा जोड दिँदै उनले आगामी आर्थिक वर्षदेखि प्रदेशका सबै जिल्लामा कृषि तथा पशुपक्षी कार्यालय स्थापना गरिने र साना कार्यक्षेत्र भएका जिल्लामा भने दुवै कार्यालयलाई एउटै स्वरूपमा सञ्चालन गर्ने योजना रहेको बताए। सरकारले उत्पादनमा आधारित अनुदानलाई पनि निरन्तरता दिएको स्पष्ट पार्दै उनले दूधको तुलनामा अन्य कृषि वस्तुको वास्तविक उत्पादन मापन गर्ने निश्चित मापदण्ड तय गर्न प्राविधिक जटिलता भए पनि किसानको क्षमता अभिवृद्धिमा प्रदेश सरकार निरन्तर लागिरहने प्रतिबद्धता जनाए। सो बैठकमा मन्त्रालयका सचिव सुधीर श्रेष्ठले मन्त्रालयले समग्र वार्षिक बजेटको आकार गत वर्षहरूको तुलनामा केही घटे पनि दुग्ध क्षेत्रको संवेदनशीलता र यसको आर्थिक महत्वलाई आत्मसात गर्दै उल्लेखनीय बजेट विनियोजन भएको बताए। दुग्ध सहकारी क्षेत्रका अगुवा तथा विभिन्न सरकारवालाहरूको उपस्थिति रहेको सो समन्वयात्मक बैठकमा केन्द्रीय दुग्ध सहकारी संघ र हेरफेर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित मिल्कवे कार्यक्रमको प्राविधिक पक्ष, प्रदेशमा दुग्धजन्य पदार्थको उत्पादन, गुणस्तर र खपतको वर्तमान अवस्थाबारे छलफल भएको थियो। बैठकले बागमती प्रदेशभित्र दुग्ध उत्पादन र यसको आन्तरिक खपतको प्रचुर सम्भावना रहेको औल्याउँदै यस क्षेत्रको गुणात्मक विकासका लागि प्रदेश स्तरमा बहुसरोकारवाला मञ्चको गठन समेत गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा सुधार, ग्रामीण गरिबी न्यूनीकरण र किसानको सामाजिक आर्थिक रूपान्तरणमा दुग्ध क्षेत्रले निर्णायक योगदान दिन सक्ने निष्कर्ष निकाल्दै सहभागीहरूले मिल्कवे जस्ता किसान केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रदेश सरकार र सहकारी संस्थाहरूबीच बलियो सहकारी र सरकारी सहजीकरण आवश्यक रहेको कुरा व्यक्त गरेका थिए।
2: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल AI voice फेक वीडियो को माध्यम बाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिली बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: दैनिकको 197 मा रू 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रेडबुल बबाल एनर्जी।
2: ब्रेकपछि गान्धीपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
4: गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्यूट्रिशन विथ चितो हरिक।
2: चालू आर्थिक वर्षको 11 महिनामा 18,94,09,00,00,000 रूपियाँको वस्तु निर्यात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार 2,77,96,00,00,000 रूपियाँको वस्तु निर्यात भएको छ। विभागका अनुसार व्यापार घाटा 16,13,00,00,000 रूपियाँको वैदेशिक व्यापार घाटा भएको छ। 11 महिनामा 1,52,67,00,00,000 रूपियाँको डिजेल आयात भएको छ। 1,19,63,00,00,000 रूपियाँको कच्चा भटमासको तेल आयात भएको छ। पेट्रोल 68,17,87,00,000 रूपियाँको आयात भएको छ।
5: दैनिक रु 197,00,000 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। बेलायतका प्रधानमन्त्री केयर स्टारमरले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। आफ्नै पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उनले पद छाड्ने निर्णय लिएका हुन्। ऐतिहासिक चुनावी विजय हासिल गरेको 2 वर्ष पनि नपुग्दै उनलाई राजीनामा दिन आफ्नै पार्टीका सांसदहरूले दबाव दिइरहेका थिए। स्टारमरले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप उनीहरूले लगाउँदै आएका थिए। शुक्रबारसम्म स्टारमरले कुनै पनि नेतृत्व प्रतिस्पर्धामा आफू लड्ने बताएका थिए, तर शनिबार र आइतबार परिवारसँगै समय बिताएका शर्माहरूले त्यसपछि राजीनामा दिने मनस्थिति बनाएका हुन्। बेलायती संचार माध्यम गार्डियनका अनुसार मन्त्री परिषदका आधा दर्जनभन्दा बढ़ी सदस्यले उनलाई व्यक्तिगत रूपमा भेटेर राजीनामा गर्न सल्लाह दिएका थिए। संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टारमर नै बेलायतको प्रधानमन्त्री रहनेछन्।
3: खेलकुद समाचारको साथमा
8: एलजी लाइफ्स गुड।
2: फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा अर्जेन्टिनाले आज अस्ट्रियासँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको डालासमा हुने खेल नेपाली समयअनुसार राति पाउने 11 बजे शुरू हुनेछ। समूह जेको खेलमा अस्ट्रियालाई हराएर अर्जेन्टिना नकआउट चरण प्रवेश गर्ने योजनासहित मैदान उत्रिँदैछ। आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 हराएको थियो। अस्ट्रियासँग पनि 3 अंक छ। अस्ट्रियाले एसगे जोर्डनलाई 3-1 पराजित गरेको थियो। यसै समूहको अर्को खेलमा भोलि बिहान अल्जेरिया र जोर्डन आमने सामने हुनेछन्। विश्वकप अन्तर्गत समूह आईको खेलमा फ्रान्स र इराक बीच आज राति प्रतिस्पर्धा हुनेछ। सो खेल राति पौने 3 बजे शुरू हुनेछ।
7: कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन हेर्न सकिन्छन्। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दीपशिखर नवीन बिदा हुन्छौ। नमस्कार।

0: sofa. Tu, account open, activate only karobar. Shatsile sanga. Busy life easy, but now they hurry deep. Global smart plus, life ko pesma banking.
1: Google Family Bank, sabai ka lagi bank.
2: चिब्रो धड्किन्छ, मान्छे फल्किन्छ, छुट्टा चिम्ली बम्छ, मुखैमा पड्किन्छ, पिरो फैलिन्छ, मुटु धड्किन्छ, छुट्टा चिम्ली बम्छ.
3: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो.

0: लौकै घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
1: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दरनगरी खाद बारीमा सेवा

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवासभा 95.5 MHz।
0: अब रेडियो संखुवासभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन।

0: नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानूनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षा। संगुवासमा परिरेडियो कार्यक्रमको पर्खाइमा रहनुहुने सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालक परिणय निरीक्षक टंक प्रसाद बाह्रकोटी
1: र म प्रहरी जवान नमिता राईको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन।
0: श्रोता, जिल्ला प्रहरी कार्यालय संगुवासमाबाट तयार पारिएको यो संगुवासमा परिरेडियो कार्यक्रम तपाईँ सामुदायिक रेडियो हातबारी एफएम 105.8 मेगाहर्ज, रेडियो संगुवासभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज, मुडे सनिश्चरे संगुवासभा मल्टिमिडिया प्रणालीद्वारा संचालित हेर्नेचित्र.com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्र, जिल्ला प्रहरी कार्यालय संगुवासभाको आधिकारिक फेसबुक पेजबाट साँझ 7 बजेको समयमा र रेडियो अरूण 97.6 मेगाहर्ज चैनपुरबाट साँझ 7:15 बजेको समयमा प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार सुन्न सक्नुहुन्छ। पुनः प्रसारण पाखरीबाज एफएम 104 मेगाहर्ज हातबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार साँझ 7 बजेको समयमा सुन्न सक्नुहुन्छ।
1: श्रोता, आजको संघसभा प्रहरी रेडियो कार्यक्रममा संघसभा जिल्लाभित्र भएका विभिन्न घटनाहरूसँग सम्बन्धित प्रहरी समाचारको साथै नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक हेरफेर एक सामग्री लिएर हामीहरू उपस्थित भएका छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा पनि प्रहरी समाचार।
0: सुस्त मनस्थिति भएकी महिलामाथि जबरजस्ती करनी गरी फरार रहेका एकजनालाई इलाका प्रहरी कार्यालय वाना संखुवासभाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार संखुवासभा जिल्ला अदालत चैनपुरको 2071 साल चैत 29 गतेको फैसला आदेश अनुसार जबरजस्ती करनी मुद्दामा 10 वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी 5 तपन नगरपालिका 5 का 56 वर्षीय दोर्ण प्रसाद पोखरेललाई पक्राउ गरिएको हो। 14 वर्ष अघि सुस्त मनस्थितिकी एक महिलामाथि जबरजस्ती करनी गरेको आरोपमा मुद्दा चलेपछि फरार रहेका पोखरेललाई इलाका प्रहरी कार्यालय वाडा संखुवासभाबाट प्रहरी वरिष्ठ हवलदार सूर्यनारायण श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले मोरङ जिल्लाको सुन्दर हराइचा नगरपालिका 7 क्षेत्रमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभा कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो। पक्राउ परेका पोखरेललाई जेठ 20 गते सम्मानित संखुवासभा जिल्ला अदालत चैनपुर उपस्थिति गराई कैद भुक्तानको लागि सोही दिन जिल्ला कारागार कार्यालय संखुवासभा बुझाइसकिएको समेत उहाँले बताउनुभयो।
1: इलाका प्रहरी कार्यालय वाना संखुवासभाबाट खटिएको प्रहरी टोलीले 10 वर्षीय बालिकालाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करनी गरेको अभियोगमा जेठ 20 गते एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखपर नगरपालिका 3 का 30 वर्षीय अरूण राई रहेका छन्। राईले ती बालिकालाई जबरजस्ती करनी गरेको भनी जिल्ला प्रहरी कार्यालय संखुवासभामा जाहेरी दरखास्त परेपछि सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोली ले राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संघसभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशी

0: जानकारी दिनुभयो। पक्राउ परेका राईमाथि जबरजस्ती करनी सम्बन्धी कसुर मुद्दामा सम्मानित संघसभा जिल्ला अदालत चैनपुरबाट म्याप थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिनुभयो।
1: विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय यदङ्ग सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले मकालु गाउँपालिका तीनबाट एक थान अवैध भरुवा बन्दुक फेला पारेको छ। जेठ 22 गते इलाका प्रहरी कार्यालय यदङ्ग सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले मकालु गाउँपालिका तीन ज्यामिरे स्थित अलैची बारीमा लुकाई छिपाई बेवारिसी अवस्थामा राखेको एक थान खाली भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक बहादुर राजवंशीले बताउनुभयो। त्यसै गरी जेठ 29 गते इलाका प्रहरी कार्यालय वाना सङ्खुवा सभाले भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वाना सङ्खुवा सभाबाट प्रहरी सहायक निरीक्षक धनबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले पाँच कपन नगरपालिका छ मगर टोल बस्ने 35 वर्षीय विनय मगरको घर नजिकै रहेको कागती बारीमा लुकाई छिपाई राखेको अवस्थामा एक नाल लोड गरी राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो। बरामद भएको भरुवा बन्दुक र विनय मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय वाना सङ्खुवा सभाले जनाएको छ।
0: जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभामा बैंकिङ कसुर चेक बाउन्स मुद्दा दर्ता भई फरार रहेका एकजना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ जिल्ला बुढा नीलकण्ठबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा टिटिला गाउँपालिका पाँच सुनार टोल बस्ने 27 वर्षीय सबिन कुमार विक रहेका छन्। जेठ 22 गते जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले प्रहरी वृत्त मालीगाउँ बुढा नीलकण्ठसँग आवश्यक समन्वय गरी निज विकलाई पक्राउ गरेको हो। पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट जेठ 23 गते बैंकिङ कसुर चेक बाउन्स मुद्दामा सम्मानित सङ्खुवा सभा जिल्ला अदालत चैनपुरबाट म्याप थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। त्यसै गरी इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा बैंकिङ कसुर चेक बाउन्स मुद्दा दर्ता भई फरार रहेका एकजना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खातबारी नगरपालिका 9 घर भएका 35 वर्षीय विजय कुमार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभा र इलाका प्रहरी कार्यालय बेलबारी मोरङबाट खटिआएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जेठ 24 गते कुमारलाई निस्के घरबाट पक्राउ गरेको हो। पक्राउ परेका कुमारलाई सोही दिन आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङबाट खटिआएको प्रहरी टोलीको जिम्मा बुझाई पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ।
1: पाँच थपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सड़क पहिरोको कारण अवरूद्ध भएको छ। जेठ 23 गतेदेखि लगातारको वर्षासँगै पाँच थपन नगरपालिका 7 र 8 बीचमा पर्ने चिङखुवा खोलामा आएको बाढ़ीको कारण पहिरो गई 15 मिटर सड़क बगाएपछि चैनपुर र पाँच थपन नगरपालिका जोड्ने बिहिबारे भैंसेचोक पिपल डाँडा सड़क खण्ड अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। प्रहरी निरीक्षक राजवंशीका अनुसार वर्षाका कारण पाँच थपन नगरपालिकाको चुमफुरुङ तर्फको भागमा ठूलो पहिरो खसेपछि सड़क पूर्ण रूपमा बन्द भएको हो। बन्द भएको सड़क फुलाउने विषयमा स्थानीय तह निर्माण कम्पनी तथा सरकार भएका निकायसँग समन्वय भइरहेको समेत उहाँले बताउनुभयो।
0: इलाका प्रहरी कार्यालय हेदाङ्गा सङ्खुवा सभाबाट खटिएको चेकपोस्ट ड्युटी टोलीले मकालु गाउँपालिका तीन हेदाङ्गा गढीमा सवारी साधन रोकी चेकजाक गर्ने क्रममा भन्सार छली गरी ल्याउँदै गरेको अन्दाजी 5,50,000 मूल्य बराबरको 368 चौरीको पुच्छर सहित एउटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार जेठ 25 गते रातको अन्दाजी 11:30 बजेको समयमा भोटखोला गाउँपालिकाको हुङगुङबाट खातबारीतर्फ ल्याउँदै गरेको प्रदेश 102/003 त 12/17 नम्बरको ट्र्याक्टर शंका लागि चेकजाक गर्ने क्रममा अवैध चौरीको पुच्छर फेला परेको हो। इलाका प्रहरी कार्यालय हेदाङ्गा सङ्खुवा सभाले नियन्त्रणमा लिएको चौरीको पुच्छर ट्र्याक्टर र ट्र्याक्टर चालक चिचिला गाउँपालिका एकका 20 वर्षीय दिनेश राईलाई जेठ 26 गते थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रियाको लागि किमाथाङका भन्सार कार्यालय सङ्खुवा सभा बुझाइसकिएको समेत उहाँले बताउनुभयो।
1: अवैध रूपमा नदीजन्य पदार्थ बालुवा लोड गरी ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय वाना सङ्खुवा सभाबाट खटिएको परिनिरीक्षक सुन्दर कुमार यादव सहितको टोलीले चालक सहित तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। 5 नगरपालिका 4 सभा खोलाबाट अवैध रूपमा बिना अनुमति नदीजन्य पदार्थ ओसार पोसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जेठ 25 खटिएको प्रहरी टोलीले 5 नगरपालिका 4 सभा खोलाबाट प्रदेश 1-02-003 त 38-38 प्रदेश 1-02-003 त 180 र प्रदेश 1-02-003 त 918 नम्बरको ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको ट्याक्टर सहित चालक खाँदबारी नगरपालिका 3 18 समीर तामाङ, 5 नगरपालिका 3 26 तारा कुमार राई र भोजपुर जिल्ला भोजपुर नगरपालिका 4 22 सुजल राईलाई आवश्यक कार्यवाहीको लागि सोही दिन 5 नगरपालिकाको कार्यालय बुझाइएको प्रहरी निरीक्षक सुन्दर कुमार यादवले बताउनुभयो।
0: सम्मानित अदालतहरूबाट भएको फैसला कार्यान्वयन अन्तर्गत जिल्ला प्रहरी कार्यालय संखुवा सभाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवा सभाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीका अनुसार पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका 1 घर भएका 40 जगत बहादुर कामी रहेका छन्। सम्मानित सोलुखुम्बु जिल्ला अदालतको 2069 साल कार्तिक 19 फैसला आदेश अनुसार साधारण चोरी मुद्दामा 1 कैद र ₹70,000 जरिवाना ठहर भई फरार रहेका कामीलाई जेठ 26 जिल्ला प्रहरी कार्यालय संखुवा सभाबाट खटिएको प्रहरी टोलीले खादबारी नगरपालिका 8 खोरण्डेमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका कामीलाई जेठ 27 सम्मानित संखुवा सभा जिल्ला अदालत चैनपुरमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ।
1: संखुवा सभाको 5 नगरपालिकामा आग लागीमा परि 1 वृद्ध पुरुष मानिसको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय वाना संखुवा सभाका अनुसार आग लागीमा परि मृत्यु हुनेमा 5 नगरपालिका 1 खहरेका 75 लालबहादुर तामाङ रहेका छन्। जेठ 28 मृतक लालबहादुर तामाङको घर नजिकै रहेको टिनको छानो भएको कटेरो भित्र दाउरामाथि राखिएको खर र परालमा आगो लागेको स्थानीय मानिसहरूले देखे पछि आगो निभाउने क्रममा लालबहादुर तामाङलाई आगोले जली मृत अवस्थामा रहेको भेटेपछि निज मृतकको छोरा दिल्लीमान तामाङले तत्काल प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय वाना संखुवा सभाका प्रमुख प्रहरी निरीक्षक सुन्दर कुमार यादवले बताउनुभयो। घटनाको सम्बन्धमा जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय वाना र अस्थायी प्रहरी पोस्ट टाइगर चोक संखुवा सभाबाट खटिएको प्रहरी निरीक्षक सुन्दर कुमार यादव सहितको प्रहरी टोलीले घटनास्थल अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी लास पोस्टमार्टमको लागि वाना आधारभूत अस्पताल पठाई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय वाना संखुवा सभाले जनाएको छ।
0: जिल्लाभित्र प्रहरीको सहज पहुँच नभएको ग्रामीण भेगमा प्रहरीको पहुँच वृद्धि गरी अपराधजन्य गतिविधि नियन्त्रण गर्न र आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन जिल्ला प्रहरी कार्यालय संखुवा सभाले लामो दूरीको पैदल गस्ती परिचालनलाई तीव्रता दिएको छ। गस्ती परिचालनको क्रममा स्थानीय मानिसहरूसँग भेटघाट तथा छलफल गरी गुनासो पीरमर्काहरू सुन्ने र तत्काल गुनासो पीरमर्काहरूको सम्बोधन समेत गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। लामो दूरीको पैदल गस्ती परिचालन अन्तर्गत जेठ महिनाको 18 31 जिल्ला प्रहरी कार्यालय संखुवा सभा तथा मातहत समेतबाट 6 गस्ती परिचालन गरिएको समेत उहाँले बताउनुभयो। लामो दूरीको गस्ती परिचालनबाट समाजमा प्रहरीको उपस्थिति रहिरहने भएकोले चोरी लुटपाट तथा जघन्य प्रकृतिका घटनाहरूमा कमी आएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ।
1: जिल्ला प्रहरी कार्यालय संखुवा सभा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा शाखाको आयोजनामा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठक सम्पन्न भएको छ। जेठ 28 जिल्ला प्रहरी कार्यालय संखुवा सभाको सभा हलमा लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिका संयोजक एवं जिल्ला प्रहरी कार्यालय संखुवा सभाका कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बैठकमा जिल्ला प्रशासन सरकारले सङ्खुवा सभाको तर्फबाट शाखा अधिकृत रश्मि पौडेल लगायत अन्य सबै सरकारवाला निकाय तथा संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको जिल्ला परिकारालय सङ्खुवा सभाले जनाएको छ। बैठकमा जिल्ला परिकारले सङ्खुवा सभाको तर्फबाट परिरीक्षक मेघराज अरियालले जिल्लामा लैंगिक हिंसाको अवस्था र हिंसा नियन्त्रणमा प्रहरीद्वारा गरिएका काम कारवाही सहितको प्रस्तुतिकरण गर्नु भएको थियो भने उपस्थित प्रतिनिधिहरूले आफ्नो धारणा सहित जिज्ञासाहरू राख्नु भएको छ। बैठकै क्रममा बोल्नुहुँदै प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले धन्यवाद सहित प्रतिनिधि सदस्यहरूबाट प्राप्त राय सल्लाह सुझावलाई आगामी दिनहरूमा थप प्रभावकारी रूपमा कार्यान्वयन गरिँदै लगिने बताउनु भएको समेत जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: श्रोता, तपाईँ यति बेला सङ्खुवा सभा प्रहरी रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो भागमा लिएर आएका छौ नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक हेरफेर एक सामग्री।
2: हजुर म्याम,
3: अहिले मोटरसाइकल चोरीका घटना एकदमै बढ़िरहेका छन्। अलिक कडाईका साथ चेक जाँच गर्नु पर्ला है, अनि यो कुरा ड्युटीमा खटिने सबै प्रहरी कर्मचारीलाई पनि जानकारी गराउनु होला।
2: हस् हजुर, म त्यसै गर्छु। जय नेपाल।
3: जय नेपाल। भनेपछि पार्किङबाट मोटरसाइकल चोरी गर्ने अनि नम्बर प्लेट हेरफेर गरेर चलाउने होइन त तपाईँको काम?
2: यो मोटरसाइकल मैले चोरेको होइन हजुर।
3: तपाईँले चलाएको मोटरसाइकल कसले चोरेको हुन्छ त? बरु भन्नुहोस्, आजसम्म अरू कतिवटा मोटरसाइकल चोरी गर्नु भएर यसमा कस कसको संलग्नता छ?
2: म्याम, खासमा मैले यो मोटरसाइकल एक हप्ता अघि मात्रै सेकेन्ड ह्यान्डमा किनेको हुँ हजुर।
3: किनेको हुँ?
2: हजुर म्याम, सस्तोमा मोटरसाइकल पाए भनेर किनिहाले केही दिन अघिको कुरा हो म्याम। मैले फेसबुक मार्केट प्लेसमा सस्तोमा मोटरसाइकल देखेर हेर्न भनेर त्यहाँ गएको थिएँ।

0: दाई नमस्कार।
1: नमस्कार
0: दाई, मैले त्यो मार्केट प्लेसमा एउटा पल्सर मोटरसाइकल हेरेको थिएँ, फोन गर्दा हेर्न आउनु भन्नुभएको थियो, म त आएँ।
1: ए, तपाईँ पो?
0: हजुर दाई, हजुर।
1: त्यो 6646 नम्बरको रातो पल्सर हेर्नु भएको हो तपाईँले?
0: हजुर, हो दाई, हो, त्यही हो मैले हेरेको।
1: ल, खत्तम भयो नि, अघि मात्रै बिक्री भयो, अर्कै एकजना मान्छेले पो लगाउँथ्यो त्यो त।
0: ए तेरिका, हो र भने दाई?
1: हो नि, भाइलाई कति मूल्यसम्मको चाहिएको हो र? अरू पनि त छ नि टन्नै।
0: मलाई त जति सक्दो सस्तो पाए हुन्थ्यो नि दाई, त्यो रातो पल्सर साह्रै चित्त बुझ्दो थियो, बिक्री भएछ।
1: हे, त्यति मूल्यमा त कुनै पनि आउँदैन क्या भाइ, कि कागज पत्र नभएको लिने हो त?
0: कागज पत्र नभएको के हो दाई त्यस्तो भयो चाहिँ फेरि?
1: यसो करसर नतिरेको मोटरसाइकल नि भाइ, ब्लू बुक नभएको मोटरसाइकल भनौ न त्यसलाई।
0: कागजात बिनाको त के किन्नु हौ दाई?
1: सस्तोमा त त्यस्तै मात्र पाउने हो क्या भाइ, घर अफिस गर्न मैले त चलाइरहेको छु, 55,000 दिनु, यही लैजानु के?
0: 55,000 यो मोटरसाइकल हेर्दा त राम्रो छ त दाई।
1: नराम्रो भए तपाईँलाई लैजानु भन्थ्यो न म, लामो यात्रामा ननिस्कने, गाउँघरतिर चलाउने हो भने पास गर्ने झन्झट पनि नहुने, लग्यो चलायो बडा आनन्द। लिनुहोस् त, भरि एकपल्ट आफै चलाएर हेर्नुहोस् त।
0: हुन्छ दाई, हुन्छ।

0: कन्डिसन त दामी रहेछ त भाइ।
1: म आफैले चलाएर आएको मोटरसाइकल हो नि त यो त, अनि हुँदैन त कन्डिसनमा।
0: हुन त मैले पनि यसो बङ्गुरको दाना पानीको सार्नको लागि भनेर सस्तो मोटरसाइकल खोजेको थिएँ दाई, फेरि यसको कागज पत्र छैन रहेछ, भोलि अप्ठ्यारो पो पर्ने हो कि त्यो पो तनाव भयो दाई।
1: केही अप्ठ्यारो पर्दैन भाइ, ढुक्कले चल्नुहोस्, मेरो आफ्नै भिनाजुको नाममा छ, त्यति कर नतिर्नाले सस्तोमा दिएको हुँ, चल्लासम्म चलाउनुहोस्, चल्न छोडेपछि कवाडीलाई दिनुहोस्, न कर तिर्ने झन्झट न बिमा गर्ने खर्च।
0: त्यसपछि 55,000 तिरेर लिएर आए हजुर, चोरीको मोटरसाइकल, त्यो पनि नम्बर प्लेट चेन्ज गरेको भन्ने त मलाई केही थाहा थिएन हजुर, बल्ल हजुरले भनेपछि थाहा पाए। आफ्नै भिनाजुको नाममा छ पो भन्दै थियो त्यो मान्छेले, त कर मात्रै नतिरेको हो भन्थ्यो होला त नि भन्ने लाग्यो म्याम।
2: सुन्नुहोस् है, दुरुस्त कागज पत्र बिना आफ्नै सवारी साधन त चलाउन पाइँदैन भने तपाईँले त कागज पत्र नभएको थाहा पाउँदा पाउँदै किनेर चलाउनु भएको छ, यो कतिसम्मको लापरवाही हो भन्नुहोस् त।
0: त्यो त हो म्याम, सस्तोमा मोटरसाइकल किन्न खोज्दा यसरी फसेँ म्याम, मैले लोभ गर्न हुँदैन थियो, फेरि यसरी चोरीको मोटरसाइकल बेचे होला भन्नेतिर त मेरो ध्यानै गएन हजुर।
2: हेर्नुहोस् है भाइ, सेकेन्ड ह्यान्ड मोटरसाइकल किन्दा धेरै कुरामा ध्यान दिनुपर्छ, नत्र भने फसिन्छ।
0: त्यही त म्याम, ध्यान दिनुपर्ने कुराहरू भन्नाले के के होला म्याम, मैले त त्यति गल्ती गरे जस्तो लाग्छ।
2: ल सुन्नुहोस् है, सुरुमा त सेकेन्ड ह्यान्ड सवारी किन्दा कागजात रहे नरहेको बुझ्नुपर्छ, सवारी साधनको ब्लुबुक जाँच गरेर मात्रै किन्नुपर्छ, साथै ब्लुबुकमा उल्लेख गरिएको चेसिस नम्बर र सवारी साधनको चेसिस नम्बर मिलेको छ कि छैन त्यो पनि चेक गर्नुपर्छ।
0: त्यही त म्याम, म त झन् सस्तोमा पाएँ भनेर ब्लुबुक समेत छैन भन्दा पनि किने, ठुलो गल्ती भयो हजुर मबाट।
2: त्यो त भयो, अनि अर्को महत्वपूर्ण कुरा, सवारी साधन किन्दाखेरि त्यो सवारी साधनको बिमा गरेको छ कि छैन, बिमाको रकम तिरेको छ कि छैन, कर तिरेको छ कि छैन, अथवा चोरीको सवारी साधन पो हो कि होइन भन्ने कुरामा चाहिँ अझै विशेष ध्यान दिनु पर्छ। यदि सवारी बेच्ने व्यक्तिले बिमा गरेको भए त्यही बिमा किन्नेको नाममा ट्रान्सफर गरिन्छ।
0: ए हजुर हजुर म्याम।
2: अनि अर्को कुरा, सेकेन्ड ह्यान्ड सवारी साधन किन्दा किन्ने र बेच्ने व्यक्ति बीच सम्झौता पनि बनाउनु पर्छ, सेकेन्ड ह्यान्ड सवारी साधनको वारेन्टी नहुने भएकाले त्यसको राम्ररी यान्त्रिक परीक्षण गरेर मात्रै लिनुपर्छ, सकभर त्यस्तो सवारी साधन किन्दा मेकानिक वा चिन्ने जानेको व्यक्तिबाट मात्रै लिनुपर्छ, यसो गर्दा चाहिँ भविष्यमा आउने संकटबाट दुवै पक्ष जोगिन्छ। बुझ्नुभयो?
0: हो रहेछ म्याम, यति कुरामा ध्यान दिएको भए त म फस्ने नै रहेन सुनि, सस्तोमा पाएँ भनेर कागज पत्र बिनाको मोटरसाइकल किन्नु नै मेरो ठुलो गल्ती भयो हजुर, मलाई माफ गरिदिनुहोस्।
2: हेर्नुहोस् है, यो मोटरसाइकल चोरी भएको भनेर परेको निवेदन अनुसार चाहिँ यही हो भनेर प्रमाणित पनि भइसकेको छ, अब त्यो मोटरसाइकल तपाईँलाई कसले बेचेको हो हामीलाई देखाउनुहोस् र अनुसन्धानमा सहयोग गर्नुहोस्, तर यसमा तपाईँको पनि गल्ती छ, त्यसैले कानून अनुसार सजाय भने तपाईँले पनि भोग्नु पर्ने हुन्छ है, सही साहब?
0: हजुर म्याम।
2: उहाँलाई लिएर त्यो मोटरसाइकल कसले बेचेको हो तुरन्त उसलाई पनि पक्राउ गर्नुहोस् र बाँकी अनुसन्धान प्रक्रिया अघि बढाइहाल्नुहोस् है।
0: हस् म्याम, म त्यसै गर्छु। जय नेपाल म्याम।
3: हस्तो श्रोता, संखुवा सभा प्रहरी रेडियो कार्यक्रम प्रसारणमा सहयोग गर्ने सामुदायिक रेडियो खाँदबारी एफएम 105.8 MHz, रेडियो संखुवा सभा 95.5 MHz, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz मुडे शनिश्चर र संखुवा सभा मल्टीमिडिया प्रणालीद्वारा संचालित हेर्नेचित्र.com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्रलाई विशेष धन्यवाद दिँदै सहकर्मी साथी प्रहरी जवान नमिता राई सहित म प्रहरी नायब निरीक्षक टंक प्रसाद बाह्रकोटी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: ұпай құмықна кісан ферер асаник малқу абастама пуге келі абастама пуге касан саркарли порепта малқу маузад рабитран провайлет провапкари банауна масада харик барса истасама сяру ауни гардасан Sitairo malku paraptata bina kisana liutpadan pritigorna satinam. Tisili soyunda bori pratimita kisana ruku malra biu ani sitaima dinu pardasa avakabar susila sveshtavata. Emali upadekse bampurva arthamantri Vishnu Paudellai prahalye pakrau gareko cha. Griha mantralaya srotka anusar sampatti shuddhikaran anusandhanka lagi.
1: Eko dehai ko gha, gha dui, gha tin, gha nau, gha sa, ra yaha bamjim bigo kaim gari. दफा आठ बमजिम कैद र बिगो बमजिम जरिवाना हुन मागदाबी लिएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। मध्यस प्रदेशका प्रतिनिधिको सूचीलाई लिएर देखिएको असन्तुष्टि, प्रतिनिधिहरूको नाम तथा विवरणमा रहेको त्रुटि र प्रतिनिधिको अन्तिम संख्या टुंगो लगाउन नसक्दा बन्द सत्र शुरू हुन नसकेको हो। मध्यसबाट 96 प्रतिनिधि छुटाइएको भन्दै केही पक्षले विरोध जनाएपछि विवाद चर्किएको थियो। बन्द सत्रमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू दिनभर प्रतीक्षामा बसे पनि नेतृत्वले विवाद समाधान गर्न नसकेपछि कार्यक्रम स्थगित गर्नु परेको हो। पार्टीले अब विवादित विषयहरू मिलाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको सीआईएनसँग कुरा गर्दै रासोपा नेता प्रकाश चन्द्र परियारले बताउनुभयो।
3: बन्द सत्र रोकिएको होइन, सरेको महाधिवेशन प्रतिनिधिहरूको जुन म्यानुअल नामहरू छ त्यसलाई डिजिटलाइजेसन गर्ने एउटा कुरा, दोस्रो कुरा कतिपय प्राविधिक त्रुटिहरूलाई सम्बोधन गर्ने कुरा, तेस्रो कुरा कतिपय असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्ने कुरा, र खास गरेर चाहिँ महाधिवेशन प्रतिनिधिहरूको भेरिफाइड गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भएको, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर रा, त्यसको क्युआर भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ, त्यसै पनि केही समस्या भयो। अर्को कुरा चाहिँ यसले चरणबद्ध गरिरहेको छ, पहिले केन्द्र समितिहरू भएको अनि सांसदहरू राखेको, विभागीय प्रमुख वालाहरू राखेको, संघीय नेतृत्व मञ्चहरू राखेको, यो चरणबाट चाहिँ सम्बोधन गर्ने प्रयास भइरहेको।
2: बन्द सत्र प्रभावित भएसँगै उम्मेद्वार मनोनयन दर्ता लगायत महाधिवेशनका आगामी कार्यतालिका समेत प्रभावित भएका छन्। पार्टी नेतृत्वले प्रतिनिधि चयन प्रक्रियालाई विवाद रहित बनाउने प्रयास जारी रहेको बताएको छ। महाधिवेशनको समय लम्बिने निश्चित भएको छ। प्रवक्ता मनिष थाले महाधिवेशन पर्सिसम्म चल्ने जानकारी दिनुभयो।

0: थानमा रहेको छ।
1: सुशीला श्रेष्ठ विद्यार्थीको दिवा खाजाको बजेट शिक्षकको तलबमा विद्यार्थी भने पोषणबाट वञ्चित
2: बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भनिसक्यो नि त्यो त एउटा एकजना टिचर राखिएछ त्यो टिचरलाई खुवाउने भनेर त्यही त्यही बहाना गरे हामी।
1: मुगुको विद्यालयमा भएको व्यतिथि रिपोर्टसँगै दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको गीत संगीत जीवन जिउने आधार लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा विद्यालयमा दिवा खाजा कार्यक्रमको इतिहास झण्डै 5 दशक पुरानो छ। विक्रम सम्बत 2032 सालदेखि विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई नेपाल सरकारले विक्रम सम्बत 2065 सालदेखि आफ्नै लगानीमा निरन्तरता दिएको थियो। विक्रम सम्बत 2077 सालदेखि भने सरकारले बाल विकासदेखि 5 कक्षासम्म सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर दिवा खाजा कार्यक्रम सञ्चालन गर्यो। तर केही विद्यालयमा विद्यार्थीले खाजा पाउँदैनन्। त्यसै मध्येको एक मुगुको सोरू गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय पनि हो।
5: सरकारको योजना अनुसार मध्याहमा कक्षा 5 सम्मका विद्यार्थीलाई तातो खाजा विद्यालयमा नै उपलब्ध हुनुपर्छ। तर मुगुको सोरू गाउँपालिका 8 स्थित रारा माध्यमिक विद्यालय कक्षाका बालबालिकाले तातो खाजा खान पाएका छैनन्। दिवा खाजा अहिले केवल सरकारी कागजमा सीमित बनेको छ। कक्षा 4 अध्ययनरत सुभाष नेपाली नेपाल सरकारी विद्यालय उमेरका बालबालिकाको पोषण सुधार विद्यालयमा नियमित उपस्थिति बढाउने र सिकाइ उपलब्धि उकास्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेष गरी कर्णालीका दुर्गम जिल्लामा प्रति विद्यार्थी दैनिक 25 रूपियाँका दरले बजेट विनियोजन हुँदै आएको छ। तर विद्यालयले खाजा नदिँदा कतिपय विद्यार्थी मध्याह पनि घर जाने गरेका छन्। अर्का विद्यार्थी सरस्वती कार्की शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको उपस्थिति र विद्यालय टिकाई दरमा उल्लेखनीय सुधार देखिएको छ। यही कारण सरकारले प्रत्येक वर्ष अरबौं रूपियाँ खर्च गरेर देशभरका लाखौं विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ। तर मुगुको यो विद्यालयमा भने विद्यार्थीको पोषणका लागि छुट्याएको रकम अर्कै प्रयोजनका लागि परेको भएको पाइएको छ। विद्यालयले यही रकमबाट शिक्षक नियुक्त गरेको कारण विद्यार्थीले खाजा खान नपाएको विद्यालयका कार्यालय सहयोगी कमलल कार्की बताउनुहुन्छ।
2: नास्ताको बुना विषयमा भुल्ने बुना छैन भनेर 10-11 वर्ष भइसक्यो भनिसक्यो नि त्यो त एउटा एकजना टिचर राखिएछ त्यो टिचरलाई खुवाउने भनेर त्यही त्यही बहाना गरे हामी त्यो त सानो 5 क्लासदेखि तलबाट विद्यार्थीले खुवाउने हो नि।
5: विद्यालयमा खाजा नखुवाउँदा सबैभन्दा ठूलो असर विद्यार्थीको नियमित उपस्थितिमा परेको अभिभावक बताउँछन्। सोरू गाउँपालिका 8 अभिभावक छप्किलाल विक सरकारले दिएको सुविधा नपाउँदा बालबालिकाले घरबाटै खाजा बोकेर पठाउनु परेको बताउनुहुन्छ।
6: खाना क्या अब घरबाट खाना खाइ आउने अन्त नास्ता सास्ता झोलाउँदा हालिदिने रोटी फोटी भात भए पनि बाँच्छ पलास्टिक हालिदिने खाजा केही छैन त हेर्नुहोस् घरबाट दिँदा।
5: रारा माध्यमिक विद्यालय व्यवस्थापन समितिले नै दिवा खाजाको रकम शिक्षक व्यवस्थापनमा खर्च गर्ने निर्णय गरेको स्वीकार गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर कार्की
7: पहिलेदेखि एकजना टिचर हामीले राखेकै हो त्यो पैसा हामीले के गरेर आएछौँ भनेपछि त्यो बरु अभिभावकलाई दिने अनि त्यो घरबाट घरबाटै नास्ता ल्याउने भन्ने कुरा हाम्रो त्यही हो।
5: सोरु गाउँपालिकामा 39 सामुदायिक विद्यालय सञ्चालनमा छन्। स्थानीय स्रोतका अनुसार ती मध्ये धेरै विद्यालयमा दिउवा खाजा कार्यक्रम नियमित नभएको गुनासो छ। गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत वीरेन्द्र बहादुर मल्लले विद्यालयहरूले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको विषयमा अनुगमन गरिने बताउनुभयो।
0: कार्यतालिका बनाएर कुन दिनमा के खाजा खुवाउने, स्थानीय उत्पादनमा आधारित के खुवाउने अनि त्यसको खरिद प्रक्रिया कसरी गर्ने भन्ने कुरा हामीले उहाँहरूलाई सचेत र सजग गराएछौँ। अब केही एक आध विद्यालयबाट केही गुनासो आएछ, हामी त्यसको लागि पनि अब त जब जानकारी भइसकेपछि अब उहाँहरूलाई पनि त्यो विद्यालयमा गएर बुझेर भयो गरेको के हो र गर्नुपर्ने के हो भन्ने विषयमा हामी सचेत गराउँछौँ।
5: दिउवा खाजाको रकम शिक्षकको तलबमा खर्च हुँदा शिक्षक थपिए पनि राज्यले दिएको पोषणको अधिकारबाट बालबालिका वञ्चित भएको सरकारहरू बताउँछन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगरी।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको गीत संगीत जीवन जिउने आधार। अन्य रोजगार नहुँदा सड़कमा गीत गाउनुपर्ने बाध्यता। रिपोर्ट अनि कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गताबाट पीड़ित छन्। त्यसमध्ये दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिको संख्या बढ़ी छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान रोजगारको अवसर र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर रोजगारीको अवसर समान छैन। अहिले दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति गीत संगीतबाट आफ्नो जीवन जिउने आधार खोजिरहेका छन्।
8: काठमाडौँको पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार नजिक दैनिक जसो एउटा दृश्य देख्न सकिन्छ। दृष्टिविहीनहरूको एउटा समूह भजन र गीत गाइरहेका हुन्छन्। कसैले मादल बजाइरहेका हुन्छन् त कसैले सुर मिलाइरहेका हुन्छन्। उहाँहरू पेशागत कलाकार होइनन्, न त औपचारिक संगीतकर्मी नै, तर यी गीतहरू केवल मनोरञ्जनका लागि गाइएका होइनन्। भक्तजनहरूले दिएको 5-10 रूपियाँ नै उहाँहरूको मुख्य आमदानीको स्रोत बनेको छ। यही समूहकी सदस्य हुन् बुटवलकी 38 वर्षीय खागेसरा। उहाँ भन्नुहुन्छ, आफ्नो समस्या भन्दा पनि अरूले भनेका वचन सहनै सकिन्न।
11: जसले भोग्छ नि उसलाई मात्रै पीड़ा थाहा हुन्छ, कति गाह्रो हुन्छ हिँड्दा बस्दा, अरूले भनेका वचन सहँदा त्यो त एकदम गाह्रो भइहाल्छ नि, सहनै नसकिने। बरु आफ्नो चोट हिँड्दाखेरि ठोकिने, कुनै बेला खाडा पर्ने, यस्तो त त्यो त सामान्य हो क्या।
8: खगेसरा 8 वर्षको उमेरमै दृष्टिविहीन बन्नु भएको थियो।
12: कक्षा पाँचसम्म अध्ययन गरेपछि आँखाको ज्योति गुम्दा पढ़ाई पनि रोकियो। हाल उहाँ गौरीघाटमा मासिक 6,000 रूपियाँ भाड़ा तिरेर बस्नुहुन्छ। सड़कमा गीत गाएर वा पशुपति आउने भक्तजनले दिएको सहयोगबाट कहिले भाड़ा समयमै तिर्न सकिन्छ, कहिले सकिँदैन। खगेसराकै छेउमा गीतमा साथ दिइरहनु भएको छ 23 वर्षीय कविता ओलीले। 8 वर्षकै उमेरमा आँखामा चोट लागेपछि उहाँ पनि दृष्टिविहीन बन्नुभयो। उहाँ श्रीमान र छोरासँग काठमाडौँमा बस्नुहुन्छ। उहाँका श्रीमान पनि पूर्ण रूपमा दृष्टिविहीन हुनुहुन्छ। परिवारको जीविकोपार्जनका लागि दुवैजना सड़कमा गीत गाउँदै आउनु भएको छ। कविताका अनुसार राज्यबाट मासिक 2,200 रूपियाँ सामाजिक सुरक्षा भत्ता प्राप्त भए पनि त्यो रकमले परिवारको न्यूनतम आवश्यकता पूरा गर्न सक्दैन। उल्टै कहिले कहीँ स्थानीय निकायका कर्मचारीहरूले सड़कमा बसेर गीत गाउन समेत रोक लगाउने गरेको उहाँको अनुभव छ। खगेसरा र कविता त प्रतिनिधि पात्र मात्र हुन्। राजधानीका सड़क, मन्दिर र सार्वजनिक स्थल वरिपरि यस्तै सयौं दृष्टिविहीन तथा अशक्त नागरिकहरू सहयोगको भरमा जीवन धानिरहेका छन्। उनीहरूको गुनासो एउटै छ, राज्यले पर्याप्त रोजगारीको अवसर दिन सकेको छैन। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा करिब 2% भन्दा बढ़ी नागरिक कुनै न कुनै प्रकारको अपाङ्गता सहित जीवनयापन गरिरहेका छन्। त्यसमध्ये दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या उल्लेखनीय छ। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूलाई समान अवसर, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ, तर पनि उनीहरूको जीवन सहज बनाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलका अनुसार चार पक्षको बीचमा समझदारी पत्र सहित सम्झौता भएको भन्नुहुन्छ।
13: काठमाडौँ महानगरपालिकाले भर्खरै सड़कमा सड़कापेक्षी र सहयोग अपेक्षा राख्ने प्रकृतिका आश्रितहरू तथा प्रकृतिका मानव मुक्त गर्छौ भनेर हप्ता 10 दिन अगाडि एउटा घोषणा सहित गरेको छ। काठमाडौँ महानगरपालिकाले चार पक्षको बीचमा एउटा समझदारी पत्र सहित सम्झौता भएर काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम अनि नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौँको तर्फबाट हामी चारजनाले त्यसमा हस्ताक्षर गरेर एउटा प्रतिबद्ध सहितको घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका भित्रको टेरिटोरीमा हो भने उहाँहरूको जीवनयापन गर्नका लागि र अघि भनेकै चारवटा पक्षहरूको सहयोगबाट उहाँहरूलाई आश्रित यो मानव सेवा आश्रमका विभिन्न आश्रय स्थलहरूमा राखेर उहाँहरूको खानपिनदेखि लिएर अन्य कुराहरूको औषधि उपचार सम्मको बन्दोबस्ती गर्ने व्यवस्था चाहिँ मिलाइएको छ।
12: तर प्रश्न अझै बाँकी छ, राज्यका कार्यक्रमहरू वास्तवमै लक्षित समुदायसम्म पुगेका छन् त? किन अझै दृष्टिविहीन नागरिकहरू सड़क किनारमा गीत गाएर वा सहयोग मागेर जीवन धान्न बाध्य छन्? सम्मानजनक जीवन बाँच्ने अधिकार प्रत्येक नागरिकको मौलिक अधिकार हो। त्यसैले दीर्घकालीन रोजगारी, सिप विकास, उद्यमशीलता र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्न सरकारसँग उनीहरूको माग छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
1: दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरू आफ्नो जीविकोपार्जनका लागि सड़क पेटी र सार्वजनिक स्थानमा बस्नु कुनै रहर होइन, बाध्यता हो। यस्ता समस्याको समाधानका लागि के गर्नुपर्दछ, हामीले नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनाललाई सोधेका छौं।
14: हामीले यो सड़क पेटीलाई आफ्नो जीवन गुजाराको माध्यम बनाउन बाध्य दृष्टिविहीन समूहहरूको लागि विभिन्न चरणमा विभिन्न खाले पैरवीहरू गरिरहेका छौं। उहाँहरूलाई धरपकड गर्ने प्रक्रिया आरम्भ भएदेखि नै यसको विरूद्धमा नेपाल नेत्रहीन संघ डटेर लागिरहेको छ। पशुपति क्षेत्र विकास कोषले हामीलाई मिटिङ बोलायो, तिमीहरूले जबरजस्ती यहाँबाट हटाउने हो भने तिमीहरूको यो निर्णयमा हाम्रो सहमत छैन, हामी सहमति हुन सक्दैनौ भन्ने कुरा हामीले स्पष्ट राख्यौं। महिला बालबालिका यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रीज्यूसँग मेरो यो विषयमा 3 पटक कुराकानी भएको छ। र यो समस्या समाधान गर्नका लागि हामीले चारवटा विकल्प अगाडि सारेका छौँ।
12: यो राज्यले चाहिँ कस्तो नीति ल्याओस् भन्ने चाहनुहुन्छ?
14: नम्बर एक विकल्प, सरकारले एउटा कुनै निश्चित तहको दरबन्दी सिर्जना गरेर उनीहरूको क्षमता, योग्यता र दक्षता अनुसार आफ्नो पालिकामा चाहिँ रोजगारीको अवसर सिर्जना गर्नुपर्छ र बिहान बेलुका जीवन गुजारा गर्न सक्ने गरी उनीहरूको तलबको व्यवस्था गर्नुपर्छ। पहिलो कुरा, यो सबभन्दा स्थायी समाधानको उपाय हो। यदि यो गर्न सरकारले सक्दैन भने दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका वा उनीहरूले कहीँबाट खरिद गरी बिक्रीका लागि ल्याएका सामग्रीहरू चाहिँ सरकारी निकायहरू सबै सम्पूर्ण तहमा चाहिँ अनिवार्य पहिलो उनीहरूबाट प्राप्त सामग्री खरिद गर्ने, अन्यथा मात्रै अन्य सामग्री खरिद गर्ने भन्ने नीति चाहिँ अवलम्बन गर्नुपर्छ। त्यो कुरा सरकारले ध्यान दिनुपर्छ।
1: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। नेपालमा धान चामल आयात बढ़दै गएको छ। कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसून बागमती मधेश हुँदै गण्डकी र लुम्बिनीसम्म पुगेको छ। पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि बेलायतका प्रधानमन्त्री कियरले आफ्नो पदबाट राजीनामा दिनुभएको छ र फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया भिड्दैछन्।
15: रेडियो सङ्खुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
0: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online.
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफोक मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98 163 55 553 र 98 4 23 18 049।
11: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
12: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको

0: हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठप्के अगाडि।
1: सम्पर्क नम्बर 029590667 र 98422267।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800909062।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार।
4: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9865349444
6: र 029590155।
7: More style, more design. Total Tailors.
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
9: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
8: सम्पर्क 029140084 र 9840045827।
10: नमस्कार वडाध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्नु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: त्यस्तो के कुरा थियो कुटी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
11: यो मेरो सुट त। हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा

0: छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
1: बुवा, मेरो बिहेको सुट पनि निशान्ते दशमी अर्डर दिनुपर्छ ल।
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान्ते दशकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
5: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
6: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
7: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
1: सुर्खेत आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ कुर्सीका आधारमा हामीले आज पक्राउ गरेका छौँ।
0: राहदानी विभागका महानिर्देशक सहित विरूद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
2: 10 अर्ब 13 करोड 4,61,77 रुपियाँ दिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी बर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथोलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेना ले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ जारी गरेर विष्णु पौडेलजीको सम्बन्धमा र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ कुर्सीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजाने तयारी भइरहेछ।
0: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्यूलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
2: भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 दफा 1 बमोजिम बिगो कायम गरी अहिलेको दफा 8 बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुनलाई मागदाबी लिएको छ। टोटल बिगो 10,13,04,61,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
2: आज बयान गर्न नसकिने भएको भएर, अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया, यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य शुरू हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया शुरू हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
0: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबावर आईडी सर्विस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दवाब दिए भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग, गत चैत्र महिनामा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट नेपालका झण्डै 1 जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौं।
4: यो महोत्तरी 12 देखियो, चितवन र नवपरासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्फ क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्फको यस भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप भन्छ।
5: अब जुन 65 सालमा 70-71 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
4: 65 सालमा फाटाफुटादेखि 70मा त भरतपुर जिल्लैलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर ठूलो संख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको चाहिँ छिटपुत्र थुप्रै पालिकाहरूसँग एउटा पालिमा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जंगलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिक बढी संक्रमण देखिएको छ, जस्तै चन्द्रगिरी भयो, ताराकेश्वर, टोखा, साँखो, यता गोदावरी होइन, यता चागुनारायण, यी पालिकाहरूमा अलिक बढी संक्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि 1-2 ठाउँमा देखिएको छ। सदर चिडियाखानामै चाहिँ भक्तो देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा स्वास्थ्यलाई कम छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट प्रमाणित गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि छ, करिब 1.5 महिना जति रह्यो झापा मरण संसदमा काठमाडौँमा पनि बिस्तारै केसहरू चाहिँ सफाई अथवा विश्वक्रम रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गऱ्यौँ। अब उपत्यकामा चाहिँ अहिले सरस्वती हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर छ, 80% भन्दा बढी चाहिँ लेयर संक्रमण भएको हुनाले, लेयर्स भनेको फुलपाने गुठामा सङ्क्रमण भएको हुनाले चाहिँ त्यसमा अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागज र केट अन्डा राख्नलाई प्रयोग गरिन्छ कि भन्ने कुरो चाहिँ पुनः प्रयोग गरेर नमिल्ने हुन्छ। तर कतिपय कामहरूले त्यही केट पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरसको जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
5: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
4: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै, न उपचार छ। त्यसले गर्दाखेरि यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट संक्रमण नफैलियोस् भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका छौँ।
5: तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
4: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्कको हिसाबमा आज भोलि मैले भनेको फरक पराएको छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा, र चाहिँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र चाहिँ 2,05,000 किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि, दाना भयो भने मान्छेले फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो, यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% चाहिँ क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा छ, करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
5: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
4: छैन, मान्छे पुगे 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
5: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: संक्रमण क्षेत्रबाट कुनै पनि पञ्चीकरण पदार्थहरू बजारमा जाँदैन, त्यसैले पञ्चीकरण उत्पादनहरू चाहिँ डेकोसँग खान सकिन्छ। यद्यपि हाम्रो राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिमको डक्टरबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि, व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ। एउटा भवितव्य नै पन्छी पालन व्यवसायमा देखिएको छ, तर यो व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छँदै छ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारीका चाहिँ व्यवसायीहरूले कायम गरिदिनुपर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पञ्चायत उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करिब पनि राखेका छौँ, आएको छैन मेरो अनुभव हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ, व्यवसाय भन्ने कुरो व्यवसायले समन्वय गर्नको लागि छँदैछ, बिमाका कार्यक्रमहरू छन्, बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिको दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क सफा अगाडि बढाउन सकिन्छ।
0: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: अहिले यहाँहरु सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सहज र उत्कृष्ट बन्छ सधैँभरि नियोली क्वालिटी लिभिङ
1: हानी गृहिणीको नम्बर वन चोइस हर्बल रिच राइस
2: आयामी गरौं।

0: ए बा टिभीमै छिर्छौ क्या हो कति चेटी हेरिया
1: नगर यो गीत हेर्यो कि आनन्द हुन्छ यही गीत सुनाइ सुनाइ त्यसले आमालाई उडाइदिएँ मैले
0: सुरु भए छत्रो लाभिस्टरी
1: नगर तैँले एउटा केटी उडाउन सकिस्
0: ड्रोन हो र ब्याटरी हालेर भुरेर उडाउने केटीको घरमा कति टाढा छ बिचमै बास बाँच्नु पर्ने छ डिस्टेन्सको कारणले ल एउटा साइकल किन्यौ नि त म चढाइ चाहिँ हान्छु
1: साइकल किने बुहारी ल्याउन सक्छ किन्दे एउटा साइकल

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: शाह थपेको छ। हालै सम्पन्न तालिमपछि धेरै महिला आफ्नै व्यवसाय शुरू गर्ने योजना सहित भविष्यका सम्भावना बारे सोच्न थालेका छन्। नेपाली समाजमा अचार बनाउने काम नयाँ होइन। घरायसी परम्परा अनुसार पुस्तौंदेखि अचार बनाउने गरिए पनि तालिमपछि सिपलाई व्यावसायिक रूपमा विकास गर्न तालिमले सहयोग पुगेको स्थानीय आरती खनालले बताइन्। अचार बनाउने कामलाई पहिलो सामान्य घरायसी जिम्मेवारीका रूपमा लिने गरे पनि तालिमपछि व्यावसायिक रूपमा विकास गर्ने योजना बनाएको उनको भनाइ छ। पहिले अचार बनाउनु भनेको घरको काम जस्तो मात्रै लाग्थ्यो, तर अहिले यसलाई व्यवसायका रूपमा अघि बढ़ाउने आमदानी गर्न सकिन्छ भन्ने विश्वास बढ़ेको छ। सिप्लाई सही तरिकाले प्रयोग गर्न सके घरमै बसेर पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने महसुस भएको छ, खनालले भनिन्। आरती जस्तै अन्य महिलाले पनि परम्परागत सिप्लाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखेका छन्।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: लागि एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर रासुपाको नयाँ नेतृत्व चयनका लागि बागलुङबाट आएका 75 वर्षीय महाधिवेशन प्रतिनिधि पारासर कणेल चितवनको 36 डिग्री गर्मीमा 5 घण्टादेखि बन्द सत्र शुरू हुने प्रतीक्षामा थिए आइतबार झैं सोमबार पनि पानी पर्ला कि भन्ने आशा एकातिर थियो अर्कोतिर नयाँ नेतृत्व चयन गर्ने मतदान कहिले शुरू होला भन्ने प्रतीक्षा थियो साँझ 5 बजेतिर ठूलो पानी परेर शीतल त भयो तर बन्द सत्र शुरू हुन सकेन बालेन्द्र शाहपक्ष विवेकशील साझा पार्टीपक्ष थरूहट थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा 800 बढ़ी महाधिवेशन प्रतिनिधिको नयाँ नाम आएपछि बन्द सत्र समयमा शुरू हुन सकेन रवि बालिनका लागि सारथी छान्ने अवसर हो भनेर कडेल आएको उनले बताएका छन् तर दिनभर कुर्दा पनि त्यो अवसर नपाइएकाले कडेल जस्तै रासुपाको नयाँ नेतृत्व चयन गर्न देशभरबाट भरतपुर पुगेका सयौं महाधिवेशन प्रतिनिधिले बन्द सत्र पटक पटक स्थगित हुँदा दिनभर प्रतीक्षामै समय बिताउनु पर्यो महाधिवेशन प्रतिनिधिहरूले पार्टीले राम्रो व्यवस्थापन नगर्दा र गुटगत राजनीति हुँदा दिनभर चर्को खामा बस्नु परेको बताएका छन् जानकारी लिनलाई सचिवालयको व्यवस्थापन पनि नभएको र कसैले केही जवाब नदिएको तथा काभ्रेबाट गएका अर्का प्रतिनिधि भने यो त दुःख दिने मात्र काम भएको लगायतका प्रतिक्रिया प्रतिनिधिहरूले दिएका छन् नेता तथा कार्यकर्ताहरूका अनुसार महाधिवेशन प्रतिनिधि छनौटको विषय विवादमा परेपछि सोमबार हुने भनिएको पार्टीको बन्द सत्र नै भएन विवादको विषयमा प्रतिनिधि छनौटको प्राविधिक विषय मात्र जोड़िएको छैन रासोपा पार्टी समायोजनमा आएको बालेन्द्र शाह पक्ष विवेकशील साझा पक्ष थरूहट थारूवान आन्दोलन पक्षलाई समेट्न कम्तीमा 800 बढ़ी महाधिवेशन प्रतिनिधि थप्नुपर्ने प्रस्ताव सभापति रवि लामिछानेसम्म पुगेपछि विवाद लम्बिन पुगेको हो रासुपाको पहिलो महाधिवेशनमै प्रतिनिधि विवाद शीर्षकमा यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ
3: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलमाथि सम्पत्ति शुद्धिकरण छानबिन शुरू भएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो उनी पटक पटक गरी 8 पटक मन्त्री भएका नेता हुन् 5 पटक त अर्थमन्त्री भए कतिसम्म भने पौडेल अर्थमन्त्री हुने हल्लाकै भरमा शेयर बजारमा बिचौलियाहरूले उछाल ल्याइदिन्थे ती मध्येका अग्रवालको सम्पत्ति छानबिनका क्रममा पूर्व अर्थमन्त्री पौडेल पनि जोड़िएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान गर्न लागिएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग निकट स्रोत बताउँछ उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागले जनाएको छ उनलाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा प्रहरीले पक्राउ गरेको हो पौडेल पछिल्लो पटक 2081 असारमा उप प्रधान तथा अर्थमन्त्री बनेका थिए जेएनजी आन्दोलनले सरकार ढालेपछि उनी पार्टी जिम्मेवारी बाहेक शक्तिमा छैनन् 8 पटक मन्त्रीको अवसर पाउँदा उपाध्यक्ष पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक अर्थमन्त्री हुन चाहेको बताएका थिए यसरी 5 पटक अर्थमन्त्री बनेका पौडेल 3 दशकदेखि सिंहदरबारको शक्तिमा छन् लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका उनले 2053 चैत 12 देखि 54 असोज 10 सम्म मन्त्रालय सम्हाले 56 भदौ 5 देखि 66 जेठ 7 सम्म उनी दोस्रो पटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हालेका थिए यसरी उनी 8 पटकसम्म मन्त्री बनेका थिए यता विष्णु पौडेलको पक्राउको सन्दर्भमा नेकपा एमाले आपत्ति जनाएको छ एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सना नै गरेका छन् वक्तव्य निकालेर उनले भनेका छन् नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णु प्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैर कानूनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भत्सना गर्दछ सम्पत्ति छानबिनमा विष्णु पौडेल शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो
2: राजधानी छपाई ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा 18 जना विरूद्ध मुद्दा दायर गरेको छ। राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुधन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी लगायत विरूद्ध मुद्दा दायर गरिएको हो। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेषप्रसाद पुर्तेल र तत्कालीन उपसचिव पुष्कराज नेपाल विरूद्ध पनि मुद्दा दायर गरिएको छ। यसै गरी मूल बाउर आईडी सर्भिसेन र उक्त कम्पनीका मुख्य भई काम गर्ने गेरहार्द माउरेर, पब्ली राकिक र नेपालका प्रतिनिधि मणिन्द्र राजमल्ल लगायत विरूद्ध पनि मुद्दा दायर भएको छ। भेरिडोस र उक्त कम्पनीमा मुख्य भई काम गर्ने फेभिओला फेलरिस, फेरियन प्याक्युलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरूद्ध पनि मुद्दा दायर भएको छ। उनीहरू विरूद्ध अख्तियारले 10,13,04,61,477 रूपियाँ सरकारलाई हानि पुर्याई भ्रष्टाचार गरेको दावी लिएको छ। पदाधिकारी, कर्मचारी र आपूर्तिकर्ता कम्पनीहरू मूलहावर र भेरिडोसका प्रतिनिधिहरूको आपसी मिलेमत्तो, योजना र संलग्नतामा आफूहरूलाई गैर कानूनी लाभ र नेपाल सरकार सार्वजनिक संस्था राहदान विभाग समेतलाई गैर कानूनी हानि नोक्सानी पुर्याउन बदनियतले मूल हबाउ र भेरिडोसलाई नै ठेक्का दिन सार्वजनिक खरिद ऐन 2063 र सार्वजनिक खरिद नियमावली 2064 लगायत प्रचलित कानूनको उजुरी परेको अख्तियारले जारी विज्ञप्तिमा जनाएको छ। राजधानी विभागले 2081 मंगिरमा 5 वर्ष अवधिका लागि 64 लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति तथा त्यससँग सम्बन्धित प्रणाली व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। 2081 फागुन 9 गते विभागका महानिर्देशक तीर्थराज अर्यालको समूह जगतोमा बोलपत्र मूल्याङ्कन समिति गठन गरिएको थियो। त्यति बेला तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवा हुनुहुन्थ्यो भने विभागका सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक कर्मचारी सम्मिलित उपसमिति पनि गठन गरिएको थियो। राहदानी प्रकरणमा महानिर्देशक सहित 18 विरूद्ध मुद्दा, 10 अर्ब नोक्सानी पुर्याएको दावी शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: मुलुकको सार्वजनिक ऋण झण्डै 30 खर्ब नजिक पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष 2082-83 जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण 29,61,19 करोड़ रूपियाँ पुगेको हो। यो चालू आर्थिक वर्षको शुरूको तुलनामा 2,87,14 करोड़ रूपियाँले बढ़ी हो, जसमा पछिल्लो 3 महिना अर्थात प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा वर्तमान सरकार गठन भएपछि झण्डै 1.25 खर्ब अर्थात 1,17,25,52,00,00,000 रूपियाँ सार्वजनिक ऋण थपिएको छ। प्रतिवेदन अनुसार हाल कायम रहेको कुल ऋण दायित्व नेपालको कुल ग्राहस्त उत्पादन जीडीपीको 44.87% हुन आउँछ। कुल ऋण मध्ये वैदेशिक ऋणको हिस्सा 53.49% अर्थात 15,83,91 करोड़ रूपियाँ र आन्तरिक ऋणको हिस्सा 46.51% अर्थात 13,77,28 करोड़ रूपियाँ रहेको छ। सरकारले चालू आर्थिक वर्षमा 5,95,66 करोड़ रूपियाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो, तर जेठ मसान्तसम्ममा 4,18,12 करोड़ रूपियाँ 70.20% मात्र प्राप्त भएको छ। यसमा आन्तरिक ऋणतर्फ लक्ष्यको 93.55% प्रगति देखिए पनि बाह्य ऋण परिचालन भने निकै कमजोर अर्थात 34.01% मात्र सीमित देखिएको छ। नेपालको सार्वजनिक ऋण 29,61,00,00,000 माथि शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानूनी तथा संस्थागत सुधारका प्रयास पर्याप्त नहुँदा नेपाल यो वर्ष पनि सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी जोखिमपूर्ण खैरो सूची ग्रेलिस्टबाट बाहिरिन सकेन। गैर कानूनी आर्थिक क्रियाकलाप नियन्त्रण गर्न आवश्यक कानून र नियामक संरचनाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा वित्तीय कार्यवाही कार्यदल एफटीएटीएफले नेपाललाई सन् 2026 पनि बढ़ी निगरानी अन्तर्गत राखेको हो। सन् 2025 औपचारिक रूपमा खैरो सूचीमा परेको नेपालले कानूनी तथा संस्थागत सुधारका केही प्रयास गरे पनि अपेक्षित प्रगति हासिल गर्न नसक्दा सूचीबाट बाहिरिन नसकेको हो। एफटीएटीएफले यसै साता फ्रान्सको पेरिसबाट सार्वजनिक गरेको अध्यावधिक प्रतिवेदनमा नेपालमा कालो धन नियन्त्रण प्रणालीको प्रभावकारिता, वित्तीय अपराधको अनुसन्धान तथा अभियोजन क्षमता, अवैध हुण्डी कारोबार नियन्त्रण तथा जोखिममा आधारित निगरानी प्रणाली अझै पर्याप्त नभएको उल्लेख छ। नेपालले सुधार गर्नुपर्ने छ प्रमुख क्षेत्रहरूमा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमहरू पहिचान र नियन्त्रण गर्नुपर्ने, बैंक सहकारी लगायत जोखिममा आधारित निगरानी र सुपरिवेक्षण सुदृढ़ गर्नुपर्ने, हुण्डी कारोबार गर्ने व्यक्तिहरूको पहिचान गरी कार्यवाही गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि क्षमता र समन्वय बढ़ाउनुपर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनको प्रभावकारिता वृद्धि गर्नुपर्ने, अपराधबाट आर्जित सम्पत्ति तथा साधनहरूको पहिचान रोगका जफत गर्नुपर्ने लगायतका बुदा समेटिएका छन्। त्यस्तै हुण्डी कारोबार गर्ने व्यक्तिको पहिचान गरी आवश्यक कानूनी कार्यवाही गर्न र सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान सञ्चालन गर्न सम्बन्धित निकायको क्षमता अभिवृद्धि गरी आपसी समन्वय सुदृढ गर्न पनि सुझाइएको छ।
3: अध्यादेश प्रतिस्थापन सम्बन्धी चार विधेयक संसदमा, गोर्खापत्र खबर लेख्छ। सरकारले अध्यादेश प्रतिस्थापनका चार विधेयक संसदमा दर्ता गरेको छ। असार 5 गते संघीय संसदका दुवै सदनबाट स्वीकृत चार अध्यादेश अनुसारका प्रतिस्थापन विधेयक सरकारले प्रतिनिधि सभामा दर्ता गरेको हो। संवैधानिक व्यवस्था अनुसार असार 26 गतेसम्म विधेयक दुवै सदनबाट पारित भई प्रमाणीकरण भइसक्नुपर्नेछ। अध्यादेश स्वीकृत प्रक्रियामा भएको ढिलाइका कारण प्रतिस्थापन विधेयकमा समय सीमाको चाप परेको छ। अबको 18 दिनमा विधेयक दुवै सदनबाट पारित, प्रमाणित र प्रमाणित